0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ। त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुहोस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरीदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
4: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
5: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोस कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
6: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
5: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081530244, 98580-81244।
7: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
8: म पनि पहिला ग्यास्ट्रिक, पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
7: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
8: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
7: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निसाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक, जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
8: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97649 11786 र 98224 92377।
9: मेडिकेयर क्लिनिक, महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
10: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
11: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
10: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
11: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
10: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
12: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा बैचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
7: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी सफल भविष्यको बलियो आधार।
13: नमस्ते दाई।
14: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
13: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
14: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
15: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
16: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
17: हाम्रा विशेषताहरू:
16: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
17: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
16: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाँझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
17: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
16: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
17: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
16: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
17: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% विशेष छुट सेवा।
16: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
17: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
18: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन। के गर्ने होला?
19: किन चिन्ता गर्नुहुन्छ? न्यू कैलाश दर्शन होटल छँदैछ नि।
18: कस्तो होटेल हो कुन्नि? हामीले खोजेको सुविधाहरू छ कि छैन?
19: किन नहुनु? ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
18: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
19: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-487-56466।

0: सिआइएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल साउन 31 गते आइतबार, अगस्त 16 तारिक सन् 2026, नेपाल सम्बत 1146, साउन शुक्ल पक्षको चतुर्थी तिथि।
0: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: चितौनको इच्छा कामनामा 5 सिमल धारामा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध। जाजरकोटमा 2 बेपत्ता, 7 घाइते। वर्षा सुरु भए यता पहिरोका कारण सबैभन्दा धेरै मानवीय क्षति।
0: काठमाडौँका 5 स्थानबाट पहिलो दिनमा 6,000 भन्दा धेरै ग्यास सिलिन्डर बिक्री। आज उपत्यकाका 7 स्थानबाट बिक्री गरिने दैनिक उपभोग्य वस्तुको अभाव र महँगी अनुगमन नगरिएको गुनासो।
1: उपचार प्रणालीमा सुधारको पहल, अघि बढ्यो शिक्षा विधेयक। आलुको पर्याप्त उत्पादन हुँदा पनि बजार नपाइएको किसानहरूको गुनासो।
0: इन्डोनेसियाको समुद्री टापुमा शक्तिशाली भूकम्प, 47 जनाको मृत्यु। कोलम्बिया भूकम्पमा मृत्यु हुनेको संख्या 287 पुग्यो। म्यानमारमा बाढीका कारण लाखौं घर डुबानमा।
1: र राष्ट्रिय फुटबल खेलाडी आशिष राईको उपचारमा सरकारले व्यवस्था गरेको भन्दै सुनसरीका खेलाडीद्वारा ध्यानाकर्षण। नेपाल गल्फ संघ र चीनको एडीवाई गल्फ बीच सहकार्य गर्ने सम्झौता।

0: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: खबरको सबैभन्दा सुरुमा उपचार प्रणालीमा सुधार ल्याउनको लागि सरकारले सुरु गरेको अभ्यासको प्रसङ्ग।
2: सरकारले स्वास्थ्य सेवा थप सहज, गुणस्तरीय र व्यवस्थित बनाउने उद्देश्यले उपचार प्रणालीमा सुधारको पहल थालेको छ। उपचारमा देखिँदै आएको असमानता, अनावश्यक परीक्षण, महँगा औषधिको प्रयोग तथा स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिता सम्बन्धी समस्यालाई सम्बोधन गर्न सरकारले मानक उपचार प्रोटोकललाई स्वास्थ्य बीमासँग आबद्ध गर्ने तयारी अघि बढाएको छ। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्राध्यापक डाक्टर जगदीश प्रसाद अग्रवालको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलमा विभिन्न विधाका विशेषज्ञ चिकित्सक तथा स्वास्थ्य मन्त्रालयका अधिकारीहरूसँग उपचार प्रणालीलाई थप व्यवस्थित बनाउने विषयमा विस्तृत छलफल भएको छ। छलफलमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत उपचारात्मक महाशाखाका निर्देशक डाक्टर पवन जङ रायमाझी सहित बालरोग विशेषज्ञ, न्युरोलोजिस्ट, कार्डियोलोजिस्ट र हेमोफिलिया, ओरल हेल्थ, ENT लगायतका 18 क्षेत्रका विशेषज्ञ चिकित्सकहरू सहभागी हुनुहुन्थ्यो। विशेषज्ञहरूले आफ्ना क्षेत्रमा प्रयोग भइरहेका स्वास्थ्य प्रोटोकलको अवस्था, कार्यान्वयनमा देखिएका समस्या तथा सुधारका उपायबारे सुझाव दिनुभएको थियो। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर अग्रवालले उपचार प्रोटोकललाई स्वास्थ्य बीमासँग आबद्ध गरेपछि बीमाले आवश्यक उपचार सहज रूपमा प्राप्त गर्ने वातावरण बनाउने समेत बताउनु भएको छ। बिरामीको अवस्था अनुसार कुन परीक्षण र उपचार आवश्यक हो भन्ने स्पष्ट मापदण्ड बनेपछि उपचारमा अनावश्यक झन्झट कम हुने समेत उहाँले बताउनु भएको हो।
1: लगातारको वर्षासँगै पहिरो जाँदा जाजरकोटमा 2 बेपत्ता भएका छन् भने 7 घाइते भएका छन्। भेरी नगरपालिका 2 रिसाङ क्षेत्रमा पहिरोले घर तथा टहरा भत्काउँदा 7 घाइते भएका छन् भने 2 सम्पर्कविहीन भएका हुन्। पहिरोले भेरी नगरपालिका 3 स्याला बस्ने पूर्णबहादुर विकको कच्ची घर र सोही नगरपालिका 3 बस्ने भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पूर्ण रूपमा भत्काएको छ र त्यस अनुसारको बेपत्ता भएकाहरूको खोजी भइरहेको रेडियो हाम्रो पाइला जाजरकोटले खबर पठाएको छ। यसैबीच चितौनको इच्छा कामना गाउँपालिका 5 स्थित सिमलधारामा रुख सहित सुखा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। गैराती 10:25 राजमार्गमाथिबाट खसेको पहिरोका कारण नारायणगढ काठमाडौँ सडक खण्ड पूर्ण रूपमा बन्द भएको नेपाल प्रहरीले बताएको छ। पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन कम्तीमा 6-7 लाग्ने अनुमान गरिएको नेपाल प्रहरीले बताएको छ। यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै सम्बन्धित निकायले अर्को सूचना जारी नभएसम्मका लागि नारायणगढबाट काठमाडौँ जाने र काठमाडौँबाट नारायणगढ जाने सबै प्रकारका सवारी साधनको आवागमनमा पूर्ण रूपमा रोक लगाएका छन्। पहिरो पन्छाई सडक खुलाउने काममा सडक विभागसँग समन्वय भइरहेको पनि प्रहरीको भनाइ छ। यात्रुहरूलाई वैकल्पिक बाटोको प्रयोग गर्न सडक विभागले अनुरोध गरेको छ। यसैबीच मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम खालको पानी पर्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान र मधेस तथा कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम खालको पानी पर्ने सम्भावना छ। सिआइएनसँग कुराकानी गर्दै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद सञ्जीव अधिकारीले बिहानको तुलनामा साँझको समयमा अधिक पानी पर्ने अनुमान गरिएको बताउनुभयो।
3: साउने 31 पनि विशेष गरेर मध्यदेखि पश्चिमी भूभागमा वर्षाको गतिविधि बढ्ने देखिन्छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पहाडी भूभागमा र यो लुम्बिनी सुदूरपश्चिमको तराईमा पनि 1-2 ठाउँमा भारीसम्मको वर्षा हुन सक्ने देखिन्छ। दिउँसोकोमा अवस्थाभन्दा रातिको अवस्थामा अझै मौसम प्रतिकूल हुने देखिन्छ। सुदूरपश्चिम प्रदेशमा र लुम्बिनी प्रदेशमा चाहिँ वर्षाको क्रम अझै बढ्ने र सुदूरपश्चिमको पहाडी तराई भूभागमा 1-2 ठाउँमा धेरै भारी वर्षा पनि हुन सक्ने देखिन्छ।
1: गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक दुई स्थानमा भने ठूलो पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरिएको छ। आज राति समेत देशभर साधारणतया बादल लाग्ने प्रक्षेपण गरिएको छ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम खालको पानी र हिउँ पर्ने सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै स्थान, कोशी तथा बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा पनि मेघगर्जन सहितको मध्यम खालको पानी पर्ने सम्भावना छ। राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै धेरै स्थान, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान र मधेस तथा कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा समेत मेघगर्जन सहितको मध्यम खालको पानी पर्नेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई स्थानमा भने भारी वर्षाको पूर्वानुमान गरिएको छ।
2: करिब एक वर्षको अन्तरालपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयकलाई अघि बढाएको छ। वर्षौंदेखि छलफलमा रहेको विधेयक यसपटक भने सकेसम्म सर्वस्वीकार्य बनाएर टुङ्ग्याउने योजना मन्त्रालयको छ। गत वर्ष जेएनजी विद्रोह नहुँदै संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले भदौ 5 गते विधेयक पारित गरेर संसदमा पठाउने निर्णय गरेको थियो। यद्यपि समितिले निर्णय गर्ने क्रममा विधेयकमा राखिएका थुप्रै प्रावधानप्रति सरकारवालाले असन्तुष्टि जनाउँदै आन्दोलनको घोषणा गरेका थिए। त्यस बेलै जीएनजी आन्दोलन भएर सरकार तथा संसद नै विघटन भएपछि विधेयक अल्पत्र परेको थियो। उक्त विधेयकमाथि मन्त्रालयले हिजोदेखि फेरि छलफल सुरु गरेको छ। विधेयकमा यसअघि समावेश गरिएका र हाल थपघट गर्नुपर्ने विषयमा मन्त्रालयले सरकारवालासँग सुझाव संकलन समेत गरेको हो। सरकारवालासँग सुझाव संकलन गर्ने क्रममा मन्त्रालयले हिजो कोशी प्रदेशको विराटनगरमा छलफल गरेको छ। छलफलमा स्थानीय तहका शिक्षा प्रतिनिधि, शिक्षक विद्यार्थी, प्रधानाध्यापक, अभिभावक तथा अन्य शिक्षा सरकारवालाका सुझाव र धारणाहरू संकलन गरिएका छन्।
1: सरकारले हिजो दिनभरिमा काठमाडौँका 5 बिक्री केन्द्रबाट कुल 6,802 खाना पकाउने ग्यासको सिलिण्डर बिक्री गरेको छ। एक महिनादेखि ग्यास नपाएका उपभोक्ताहरू राहत दिने भन्दै नेपाल आयल निगमले हिजोदेखि काठमाडौँका 5 स्थानमा काठमाडौँ जिल्ला प्रशासन कार्यालयको समन्वयमा बिक्री केन्द्र तोकेको थियो। ग्यास नपाएका उपभोक्ताको ठूलो संख्यामा बिहान 8 बजेदेखि नै बिक्री केन्द्रमा लाइन लागेका थिए। आयल निगमको तथ्याङ्क अनुसार निगमको टेकु परिसरबाट सबैभन्दा बढी 2,290 ग्यास सिलिण्डर वितरण गरिएको छ। पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट 1,600, किर्तिपुरको राधास्वामी केन्द्रबाट 762, यातायात कार्यालय परिसर चाबहिलबाट 720 र वसुन्धराको राधास्वामी केन्द्रबाट 600 सिलिण्डर बिक्री गरिएको छ। यसैबीच उपभोक्ताहरूको मागलाई मध्यनजर गर्दै आज उपत्यका विभिन्न 7 ठाउँमा खाना पकाउने ग्यासको सिलिण्डर बिक्री वितरण हुने भएको छ। नेपाल आयल निगमले समन्वयमा ग्यास उद्योगीहरूले ग्यास बिक्री गर्नेछन्। आयल निगमले आम उपभोक्ताका लागि सार्वजनिक गरेको सूचना अनुसार निगमको कार्यालय टेकु परिसर, पशु सेवा शाखा चपली, राधास्वामी किर्तिपुर, तारकेश्वर नगरपालिका परिसर, नयाँ बजार जुडो हल परिसर, चन्द्रागिरी नगरपालिका कार्यालय र राष्ट्रिय क्षयरोग केन्द्र ठिमीमा ग्यास सिलिण्डर बिक्री वितरण हुनेछ। अति आवश्यक परेका व्यक्तिले मात्रै आफ्नो नागरिकता र राष्ट्रिय परिचय पत्र सहित आएर ग्यास किन्न निगमले अनुरोध गरेको छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा नयाँ शीत भण्डार निर्माणको गति सुस्त, बनेका पनि सञ्चालनमा नआउँदा समस्या,
4: कोल्ड स्टोर भयो कुन थियो न राम्रो सञ्चितले कि भने 4-6 महिना सेभ गर्न पाइन्थ्यो, अरू तरकारीहरू पनि सडेर नआइ जान्थ्यो, पाछा मूल्य पाइन्थ्यो।
1: 4 महिनामा सर्पले डसेर 65 जनाको मृत्यु, उपचार प्रणालीमा सुधारको पहल, अघि बढ्यो शिक्षा विधेयक लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै साँचो आत्मविश्वास हो। त्यसैले त नेपाल परिवार नियोजन संघ बाँके शाखा विगत लामो समयदेखि यहाँहरूको सेवामा समर्पित छ।
6: हामी कहाँ पूर्ण गोपनीयताका साथ सुरक्षित गर्भपतन, परिवार नियोजनका साधन, पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण तथा यौन र प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध छन्।
5: विशेष सुविधा अब प्रत्येक आइतबार दिउँसो 3-5 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा विशेष परामर्श र उपचार पनि पाउनुहुनेछ।
6: ढिला नगर्नुहोस्, आजै स्वास्थ्य सम्बन्धी परामर्श लिनुहोस्। ठेगाना नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 9 रामलीला रोड नापी शाखा अगाडि।
5: फोन नम्बर 081-530-398।
7: आज म एकदम खुसी छु।
8: हैन, आज किन यसरी हाँस्दै आएकी छौ त?
7: आज मैले रेडियो कृष्णचारमा एउटा राम्रो कलेजको विज्ञापन सुने, मलाई त्यहाँको विशेषता एकदम मन पर्यो, म त भोलि नै बाबालाई भनेर जान्छु।
8: ए हो र, ल ल भन न त, तिम्रो रोजाई कस्तो रहेछ, हामी पनि जानु।
7: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जिएम कलेजको बिबिएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ। अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, सिए काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, आइसिटी क्लास, एसी क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्। यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यहीँ जाने निर्णय गरे। अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
8: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त। अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जिएम कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु।
7: ल सुन, त्यसो भए 98-580-40-388, 98-045-086-26 र 98-580-85-040 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है।
8: ल ल हुन्छ हुन्छ ल।
9: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
10: हरेक सामानको खरिदमा 1,000-20,000 छुट, 10-15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
9: स्थान राजा चोक राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
10: सम्पर्क 97-05-11-48-70।
9: सोफा हब नेपालगञ्ज,
10: विश्वासमा नम्बर 1,
9: क्वालिटीमा सबैभन्दा बेस्ट।

0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा अर्थतन्त्रले के खोजिरहेको छ शीर्षकमा गोकर्ण अवस्थीले खबर लेख्नु भएको छ। 2046 राजनैतिक परिवर्तनपछि 36 वर्षमा यो 32 सरकार हो। विगतका सरकार किन असफल भए त्यसको खोजी यो सरकारले पनि गर्न सकेको छैन। समाजले के खोजेको छ त्यसको भ्यू पाउन नसक्दा सरकार असफल हुँदै गएका हुन्। त्यस्तै राजदूत नियुक्तिमा ढिलाइले कूटनीतिक क्षेत्रमा अन्यल बढ्दै शीर्षकमा अर्को खबर प्रकाशित छ। फिर्ता बोलाएका कारण 11 देशका 10 महिनादेखि र 6 देशका 4 महिनादेखि राजदूत खाली छन्। अन्य 7 देशमा रहेका राजदूतको पदावधि पनि 5 साउनमा सकिएको छ भने 3 दूतावास बन्द गर्ने सरकारको निर्णय भएकाले 21 देशका लागि राजदूत नियुक्ति गर्नुपर्ने अवस्था रहेको छ। त्यस्तै भित्रपृष्ठमा काङ्ग्रेस विवादमा अब अदालतको फैसला निर्णायक शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै बढ्दै अलैची उत्पादन र निर्यात मुख्य चुनौती, ब्रान्डिङ र बजार शीर्षकमा पनि खबर प्रकाशित छ। यसलाई सीमा तामाङले लेख्नु भएको छ। नेपालमा उत्पादन हुने अलैची 95% निर्यात हुने भए पनि भारत बाहेक तेस्रो मुलुकमा पुग्ने हिस्सा 1% भन्दा कम छ। काठमाडौँबाट चिनिया मार्ग हुँदै हुम्ला पुग्यो चामल शीर्षकमा अर्को खबर प्रकाशित छ। कृष्णप्रसाद गौतमले लेख्नु भएको छ सुर्खेतबाट। त्यस्तै सरकार र एनआरएनको संयुक्त कम्पनीलाई विदेशी मुद्रामा आइपिओ निकाल्ने सुविधा शीर्षकको खबर पनि भित्रपृष्ठमा प्रकाशित छ।
0: अन्नपूर्ण पोस्ट दैनिकको भित्रीपन्नामा काठमाडौँमा भारतको 80 स्वतन्त्रता दिवस मृतक सैनिकका परिवारलाई 8.2 करोड प्रदान शीर्षकमा खबर छापिएको छ। काठमाडौँस्थित भारतीय दूतावासले हिजो भारतको 80 स्वतन्त्रता दिवस मनाएको छ। वन्दे मातरम गीतको गायनसँगै सुरु भएको कार्यक्रममा नेपालका लागि भारतीय राजदूतले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्नुभयो। त्यस लगत्तै राष्ट्रगान गाइनुका साथै 80 स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा भारतको राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधनको भिडियो पनि प्रसारण गरिएको थियो। अर्को खबर सवारी साधनमा 5 वर्षमा बाहिरियो 470 अर्ब शीर्षकमा भित्रीपन्नामै छापिएको छ। भवनाथ प्याकुरेलले लेख्नु भएको हो। नेपालमा 2021 2026 470 अर्ब 50 करोड रुपियाँ बराबरको सवारी साधन र पाठ पूर्जा आयात भएको छ। व्यापार तथा निकासी प्रवर्धन केन्द्रको तथ्याङ्क अनुसार उक्त मूल्य बराबरका मोटरसाइकल, कार, जीप, बस, ट्रकदेखि टायर, इन्जिन, ब्याट्री र अन्य पाठ पूर्जा आयात गरिएको खबरमा उल्लेख गरिएको छ। र आर्थिक कारोबार दैनिकमा कोरियामा E7 भिसाका लागि दूतावासले सुरु गर्यो मागपत्र प्रमाणीकरण शीर्षकमा गोपाल संग्रौलाले लेख्नु भएको छ। कोरियामा संयुक्त सिपयुक्त श्रमिक पठाउने कार्यविधिलाई पुनः कार्यान्वयन गरेपछि सउल स्थित नेपाली दूतावासले प्रमाणीकरणको काम सुरु गरेको हो। युवा श्रम तथा रोजगार मन्त्रालयको अनुरोधमा परराष्ट्र मन्त्रालयले केही दिन अघि कोरिया स्थित दूतावासलाई सिपयुक्त श्रमिक पठाउने E7 भिसाको मागपत्र प्रमाणीकरण गर्न निर्देशन दिएको थियो। जलविद्युत आयोजनाले फेरिएको दोलखा शीर्षकमा दिलबहादुर केसीले लेख्नु भएको छ। जलविद्युत आयोजना सडक, पर्यटन, रोजगारी, बजार र सामाजिक रूपान्तरणमा नयाँ आधार बनेको छ। कालो सूचीमा पर्ने ऋणी 1 वर्षमा 83% घटेको बारेमा पनि खबर छ। गोर्खापत्र दैनिकमा उपचार प्रणालीको बारेमा खबर छापिएको छ भने अघि बढ्यो शिक्षा विधेयक शीर्षकमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको छ। करिब 1 वर्षको अन्तरालपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयकलाई अघि बढाएको छ। वर्षौंदेखि छलफलमा रहेको विधेयक यसपटक भने सकेसम्म सर्वस्वीकार्य बनाएर टुङ्ग्याउने योजना मन्त्रालयको छ। विधेयकबाट यसअघि समावेश गरिएका र हाल थपघट गर्नुपर्ने विषयमा मन्त्रालयले सरोकारवालासँग सुझाव पनि सङ्कलन गरिरहेको छ। नयाँ पत्रिका दैनिकमा 4 महिनामै सर्पले डसेर 65 जनाको मृत्यु भएको बारेमा शिवहरि घिमिरेले लेख्नु भएको छ। वर्षेनी सर्पदंशका घटनाहरू बढिरहेका छन्। विषालु सर्पले टोकेर 20 शरीरमा प्रवेश गरेका एउटै बिरामीलाई 10 देखि 25 भायलसम्म लाग्न सक्छ। कुन अस्पतालमा कति छ मौजदात त्यसको विस्तृत विवरण पनि दिइएको छ। टर्मिनलको निर्माणाधीन सेफ्टी ट्याङ्कीमा डुबेर बालकको मृत्यु भएको बारेमा मुगुबाट अच्युत भण्डारीले लेख्नु भएको खबर छ भने बिउताइयो 1500 वर्ष पुरानो सप्त पाताल शीर्षकमा खबर पनि छापिएको छ। भित्री पन्नामा एकताको पहलभन्दा गगनमाथि आरोपका चाङ शीर्षकमा प्रेम गौतमले नेपाली काङ्ग्रेसभित्रको विवादको बारेमा लेख्नु भएको छ। देउवा समूहको भेलाको उद्घाटनमा नेताको भाषण मात्र होइन बन्द सत्रमा प्रस्तुत प्रतिवेदनहरूमा पनि पार्टी कमजोर बनाएको भन्दै गगनमाथि आरोप नै आरोप लगाइएको छ। उदयपुरको नमुना माविमा विद्यार्थी 1000, शिक्षक दरबन्दी भने 35 शीर्षकमा खबर छापिएको छ। अनि अर्को खबर वाणिज्य बैंकको खुदनाफा 35.73% बढेको बारेमा छ। भवन तिमल सिन्हा लेख्नुहुन्छ, गत आर्थिक वर्ष 2082-83 20 वाणिज्य बैंकले 71,31,96,00,000 रुपियाँ खुद नाफा आर्जन गरेका छन्। त्यसै गरी नाइमा एक्सपोको आज अन्तिम दिन 5 दिनमै 1.5 लाखभन्दा बढीले गरे अवलोकन शीर्षकमा खबर छापिएको छ भने तमौर करिडोरमा पुल निर्माण सुस्त भएको बारेमा केशव प्रसाद भट्टराईले ताप्लेजुङबाट लेख्नुभएको खबर छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। इन्डोनेसियाको फ्लोरेस द्वीपमा शक्तिशाली भूकम्पमा परि कम्तीमा 47 जनाको मृत्यु भएको छ। भूकम्पपछि उद्धार टोलीले भग्नावशेषमा पुरिएका तथा फर्सेका नागरिकको खोजी जारी राखेका छन्। 15 किलोमिटर गहिराईबाट गएको भूकम्पपछि दर्जनौं प्रकम्पहरू समेत गएका छन्। भूकम्पका कारण सयौं भवनमा ठूलो क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। यसैबीच केही दिन अघि मात्रै कोलम्बियामा गएको शक्तिशाली विनाशकारी भूकम्पमा मृत्यु हुनेको संख्या 287 पुगेको छ। करिब 400 भन्दा बढी अझै बेपत्ता रहेको बीबीसीले जनाएको छ। म्यानमारमा तीव्र मनसुनी बाढीले गाउँ र धानका खेत डुबानमा परेका छन्। डुबानका कारण युद्धबाट पहिले नै विस्थापित भएका म्यानमारवासीहरू घर छाड्न बाध्य भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। संयुक्त राष्ट्रसङ्घले विभिन्न स्थानमा तीव्र मनसुनी बाढीले अनुमानित 3,90,000 मानिस प्रभावित भएको जनाएको छ। जुलाईसम्म साङ्घाईमा मात्रै 2,30,000 बढी प्रभावित भएका छन्। र दक्षिण लेबनानमा इजरायली आक्रमणमा 7 जनाको भएको छ। लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायली लडाकु विमानले आवश्यक घरमा गरेको आक्रमणमा 7 जनाको मृत्यु भएको हो।
0: साझा खबरमा अब खेल खबर। खेलका क्रममा गम्भीर घाइते भएका राष्ट्रिय फुटबल खेलाडी आशिष राईको उपचारमा सरकारले व्यवस्था गरेको भन्दै सुनसरीका खेलाडीहरूले प्रदर्शन गरेका छन्। इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि स्वयं खेलाडीले प्लेकार्ड सहित दबावमूलक र्याली निकाल्दै आशिषको उपचारका लागि राज्यले तत्काल जिम्मेवारी लिनुपर्ने माग पनि गरेका छन्। नेपाली गल्फको विकास र प्रवर्धनका लागि नेपाल गल्फ संघ एनजीए र चीनको ग्वान्झाउ एडीवाई गल्फ स्पोर्ट्स डेभलपमेन्ट कम्पनी लिमिटेडबीच सहकार्यको सम्झौता भएको छ। सम्झौता अनुसार नेपाली गल्फ टोलीले चीनको ग्वान्झाउमा प्रशिक्षणको अवसर पाउनेछ भने नेपालमा गल्फ एकाडेमी निर्माण, खेलाडी तथा प्रशिक्षण आदान प्रदान र गल्फ टुरिज्म प्रवर्धनमा समेत सहकार्य गर्ने उल्लेख गरिएको छ। एपिएफका क्षितिज खनाल र प्रिन्स दाहाल लेनिङ 14 पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा पुग्नु भएको छ। शीर्ष 8 वरियता प्राप्त पुरुष एकलको फाइनलमा प्रतिस्पर्धा हुनेछ। हिजो फाइनलमा क्षितिजले पीस फिटनेस क्लबका विष्णु कछुवाललाई 18-21, 21-7, 22-20 सेटले पराजित गर्नुभयो।
1: आलुको उत्पादन पहाडी जिल्लामा बढ्दै तर बजार र व्यवस्थापनमा समस्या। रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौं, कति उपचार गरायौं, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबीएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबीएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबीएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबीएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
5: मोतीनगर, फोटपे लगायतका स्थान आलु उत्पादनका पोकेट क्षेत्र हुन्। यस क्षेत्रका किसान आलु खेतीमै आत्मनिर्भर बन्दै गएका छन्। यस वर्ष भने आलु उत्पादन राम्रो भए पनि सोचे अनुसार माग र बजार नहुँदा किसान निराश छन्। 5 वर्षदेखि आलु खेती गर्दै आइरहेका सिगास गाउँपालिका 9 जालहल्लाका मोहन चन्द,
6: यसपालि आलुको उत्पादनमा धेरै के अरे उत्पादन भयो गर्न खोजे चार पाँच वर्ष भयो सात वर्ष के अरे सात वर्षको तुलनामा यस सालको रेट चाहिँ भाउ केही पनि पाइएन अब किसान त चाहिँ धेरै मार्कामा भए।
5: मोहनले विगतका वर्षहरूमा 50-60 लाख रुपियाँ बराबरको आलु गाउँबाट उठाएर सुदूरपश्चिमका मुख्य व्यापारिक केन्द्र अतरिया धनगढी महेन्द्रनगरका सब्जी मण्डीहरूमा पठाउनुहुन्थ्यो।
6: यही साल चाहिँ अब 40-50 लाखको मैले कारोबार गरेको हो आलुमा भयो बन्दामा भयो 50-60 लाखको मैले अब व्यापारीसित यसो कारोबार गरेको रेट पनि ठिक ठिकै थियो। पोहोर साल मैले फर्स्टैदेखि 33-33 मैले आलु उठाएर गराएको छ मैले एक रुपियाँ सहज खाएर मात्र मैले बिक्री वितरण गरेको थिएँ।
5: यो वर्ष खोटपे डणेलधुराबाट नै तराई तर्फको माग पूर्ति भएका कारण आलुले मूल्य नपाएको किसानको भनाइ छ। सम्बन्धित निकायले शीत भण्डार कोल्ड स्टोरको व्यवस्था गरे बेमौसममा किसानले उचित मूल्य पाउने सिगास गाउँपालिका 9 वडा सदस्य जनक चन्द बताउनुहुन्छ।
7: यसपालि आलुको उत्पादन ठिक ठिकै भयो पोखेर क्षेत्र खोरपे डन्धुराबाट तराई गयो कोल्ड स्टोर भयो कुन थियो नै राम्रो सञ्चितले कि भने 4-6 महिना सेभ गर्न पाइन्थ्यो अरू तरकारीहरू पनि सडेर नै जान्थ्यो पाछा मूल्य पाइन्थ्यो।
5: 900 हेक्टर क्षेत्रफलमा हिउँदे आलु खेती हुने गरेको बैतडीमा पाटन नगरपालिका वडा नम्बर 8 खोडपेमा मात्रै एउटा निर्माणाधीन र अर्को निर्माण सम्पन्न 2 शीत भण्डार छन् तर कानुनी प्रक्रिया नपुग्दा र सम्बन्धित पालिकाले चासो नदिँदा सञ्चालन हुन सकेका छैनन्। कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशी
8: कोल्ड स्टोर चाहिँ 2 चाहिँ छ एउटा त्यो निर्माणाधीन अनि अर्को एउटा खोडपेमा रहेछ कोल्ड चेम्बर भन्ने कानुनी प्रक्रिया नै जटिलता रहेछ कि सम्बन्धित पालिकाले कसैले त्यहाँको किसानले के अरे उजुरी दिनु पर्यो होइन कानुनी रूपमा त।
5: तरकारी खेतीमा आत्मनिर्भर बन्दै गएका किसानलाई प्रोत्साहन गर्न स्थानीय सरकार र सरकारवाला निकायले भाषण र बजेटमा केही नगरेका वा नभनेका होइनन् तर बजार व्यवस्थापन वा शीत भण्डार सञ्चालनमा ध्यान नदिँदा आलुको व्यावसायिक खेतीबाटै पलायन हुनुपर्ने हो कि भन्ने चिन्ता किसानमा देखिन्छ। डीआर भट्ट, सीआईएन, रेडियो सिगा सन्देश, सिरभावर।
0: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ। सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: चितवनको इच्छा कामना 5 सिमल धारामा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध। जाजरकोटमा 2 बेपत्ता 7 घाइते। बर्खा सुरु भए यता पहिरोका कारण सबैभन्दा धेरै मानवीय क्षति।
0: काठमाडौँका 5 स्थानबाट पहिलो दिनमा 6,000 धेरै ग्यास सिलिन्डर बिक्री। आज उपत्यका 7 स्थानबाट बिक्री गरिने। दैनिक उपभोग्य वस्तुको अभाव र महँगी अनुगमन नगरिएको अधिकार कर्मीको गुनासो।
1: उपचार प्रणालीमा सुधारको पहल अघि बढ्यो। शिक्षा विधेयक। पहाड़ी क्षेत्रमा आलुको उत्पादन बढ्यो तर बजार र चिस्यान केन्द्रको अभाव। तमोर करिडोरमा पुल निर्माण सुस्त।
0: इन्डोनेसियाको समुद्री टापुमा शक्तिशाली भूकम्प 47 मृत्यु। कोलम्बिया भूकम्पमा मृत्यु हुनेको संख्या 287 पुग्यो। म्यानमारमा बाढीमा लाखौं घर डुबानमा।
1: र राष्ट्रिय फुटबल खेलाडी आशिष राईको उपचारमा सरकारले व्यवस्था गरेको भन्दै सुनसरीका खेलाडीद्वारा सरकारको ध्यानकर्षण। नेपाल गल्फ संघ र चीनको एडीवाई गल्फ बीच सहकार्य गर्ने सम्झौता।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा गजब छब्बा शीर्षकमा अबिनले बनाउनु भएको कार्टुन लिएका छौँ। व्यङ्ग्य गर्न खोजिएको छ प्रतिनिधि सभाका पछिल्ला बैठकहरू जहाँ विभिन्न प्रकारका बहस र बहसका शैलीहरू अप्नाउने गरिएको छ। कहिलेकाहीँ कालो चस्माको विषयलाई लिएर बहस हुने गरेको छ भने कहिलेकाहीँ प्रधानमन्त्री मन्त्रीहरूले दिएका अभिव्यक्तिको बारेमा पनि बहस हुने गरेको छ भने कतिपय सांसदहरूले कविता पनि सुनाउन थालेका छन्। पछिल्लो समयमा प्रतिनिधि सभाको बैठकमा समसामयिक विषय वस्तु उठाउने र व्यङ्ग्य गर्नको लागि पनि यस्ता विभिन्न शैलीहरू अप्नाउन थालिएको छ। यहाँ संसद लेखिएको छ माथिपट्टि र त्यो संसद भवन जस्तो देखिने ठाउँबाट 2 सांसद बाहिर निस्कँदैछन्। अगाडिपट्टि ढोका छ। निस्कँदै गर्दा एकजना सांसद जस्ता देखिने व्यक्तिले केही भन्दैछन् नजिकै रहेका अर्का व्यक्तितर्फ हेरेर। तल चाहिँ यस्तो लेखिएको छ कहिले कालो चस्मामाथि बहस, कहिले टी सर्टमाथि प्रश्न, कहिले ग्यासमाथि कविता। सरकारले नि सांसदलाई बिजनेस त दिएको दिएकै छ अघि।
1: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
9: यो कृष्ण सार एफएम
10: 94 MHz कृष्ण सार जत्तिकै तेज।
11: अब प्रस्तुत छ पश्चिम डायरी।

नमस्कार। कृष्ण सार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरीमा सावित्री गिरीको हार्दिक स्वागत छ। पश्चिम डायरी रेडियो जाजरकोट एफएम 105.6 मेगाहर्जमा पनि प्रसारण भइरहेको छ। सुरु गरौँ पश्चिम डायरीका मुख्य खबरका शीर्षकहरू। नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको 34 र 35 वार्षिक साधारण सभा सम्पन्न, ढुक्क हुने वातावरण खोज्दै निजी क्षेत्र। बर्दियामा

0: ए त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
1: ए त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
0: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
1: बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र,
0: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके। सञ्चालक पुरन चौधरी।
1: सम्पर्क नम्बर 98 84 20 697, 98 85 23 697 र 98 014 83 697।
0: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौँ।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
4: पश्चिम डायरीको सुरुमा मौसम सम्बन्धी जानकारी। आज 2083 साउन 31 गते आइतबार नेपालगञ्ज आसपासमा गैरातीदेखि पानी परिरहेको छ। आज देशभर साधारणतया बादल लाग्नेछ। बागमती प्रदेशको हिमाली भूभागको धेरै स्थानमा तथा बाँकी हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको धेरै स्थानमा तथा बाँकी पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान साथै मध्य प्रदेश तथा कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। मौसम समाचारपछि अब अन्य खबरको पालो। नेपालगञ्ज उद्योग वाणिज्य महासङ्घका वरिष्ठ केन्द्रीय उपाध्यक्ष सूर्यकृष्ण वैद्यले आर्थिक क्षेत्रले ढुक्क हुने वातावरण खोजिरहेको बताउनु भएको छ। हिजो नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको 34 र 35 वार्षिक साधारण सभामा प्रमुख अतिथि समेत रहनुभएका वैद्यले सरकारले व्यवसायसँग छलफल गरिरहेको जानकारी दिँदै नीति तथा ऐन नियम बनाएर व्यवसाय ढुक्क हुने अवस्थाको सिर्जना गर्नुपर्ने धारणा राख्नुभयो। राज्यको भनाइ र गराई फरक हुँदा विश्वासको वातावरण बन्न नसकेको उपाध्यक्ष वैद्यको चिन्ता थियो। उहाँले सरकारले एकातिर आर्थिक क्षेत्रलाई ढुक्क हुन भने पनि अर्कोतर्फ व्यवसायको धर कपट गरिरहेको बताउनुभयो। सरकारले नयाँ ऐन कानुन बनाउनुपर्छ, पुरानै कानुन अनुसार व्यवसायमाथि दण्ड चलाउने काम भएको छ। वरिष्ठ केन्द्रीय उपाध्यक्ष वैद्यले भन्नुभयो, जसले गर्दा व्यवसाय ढुक्क हुन सकिरहेका छैनन्। उहाँले पछिल्लो समय सरकारले 268 व्यवसायलाई पक्राउ गरेको उल्लेख गर्नुभएको थियो। भन्सारदेखि लिएर सबै क्षेत्रमा राज्यले एउटा स्पष्ट नीति बनाउन बाँकी रहेको वरिष्ठ केन्द्रीय उपाध्यक्ष वैद्यले बताउनुभयो। राज्यले पुरानै नीतिमा टेकेर मात्र काम चलाउनु हुँदैन, हाम्रो मान्यता यही हो। पुरानै नीति र नियम अहिलेको अवस्थामा लागू गरिरहने हो भने हामी व्यवसायहरूलाई व्यवसाय गर्न सधैँ कठिन हुन्छ, उहाँले भन्नुभएको छ। यस्तै करिब 15-16 खर्ब रुपियाँ बैङ्कमा थुप्रिएको अवस्था छ। सरकारले बैङ्क चलाओस्, पैसा चलाऊ भनिरहेको छ, लगानी गर्नुहोस् भनिरहेको छ, तर हामीलाई सकस भइरहेको छ, उहाँले भन्नुभएको छ। उद्योग वाणिज्य सङ्घमा हिजो भएको साधारण सभामा सङ्घले विभिन्न व्यक्तिहरूलाई पुरस्कार तथा सम्मान पनि प्रदान गरेको छ। सङ्घले साधारण सभामा दैनिक नेपालगञ्जकी पत्रकार सजल गैरेलाई नवोदित पत्रकार पुरस्कार, हिमालय टेलिभिजनका नेपालगञ्ज संवाददाता निशा शाहलाई उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको हो। सङ्घले गैरेलाई 5,100 रुपियाँ र शाहलाई 11,000 रुपियाँ पुरस्कार प्रदान गरेको हो। दैनिक नेपालगञ्जमा खबर छ। लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले बर्दियाबाट ठुलो परिणामको लागु औषधसहित एकजनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले दिएको जानकारी अनुसार बडियाताल गाउँपालिका दुईबाट अवैध लागु औषध खैरो हेरोइन करिब 349 ग्राम 360 मिलिग्राम सहित एक व्यक्ति पक्राउ परेका हुन्। बडैयाताल गाउँपालिका

0: दुई बस्ने 52 वर्षीय दिव्य सुनारलाई लागु औषधसहित पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। त्यस्तै धनगढी उपमहानगरपालिका 8 अवैध लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ 1 ग्राम 130 मिलिग्राम सहित सोही उपमहानगरपालिका 5 बस्ने 20 वर्षीय क्रिस बम समेत गरी 4 पक्राउ गरिएको खबर प्रकाशित छ। बाँकेमा अहिलेसम्म साइबर अपराध सम्बन्धी मुद्दा बढ्दै र उजुरी अपराध सम्बन्धी मुद्दा पनि बढ्दै र उजुरी भने घट्दै गएको देखिएको छ। जिल्लामा पनि साइबर अपराध सम्बन्धी उजुरी लिने र मुद्दा दर्ता गर्ने व्यवस्था गरेसँगै साइबर अपराध सम्बन्धी उजुरी घट्दै र साइबर अपराध सम्बन्धी मुद्दा बढ्दै जान थालेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। आर्थिक वर्ष 2081-82 309 साइबर अपराध सम्बन्धी उजुरी परेकोमा अहिले ती उजुरी घटेर 131 पुगेको छ। परेका उजुरीमध्ये मिलमिला भएको पनि प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरले अहिलेसम्म साइबर अपराध सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन भएका कारण पनि उजुरी कम हुँदै गएको जानकारी दिनुभएको छ। नेपालगञ्ज उपमहानगरपालिका 22 पुरैनी स्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ। नेपालगञ्जको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको ताल यति बेला झाडी बुट्यान फैलिएर कुरूप बन्दै गएको छ। स्थानीय चक्रबुढाले भन्नुभयो, सौन्दर्यका लागि नेपालगञ्ज उपमहानगरले करोडौँ खर्च गरेर निर्माण गरेको रेलिङ भत्किएका छन्। सुरक्षाका लागि सरोकार भएका निकायलाई पटक पटक खबर गरे पनि हालसम्म सुनवाई भएको छैन। कान्तितालमा विभिन्न पन्छीहरूको बासस्थान रहेकाले संरक्षणकर्मी तथा पर्यावरण संरक्षणमा चासो राख्नेले आवाज उठाइरहेका बेला तालको संरक्षणमा भने सरोकार भएका निकायले चासो नदिँदा समस्या भएको स्थानीयहरू बताउँछन्। नेपालगञ्ज नगरले ताल संरक्षण गरी पर्यटकीय स्थल बनाउन ₹10 करोड खर्च गरेको कान्तिताल संरक्षणको अभावमा कुरूप र जीर्ण बन्दै गएको स्थानीय बुढाको भनाइरहेको छ। ताल क्षेत्र अहिले लागु औषध दुर्व्यसनीको जमघट स्थल बनेको भन्दै रातको समयमा शङ्कास्पद गतिविधि हुने गरेको स्थानीयले गुनासो गरेका छन्। नेपाल दशनामी समाज बाँके र दैलेखी समाज बाँकेको संयुक्त आयोजनामा गरिएको रक्तदान कार्यक्रममा 6 महिला 31 पुरुष गरी 37 हिजो रक्तदान गरेका छन्। नेपाल दशनामी समाज बाँके तथा दैलेखी समाज बाँकेका अध्यक्ष पूर्णदेव गिरी, दैलेखी समाज बाँकेका सचिव गणेश बहादुर खड्का, नेपाल रेडक्रस सोसाइटीका पूर्व महामन्त्री मिन बहादुर मल्ल, नेपाल दशनामी समाज प्रदेश सचिव होमनाथ गिरीले संयुक्त रूपमा रगत सङ्कलन गर्ने पाकेट प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, रक्त सञ्चार केन्द्रका प्रमुख होमराज गिरी र महेश दहितलाई हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो। रक्तदान गर्नेहरूमा दीपक थापा, हिरामणी दाहाल, पुष्कर सेजापति, सुदीक्षा बुढा, मिना थापा, देवबहादुर खड्का, बलबहादुर मगर, दैलेखी समाज बाँकेका सचिव गणेश बहादुर खड्का, गरिबे चमार, कमल बहादुर गिरी, विकास चौधरी, हमजित थापा मगर, रेखा जोशी लगायतले रक्तदान गर्नुभएको थियो। राप्ती नदीमा बगेकी बाँकेको ररेनापुर गाउँपालिका 6 महिलाको प्रहरीले सकुशल उद्धार गरेको जनाएको छ। हिजो दिउँसो नदीमा बगेकी 24 शेषरानी यादवलाई प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले तत्काल उद्धार गरेको हो। प्रहरीका अनुसार यादव राप्ती नदीमा बगेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय भगवानपुरबाट प्रहरी टोली घटनास्थलतर्फ गएको थियो। त्यससँगै सशस्त्र प्रहरी बलको बिओपी गङ्गापुरबाट पनि टोली परिचालन गरेको थियो। दुवै सुरक्षा निकायको संयुक्त टोली नदीमा पसेर यादवलाई बाहिर निकालेको हो। इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरीक्षक सुरेश कोइरालाका अनुसार नदीमा महिला बगेको जानकारी सूचना प्राप्त हुनासाथ उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरेको थियो। महिला नदीमा बगेको जानकारी प्राप्त भएपछि प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेको हो। वर्षायाममा राप्ती नदीसहित बाँकेका विभिन्न नदी तथा खोलामा पानीको बहाव बढ्ने गरेको छ। यस समयमा बाढीको जोखिम समेत रहने भएकाले नदी तथा खोलामा नजान तटीय क्षेत्रका बासिन्दालाई प्रहरीले आग्रह गर्दै आएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नदी तथा खोलामा बाढी आउन सक्ने अवस्थालाई ध्यानमा राखेर सर्वथा साधारणलाई विभिन्न माध्यमबाट पटक पटक सचेत गराइएको छ। पश्चिम डायरीमा व्यवसायीको अपेक्षा समस्या बुझ्ने र राज्यसँग समन्वय गर्ने नेतृत्व आओस्।
1: यो उद्यमी संघको अध्यक्ष भनेको एकै सक्षम र दक्ष तपाईँको जाने लगभग व्यापारीहरूका परिआएका समस्याहरू समाधान गर्न सक्ने खालको जिल्ला प्रशासनदेखि लिएर तपाईँको चाहिने हरेक चाहिने निकायसँग चाहे स्थानीय निकाय भन्नुहोस् चाहे सङ्घीय भन्नुहोस् हरेकसँग कोर्डिनेसन गरेर व्यापारीहरूको समस्या समाधान गर्न सक्ने त्यस्तो जुझारू नेताहरूको मैले आवश्यकता देखेको छु।
0: लगायतका खबर सुनाउन अझै बाँकी नै छन्। तपाईँ कृष्ण सार एफएमको साथमा रहनुहोला।
2: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
3: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
2: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
3: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
2: अनकल सेवाहरू,
3: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ, प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
4: डाक्टर भेट्ने समय सोमबारदेखि शुक्रबारसम्म बिहान 7:30 बजेदेखि 8:50 सम्म, साँझ 5:15 बजेदेखि 7 बजेसम्म, शनिबार र आइतबार बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 3:30 बजेदेखि 6:30 बजेसम्म।
3: सम्पर्क फोन नम्बर 081-5-33-719, 98-4-80-22-229 र 98-605-22-229।
2: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
5: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
2: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
5: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
2: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
5: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदियौ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
6: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
4: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
7: यो कृष्णसार FM
8: 94 MHz कृष्णसार जत्तिकै तेज।
0: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 MHz उत्पादन पश्चिम डायरी कृष्णसारएफएम.com इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब रेडियो सामग्री। नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको निर्वाचन आगामी भदौ 6 गते हुँदैछ। निर्वाचन नजिकै गर्दा व्यवसाय तथा मतदाताले नयाँ नेतृत्वबाट व्यवसाय मन्त्री, वातावरण निर्माण, स्थानीय तह तथा सरकारसँग प्रभावकारी समन्वय र उद्योग व्यवसायका समस्या समाधानमा पहलको अपेक्षा गरेका छन्। व्यवसायका प्राथमिकता र नयाँ नेतृत्वको अपेक्षा केन्द्रित निशु जोशीको रिपोर्ट।
9: नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनको मिति नजिकिँदै गर्दा व्यवसायबीच नेतृत्व चयनको चर्चा बढेको छ। निर्वाचनबाट आउने नयाँ नेतृत्वले व्यवसायका समस्या पहिचान गर्दै समाधानका लागि राज्यका निकायसँग प्रभावकारी समन्वय गर्नुपर्ने मतदाताको अपेक्षा छ। व्यवसायी लालसिंह भण्डारी सक्षम, जुझारु र व्यवसायका समस्या बुझेर समाधानका लागि पहल गर्न सक्ने नेतृत्व आवश्यक रहेको बताउनुहुन्छ। स्थानीय तहसँग समेत प्रभावकारी समन्वय गर्न सक्ने नेतृत्व आउनुपर्ने उहाँको भनाइ छ।
1: यो उद्यमानीसँगको अध्यक्ष भनेको एकै सक्षम र दक्ष, तपाईँको जाने लगभग व्यापारीहरूका परिआएका समस्याहरू समाधान गर्न सक्ने खालको त्यो क्यापेबल भएको मान्छे, निस्वार्थ रूपमा एकदमै त्यागी तार्किक कुरा गर्न सक्ने खालको, जिल्ला प्रशासनदेखि लिएर तपाईँको जाने हरेक चाहिने निकायसँग, चाहे स्थानीय निकाय भन्नुहोस् चाहे सङ्घीय भन्नुहोस्, हरेकसँग कोर्डिनेसन गरेर व्यापारीहरूको समस्या समाधान गर्न सक्ने त्यस्तो जुझारु नेताहरूको मैले आवश्यकता देखेको छु।
9: व्यवसायीले आयात निर्यातसँग जोडिएका कर लगायतका विभिन्न समस्या भोगिरहेको भन्दै यस्ता समस्या समाधानका लागि संघले प्रभावकारी भूमिका खेल्नुपर्ने उहाँ बताउनुहुन्छ।
1: उद्योगिक व्यवसायका समस्या त थुप्रै छन्, अब चाहिने जस्तो भन्सारका समस्याहरू छन्, बाहिरबाट चाहिने सामानहरू आयात निर्यातका कुराहरू छन्, मजौलाबाट चाहिने जो साना उद्यमी व्यवसायहरू छन्, यिनीहरूका आफ्ना किसिमका समस्याहरू छन्। ती समस्याहरूलाई कसरी हुन्छ त्यो उद्योग व्यवसाय संघको जो नेतृत्व लिन्छ त्यसले चाहिँ सहज र सरल तरिकाले ती समस्याहरूलाई पहिचान गरेर समाधान सक्नु गर्नुपर्छ।
9: व्यवसायी उषा थापा भण्डारीको अपेक्षा पनि यस्तै छ। नयाँ नेतृत्वले व्यवसायलाई करदाताका रूपमा मात्र नहेरी घरेलुदेखि ठुला व्यवसायसम्मका समस्या र आवाज उठाउनु पर्ने उहाँ बताउनुहुन्छ।
10: अबको नेतृत्व भनेको यस्तो होस् कि हामीले एउटा कर तिर्ने एउटा व्यवसाय मात्र गर्ने नभएर व्यवसायहरूबाट चाहिँ एउटा क्षमतावान होस् र जसले तल्लो लेभलदेखिको व्यवसाय, घरेलुदेखिको व्यवसाय लिएर ठुला व्यवसायहरूको हकितका लागि चाहिँ आवाज उठाओस् र व्यापारहरू गर्नलाई सहज वातावरण बनाओस् र सबै नागरिकहरूले व्यवसाय गर्ने वातावरण, उद्योग खोल्ने वातावरण र अन्य ठुल्ठुला कल कारखानाहरू खोल्ने वातावरणहरूसम्म पुग्न सक्ने क्षमता राख्ने चाहिँ हाम्रो उद्योगी व्यवसायहरूको नेतृत्व जाओस् भन्ने म चाहन्छु।
9: देशको आर्थिक तथा राजनैतिक अवस्थाका कारण व्यवसाय क्षेत्र प्रभावित भएको, खुला सीमाका कारण चुनौती थपिएको र स्वदेशी उत्पादनको वातावरण बनाउनु पर्नेमा उहाँको जोड छ। उद्योग सञ्चालनका लागि सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने वातावरण निर्माण गर्न पनि संघले पहल गर्नुपर्ने उहाँ बताउनुहुन्छ।
10: राज्यको संरचना जुन परिस्थितिहरू छ, बेला बेलामा जुन राज्यमाथि हुने जुन आक्रमणहरू छ, व्यवसायहरूमाथि हुने जुन आक्रमणले गर्दाखेरि धेरै व्यवसायहरू धरातलमा परेको छ। हामीले भन्सारका कुराहरूलाई सहज बनाएर भन्सार टाइट गरेर चाहिँ सम्पूर्ण व्यवसायहरूलाई नेपालमै व्यवसाय गर्ने वातावरण, नेपालमै चाहिँ आफ्नो चाहिँ उत्पादनहरू चाहिँ उत्पादन गर्ने वातावरणहरू बनाउनु पर्ने छ। किनभने अहिले धेरै सटरहरू खाली भएका छन्, व्यवसाय भएको छैन। एउटा चाहिँ सुफद मूल्यमा ब्याज दरमा चाहिँ कर्जा दिएर, किनभने धेरै व्यापारीहरू त व्यवसाय गर्न खोज्छन् तर आर्थिक स्रोत छैन, ठाउँ छैन, उद्योग गर्न खोज्छन् त्यसमा चाहिँ आर्थिक स्रोतको कमी कमजोरी छ।
9: यता व्यवसाय एवं सदस्य पदका उम्मेद्वार सुरज भण्डारी व्यवसाय क्षेत्र आर्थिक मन्दीको मारमा रहेको बताउनुहुन्छ। सीमावर्ती बजारको प्रभाव, अपेक्षा अनुसार व्यापार नहुनु र सरकारी नीति व्यवसाय मैत्री नहुनुले समस्या थपिएको उहाँको भनाइ छ।
11: व्यवसाय त अब अहिले विश्व नै आर्थिक मन्दीको चरममा छ। यो एक त विश्व भूराजनीतिले पनि यसलाई असर पारेको छ, त्यसमा हामी असुत रहने कुरै भएन। त्यसमा बोर्डरको छेउछाउमा छ, त्यसैले अहिले मन्दी भइरहेको बेलामा अब यो भर्खर कोरोनापछिको आर्थिक मन्दी थलथिलो भएको अवस्थामा थोरै जुर्मराउँदो त छ, तर हामीले सोचेको जस्तो अझै छैन। त्यो लग्नलाई मलाई लाग्छ सरकारको नीति, हाम्रो व्यवसायका पृष्ठभू, यी सबै कुरा आवश्यक छ र अहिले अलिकति मन्दी नै छ।
9: वाणिज्य उपाध्यक्षमा निर्विरोध निर्वाचित विष्णुप्रसाद श्रेष्ठ निर्वाचन खर्च कम गर्न सर्वसम्मतिको प्रयास गरिए पनि निर्वाचनमा जानु परेको बताउनुहुन्छ। आगामी दिनमा व्यवसायको हक हितमा काम गर्ने उहाँको प्रतिबद्धता छ।
12: सबै व्यापारीको अवस्था बुझ्न सक्ने, सबै व्यवसायिक हकितको कार्य गर्न सक्ने एउटा चाहिँ टिमलाई पुर्याउनु हुनेछ भन्ने हामीले आशा लिएका छौँ।
9: नेपालगञ्ज उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आगामी भदौ 6 गते निर्वाचन हुँदैछ। व्यवसायका अपेक्षा भने नेतृत्व चयनमा मात्र सीमित छैनन्। आयात निर्यातका समस्या समाधानदेखि व्यवसाय मैत्री नीति निर्माण, स्थानीय तहसँग समन्वय, खुला सीमाबाट हुने चुनौती न्यूनीकरण र स्वदेशी उत्पादन प्रवर्धनसम्मका विषयमा नयाँ नेतृत्वले प्रभावकारी भूमिका खेलोस् भन्ने मतदाताको अपेक्षा छ।
0: रिपोर्टपछि अब समाचारको पालो। अविरल वर्षापछि आएको बाढी पहिरोमा परि जाजरकोटमा दुईजना बेपत्ता भएका छन्। भेरी नगरपालिका दुई, फारुलाका 45 वर्षीय उमा सिंह खत्री 70 वर्षीय भीमबहादुर कार्की बेपत्ता हुनुभएको हो। वर्षापछि भेरी नगरपालिका 1-2-3 पहिरोले 3 घर बगाएपछि 7 घाइते भएका छन्। पहिरोले धेरै घर जोखिममा परेका छन्। सदरमुकामस्थित भेरी नगरपालिका 2 रिसाङ्काका विभिन्न बस्तीमा गएको पहिरोले धनजनको पनि क्षति गरेको छ। भेरी नगरपालिका 2 का बिर्खबहादुर कार्कीका अनुसार उमाप्रसाद खत्री र शशिराम विगको घर पहिरोले बगाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय वासी खोज तथा उद्धार गरे पनि अहिलेसम्म बेपत्ताहरू भेटिएका छैनन्। गोर्खापत्र अनलाइनमा खबर छ। मुगु जिल्लाको माथिल्लो मुगुको पाटन क्षेत्रमा एर्सा गुम्बा सङ्कलन सकिएको छ। जिल्लाबाट 22 किलो एर्सा गुम्बा निकासी भएको छ। डिभिजन वन कार्यालय मुगुका सूचना अधिकारी बसन्ती बुढाका अनुसार गएको आर्थिक वर्ष असार मसान्तसम्ममा 22 किलो एर्सा गुम्बा जिल्लाबाट सङ्कलन तथा निकासी हुँदा स्थानीय व्यापारीबाट 6,82,000 रुपियाँ राजस्व सङ्कलन भएको छ। डिभिजन वन कार्यालयको राजस्व सङ्कलन निर्देशिका अनुसार एर्सा गुम्बा निकासीका लागि प्रति किलो 31,000 दस्तुर लिने गरिएको उहाँले बताउनुभयो। पश्चिम डायरीमा अन्य खबरहरू सुनाउन अझै बाँकी नै छन्। तपाईँ कृष्ण सारे फिल्मको साथमै रहनुहोला।
13: कौशल्या मेमोरियल हस्पिटलद्वारा 1 महिने फ्री ओपिडी सेवा सुरु भएको छ।
14: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञद्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म 1 महिनासम्म फ्री ओपिडी सेवा सञ्चालन भएको छ।
15: प्रदान गरिने सेवाहरू:
16: गर्भवती जाँच सेवा,
17: महिलाको तल्लो पेट दुख्ने समस्या,
18: पाठेघरमा मासु पलाएको समस्या,
19: यौनी चिलाउने समस्या,
20: गन्नाउने सेतोपानी बग्ने समस्या,
21: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या,
22: निसन्तानपन सम्बन्धी समस्या,
23: महिनावारीमा गडबडी,
24: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसुति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ।
25: यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
26: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
27: हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
28: सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट प्राली धम्बोजी कुलमा पछाडी। सम्पर्क नम्बर 081-538-055 र 98-588-964।
29: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
30: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ENT विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ENT कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू: एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-531-380, मोबाइल 98-580-30-479 र 98-480-21-380।
31: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
32: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि
33: अहिले थमाथम बिक्री भइरहेको छ।
31: स्थान राजा चोक राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
32: सम्पर्क 97-05-11-48-70।
31: सोफा हब नेपालगञ्ज,
32: विश्वासमा नम्बर 1,
31: क्वालिटीमा सबैभन्दा बेस्ट।
7: यो कृष्ण सार FM
8: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
0: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्ण सार FM 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्ण सार FM.com मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी समाचार। बाँकेको राप्ती गाउँपालिका नौ ढकेली स्थित भक्दा खोलामा तटबन्ध निर्माण गरी नयाँ निकास दिएपछि सो क्षेत्रमा वर्षौँदेखि कायम रहेको बाढी र डुबानको समस्या समाधान भएको छ। विगतका वर्षहरूमा भक्दा खोलाको बाढी गाउँसम्म पसेर ठूलो क्षति पुर्याउने गरेको थियो। बाढीलाई बस्तीमा प्रवेश गर्न नदिन जङ्गल क्षेत्रबाटै तटबन्ध निर्माण गरी खोलाको बहाव मोडिएको राप्ती सुनारी गाउँपालिका नौका वडाध्यक्ष सोहनलाल थारूले बताउनुभयो। लाल पूर्जा किन बाँड्दैनौँ? हाम्रो जग्गाको फाइल तयार भइसक्यो, लाल पूर्जा पनि तयार छ भने हामीलाई कहिले दिइन्छ? सुर्खेतको चौकुने गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले अहिले नागरिकबाट बारम्बार यही प्रश्नहरू सुनिरहेका छन्। पालिकाले भने नागरिकको प्रश्नको जवाब दिँदै सङ्घीय तहबाट स्पष्ट निर्णय र आवश्यक कानुनी बाटो खुल्नुपर्ने बताउँदै आएको छ। मिसन टोडीमा खबर छ। जिल्ला प्रहरी कार्यालय बाँकीले एक हप्तामै 22 फरार प्रतिवादी पक्राउ गरेको छ। प्रहरीले विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका 22 प्रतिवादीलाई पक्राउ गरेको हो। बाँकेको कोहलपुरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ। कोहलपुरमा 83 आधा दर्जन बढी सङ्घ संस्थाहरूको आयोजनामा कोहलपुरमा सरसफाई कार्यक्रम सम्पन्न भएको हो। पर्यावरण संरक्षण अभियान अन्तर्गत स्वच्छ कोहलपुर सुन्दर कोहलपुर अभियानमा हाम्रो साथ भन्ने नारासहित कोहलपुरमा विभिन्न सङ्घ संस्थाहरूको आपसी सहकार्यमा सरसफाई गरिएको जनाइएको छ। कोहलपुर नगरपालिका इलाका प्रहरी कार्यालय कोहलपुर, कोहलपुर नगर प्रहरी, ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र बेटर बाँके, रोटरी क्लब अफ सेन्ट्रल बाँके, इन्टर एक्ट क्लब अफ सेन्ट्रल बाँके र कोहलपुर 11 तथा टोल विकास संस्थाहरूको सहभागितामा पुरानो बस पार्क क्षेत्रमा सरसफाई गरिएको हो। अछाममा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मङ्गलसेन नगरपालिका 5 सडकमा गुडिरहेको अटो अनियन्त्रित भई पल्टिँदा एकजनाको ज्यान गएको हो। घटना हिजो बिहान 11:30 भएको प्रहरीले जनाएको छ। बाँकेको कोहलपुरमा अन्तर्राष्ट्रिय कृष्ण भाव मृत सङ्घ स्कोन कोहलपुरले कोहलपुर नगर संस्कीर्तन कार्यक्रम आयोजना गरेको छ। कोहलपुर नगरका विभिन्न क्षेत्रमा स्कोनको आयोजनामा नगर संस्कीर्तन कार्यक्रम आयोजना गरिएको हो। विमल गौरचन्द्र दासको नेतृत्वमा स्कोनसँग आबद्ध भक्तजनहरूको सहभागितामा संस्कीर्तन कार्यक्रम सम्पन्न भएको हो। यिनै खबरसँगै बिहान 6:30 पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट। नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको 34 र 35 वार्षिक साधारण सभा सम्पन्न। ढुक्क हुने वातावरण खोज्दै निजी क्षेत्र। बर्दियामा 349 ब्राउन सुगरसहित एकजना पक्राउ। बाँकेमा साइबर अपराध मुद्दा बढ्दै उजुरी घट्दै। संरक्षण अभावमा जीर्ण बन्दै नेपालगञ्जको कान्तिताल। बाँकेको राप्ती नदीमा बगेकी एक महिलाको सकुशल उद्धार। र जजरकोटमा पहिरो, 2 बेपत्ता, 7 घाइते। मुगु जिल्लाबाट 22 एर्सा गुम्बा निकासी। हवस् त, पश्चिम डायरीका प्राविधिक साथी बिनुसँगै सावित्री पनि बिदा हुन्छौँ। आज साउन 31 गते आइतबार 16 अगस्तको दिन सबैका लागि शुभ रहोस्। नमस्कार।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
3: यो कृष्णसार एफएम
0: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
4: बीर डेंटल, बीर डेंटल, बीर डेंटल।
5: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
6: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत ताउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
5: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
6: फोन नम्बर 081 532 375।

0: toilet pony, yeah. Extreme energy drink.
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्न हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
4: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
5: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
4: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
5: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
4: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
6: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
4: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
7: आज म एकदम खुसी छु।
6: हैन, आज किन यसरी हाँस्दै आएकी छौ त?
7: आज मैले रेडियो कृष्ण शर्मा एउटा राम्रो कलेजको विज्ञापन सुने, मलाई त्यहाँको विशेषता एकदम मन पर्यो, म त भुल्ली नै बाबालाई भनेर जान्छु।
6: ए हो र, ल ल भन न त, तिम्रो रोजाई कस्तो रहेछ, हामी पनि जानु।
7: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जिएम कलेजको बिबिएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ। अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, सिए काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, आइसिटी क्लास, एसी क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्। यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यहीँ जाने निर्णय गरेँ। अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
6: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त। अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जिएम कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु।
7: ल सुन, त्यसो भए 98 580 40 388, 98 045 086 26 र 98 580 85 040 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है।
6: ल ल हुन्छ हुन्छ ल।
8: नमस्ते दाई।
9: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
8: विदेश नआटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
9: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
10: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
11: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
12: हाम्रा विशेषताहरू।
13: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
12: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
13: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
12: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
13: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
12: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
13: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
12: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% सम्म विशेष छुट सेवा।
13: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
12: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
14: यो कृष्ण सार एफएम
15: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
1: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए, साँच्चै?
1: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए, त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: drip on ya.
1: Extreme energy drink.
2: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
3: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
2: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
3: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
2: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
3: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224392377।
4: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
2: नेपालगञ्जमा अवस्थित नेपालगञ्ज नेसनल हस्पिटलमा आगामी असार 6 गते शनिबारका दिन मधुमेह, थाइराइड तथा हार्मोन सम्बन्धी रोगका विशेषज्ञ चिकित्सकद्वारा विशेष स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिने भएको छ। हस्पिटलमा बिरामीहरूको सेवाका लागि काठमाडौँको नेपाल मेडिसिटी अस्पतालको थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुमन बराल आउँदै हुनुहुन्छ। यो विशेष स्वास्थ्य शिविरमा बिरामीहरूका लागि विभिन्न किसिमका गुणस्तरीय स्वास्थ्य सेवाहरू उपलब्ध गराइनेछ। यस अन्तर्गत मधुमेह अर्थात् सुगरको सम्पूर्ण जाँच तथा उपचार, थाइराइड रोगको परीक्षण र उपचारका साथै हार्मोन असन्तुलन सम्बन्धी समस्याहरूको निदान गरिने हस्पिटलले जनाएको छ। नगरपालिकाको सामुन्ने बिपी चोकमा अवस्थित यस अस्पतालमा मोटोपना र मेटाबोलिक समस्याको उपचार, महिलाहरूमा देखिने पिसिओएस तथा मासिक धर्म असन्तुलनको समस्या र पिट्युटरी एवं एड्रिनल लगायतका अन्य ग्रन्थि रोगहरूको विशेषज्ञ उपचार सेवा पनि उपलब्ध हुनेछ।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 081536465 र 98482884665।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085449451।
3: कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ। यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ। डाइनामिक बहुमुखी

0: विकासका लागि विभिन्न तालिम, सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ। विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ। यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ। 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ। भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ।
1: नमस्ते दाइ।
2: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
1: विदेश जान आँटेको दाइ, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
2: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
3: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
4: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
0: हाम्रा विशेषताहरू:
4: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
0: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
4: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
0: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
0: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
4: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
0: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
4: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
0: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
5: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
6: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
5: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
6: किन नहुनु ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
5: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
6: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-487-56-466।

0: क्याश फिर्ता लिनु भए त
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: Sip on ya.
1: Extreme energy drink.
2: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
3: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
2: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
3: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
2: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
3: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
2: सम्पर्क नम्बर 98 4 80 20 697, 98 5 80 23 697 र 98 0 14 83 697।
3: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौँ। शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
4: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सनबीम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
3: हाम्रा विशेषताहरू:
4: अनुभवी तथा दक्ष शिक्षक भएको,
3: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
4: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
3: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
4: वातानुकूलित कक्षा कोठा,
3: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
4: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
3: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
4: सनबीम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081-536-422, 98-580-36-422, 98-580-27-994।
5: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
6: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
5: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
6: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
7: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
5: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
6: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
7: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।

0: Go Liponia. Extreme energy drink.
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
2: हरेक सामानको खरिदमा 1000 देखि 20000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
1: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
2: सम्पर्क 97051148470।
1: सोफा हब नेपालगञ्ज,
2: विश्वासमा नम्बर 1,
1: क्वालिटीमा सबैभन्दा बेस्ट।
3: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
4: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
3: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देउ न।
4: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
3: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
5: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
3: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98580-36577, 98580-28195 र 98580-36811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 डीले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 डी सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: सुन्नु न सावित्रीजी, मलाई सोफा दराज डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
2: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
1: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
2: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448 87535 र 98082504037।

0: Telefonia. Extreme energy drink.
1: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
2: कान्ति आरोग्य अस्पताल छँदै छ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
1: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
2: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
1: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
2: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
1: सम्पर्क नम्बर 081-535-717।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।

0: Ko e leponi ja? Extreme Energy Drink.
1: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
2: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
1: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
2: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
1: बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र,
2: नेपालगञ्ज उपमहानगर
1: कान स्वास्थ्य स्याहार केन्द्र,
2: नेपालगञ्ज उपमहानगरपालिका।

0: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
0: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
0: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 9816 14 16 19।

0: क्याश फिर्ता लिनु भए त
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: ओहो, घर त बनाइयो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउने गाह्रो।
1: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
0: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
1: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
2: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
3: सम्पर्क टेलिफोन नम्बर 081536410 र 98480-26435।
4: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
5: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
4: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
5: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
4: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
5: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224392377।
6: मेडिकेयर क्लिनिक, महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।

0: Go le ponia.
1: Extreme energy drink.
2: आज म एकदम खुसी छु.
3: होइन, आज किन यसरी हाँस्दै आएकी छौ त?
2: आज मैले रेडियो कृष्ण शर्मा एउटा राम्रो कलेजको विज्ञापन सुने. मलाई त्यहाँको विशेषता एकदम मन पर्यो. म त भुल्लिने बाबालाई भनेर जान्छु.
3: ए हो र, ल ल भन न त, तिम्रो रोजाई कस्तो रहेछ, हामी पनि जानौँ.
2: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जिएम कलेजको बिबिएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ. अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, सिए काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, आइसिटी क्लास, एसी क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्. यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यहीँ जाने निर्णय गरेँ. अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
3: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त. अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जिएम कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु.
2: ल सुन, त्यसो भए 98580 40388, 98045086 26 र 98580 85040 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है.
3: ल ल हुन्छ हुन्छ ल.
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज.

0: मेगाहर्ट्ज कृष्णसार जत्तिकै तेज।
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ।
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
3: यो कृष्णसार एफएम
0: 94 मेगाहर्ट्ज कृष्णसार जत्तिकै तेज।
4: को चितवन सिमल धारामा अवरुद्ध सडक खुल्यो, पर्सिसम्म नै वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह। काठमाडौँमा आज 7 केन्द्रबाट ग्यास वितरण हुँदै हिजो 6,000 भन्दा धेरै बिक्री भए पनि लाइन बस्ने सबैले पाउन सकेनन्। नाइमा मोबिलिटी एक्सपो आज समापन हुँदै मेला अवलोकनकर्ताहरूको संख्या 150,000 नाग्यो। हर्मुज जलमार्ग खोल्ने बारे इरान र ओमान बीचको वार्ता निरन्तर, इजरायली आक्रमणमा दक्षिणी लेबनानमा 11 जनाको ज्यान गयो। र लालिगाको नयाँ सिजन सुरु, अलाभेस र सेभिल्लाको विजय सुरुवात। नेपाल खबरमा अब पूरा खबर। जाजरकोट र रोल्पामा पहिरोमा परेर 1-1 जनाको ज्यान गएको छ। जाजरकोटको भेरी नगरपालिका 2 पहिरोमा परी 1 जनाको ज्यान गएको छ। पहिरोमा पुरिएका 3 जनाको अवस्था थाहा हुन सकेको छैन, अरू 7 जना घाइते भएका छन्। पहिरोमा परेका स्थानीय केदार कार्कीको उपचारका क्रममा नेपालगञ्ज लैजाने क्रममा बाटोमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। पुरिएका 54 वर्षीय उमासिंह खत्री, चिसापानीका 70 वर्षीय भीमबहादुर कार्की र अर्का एकजनाको खोजी भइरहेको छ। घाइते भएका 7 जनामध्ये 5 जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको र अरू 2 जनालाई थप उपचारका लागि सुर्खेत पठाएको प्रहरीले जनाएको छ। लगातारको वर्षासँगै बाढी र पहिरोले जिल्लाका विभिन्न क्षेत्रमा गरेको क्षतिको थप विवरण आउन बाँकी छ। बाढी पहिरोका कारण जाजरकोटको भेरी नगरपालिकाका रिसाङ, स्याला, माथिल्लो थाप्ले र ठाँटी खण्ड, पिपे, मैदे, डौरीकाँडा, घोयलनेटा र राउत गाउँका बस्ती उच्च जोखिममा परेका छन्। सडक ठाउँ ठाउँमा भत्किएर अवरुद्ध भएकाले उद्धार कार्य समेत प्रभावित भएको छ। जिल्ला प्रशासन कार्यालय, पालिका र सुरक्षा निकायले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन, पहिरोको जोखिम भएका घर तथा ठाउँबाट सुरक्षित ठाउँमा जान र अनावश्यक रूपमा यात्रा नगर्न आग्रह गरेका छन्। यस्तै रोल्पाको लुङ्ग्री गाउँपालिका 5 धैरेनीमा पहिरोले घर पुरिँदा 72 वर्षीय अम्मी गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताउनु भएको छ। चितवनको इच्छाकामना गाउँपालिका 5 सिमल धारामा पहिरो खस्दा गए रातिदेखि अवरुद्ध पृथ्वी राजमार्ग खुलेको छ। मोगलिङ प्रहरीका अनुसार रुखसहितको सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। 5 डोजरको प्रयोग गरी पहिरो पन्छ्याएर बिहान 6:15 बजेदेखि सडक खुलेको छ। पहिरो पन्छ्याएसँगै यसअघि रोकिएका काठमाडौँ भित्रिने र काठमाडौँबाट छुटेका गाडी र यात्रु गन्तव्यतर्फ लागेका छन्। मुगलिन काठमाडौँ सडक खण्ड सँगै राजधानी काठमाडौँलाई देशका विभिन्न जिल्ला तथा पश्चिम क्षेत्रसँग जोड्ने प्रमुख राजमार्ग हो। तर पटक पटक हुने अवरोधले गाडी र यात्रु प्रभावित हुँदै आएका छन्। पहिरोको जोखिम कायमै रहेकाले सावधानीपूर्वक गाडी चलाउन प्रहरीको आग्रह छ। देशका विभिन्न ठाउँमा पर्सि मङ्गलबारसम्म नै पानी पर्ने सम्भावना रहेको छ। मनसुनी गतिविधि सक्रिय रहेकाले 3 दिनसम्म नै सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। आजदेखि पर्सिसम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका थोरै ठाउँमा ठुलो पानी पर्ने सम्भावना छ। देशका अरू विभिन्न ठाउँमा पनि हल्कादेखि मध्यम वर्षाको अनुमान छ। आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका 1-2 ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। भोलि र पर्सि पनि यस्तै अवस्था रहने महाशाखाको अनुसार अनुमान छ। गैराती, दाङ, स्याङ्जा, बर्दिया, प्युठान लगायत जिल्लामा ठुलो पानी परेको छ। नेपाल आयल निगमले काठमाडौँमा आज पनि खाना पकाउने ग्यास वितरण गर्दैछ। आज विभिन्न 7 बिक्री केन्द्रबाट ग्यास वितरण हुने निगमले जनाएको छ। निगमको टेकु परिसरबाट नेपाल, एसपी, एभरेस्ट, सुगम, श्रीराम, सागर ब्रान्डका ग्यास बिक्री हुनेछन्। यस्तै पशु सेवा शाखा चापली बुढालिनकण्ठबाट नेपाल, एचपी र मनु, राधास्वामी परिसर कृतिपुरबाट नेपाल, एचपी, एभरेस्ट, श्रीकृष्ण साईबाबा र श्रीमाया तथा नेपाल नयाँ बजार बानेश्वरबाट नेपाल, एचपी र ओम ब्रान्डका ग्यास बिक्री गरिनेछ। पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरवनबाट नेपाल ग्यास र एचपी ब्रान्डका ग्यास बिक्री गरिनेछ। यस्तै चन्द्रगिरी नगरपालिका कार्यालयबाट लोकप्रिय नेपाल, एचपी र श्रीमाया तथा राष्ट्रिय आयुर्वेद केन्द्र कृतिपुरबाट नेपाल, एचपी, सूर्य, एभरेस्ट, सुगम र एसटिसी ब्रान्डका ग्यास बिक्री वितरण गरिनेछ। उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचय पत्रका आधारमा नजिकको बिक्री केन्द्रबाट ग्यास खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। निगमले बिक्री वितरणलाई सहज बनाउन सम्बन्धित व्यवसायलाई आफ्ना विक्रेताकर्ता मार्फत नियमित रूपमा ग्यास बिक्री गर्न समेत अनुरोध गरेको छ। यसअघि हिजो शनिबार निगमले अत्यावश्यक उपभोक्ताका लागि विभिन्न ब्रान्डका 6,802 सिलिन्डर बिक्री वितरण गरेको छ। टेकु परिसर, यातायात कार्यालय चाबहिल, राधास्वामी परिसर किर्तिपुर, राधास्वामी परिसर वसुन्धरा तथा पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहल गरी 5 बिक्री केन्द्रबाट ग्यास वितरण गरिएको थियो। हिजो 6,000 सिलिन्डर वितरण भए पनि घाम झरी झेल्दै लाइनमा बसेका धेरै उपभोक्ता रित्तो हात फर्कन बाध्य भएका थिए। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
6: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
5: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
6: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
5: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
6: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224392377।
7: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।

गर्न विभिन्न सुविधा उपलब्ध गराएका छन्। मेलामा 53 नयाँ मोडलका गाडी पनि सार्वजनिक गरिएको छ। काङ्ग्रेस संस्थापन इतर पक्षको अस्तिदेखि काठमाडौँमा सुरु भएको राष्ट्रिय भेला आज सकिँदैछ। राष्ट्रिय भेलाका रूपमा सुरु भए पनि हिजो यसलाई नीति सम्मेलनका रूपमा रूपान्तरण गरिएको छ। हिजो विभिन्न 5 प्रतिवेदन पेश भएको छ। विमलेन्द्र निधिले राजनैतिक, डाक्टर प्रकाश रमण महतले आर्थिक, एनपी साउदले समसामयिक, रमेश लेखकले कानून तथा विधान र उमाकान्त चौधरीले साङ्गठनिक सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभयो। नेता निधिले प्रतिवेदन पेश गर्दै भेलालाई विधानअनुसार बनाउन सम्मेलनमा परिणत गर्नका लागि प्रस्ताव गर्नुभएको थियो। प्रचार प्रसार समिति संयोजक मिन विश्वकर्माका अनुसार सबै प्रतिवेदनमाथि प्रदेशगत रूपमा छलफल भएको छ। प्रदेशगत धारणा र प्रस्तुति बाँकी नै रहेकाले आजको सम्मेलनमा थप छलफल हुनेछ। भेलाको अस्ति निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो। नेपाल चीन उत्तरी कोर्ला नाकादेखि लोमान्थाङ हुँदै अवैध मालवस्तु ओसार पसार गरेको आशंकामा जिल्ला प्रहरी कार्यालय मुस्ताङले 8 मालवाहक कन्टेनर नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङले सदरमुकाम जोमसोम सहित जोमसोम कोर्ला सडकको विभिन्न ठाउँबाट ती कन्टेनर नियन्त्रणमा लिएको जनाएको छ। प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार कोर्ला नाकाबाट शंकास्पद रूपमा भित्रिएका कन्टेनरलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान विभाग हरियर भवन ललितपुर पठाइएको छ। अब विदेशको खबर। इरानले हर्मुज जलमार्गमा जहाज आवजावतका लागि सहज बनाउने विषयमा ओमानसँग वार्ता जारी राखेको छ। इरानी विदेश मन्त्री अब्बास अरागचीले गएको जुनमा भएको समझदारी अमेरिकाले पालना गरेमा मात्र जलमार्ग पुनः खोल्ने विषयमा अघि बढ्ने बताउनु भएको छ। यता इरानको बन्दर अब्बास विमानस्थलबाट आन्तरिक उडान फेरि सुरु भएको छ। अमेरिकी आक्रमणका कारण पटक पटक बन्द हुँदै आएको विमानस्थलबाट तेहरान, मसहद र बन्दर अब्बास बीचका उडान फेरि सञ्चालनमा आएका छन्। यसैबीच दक्षिणी लेबनानमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा 11 ज्यान गएको छ। जुन महिनामा अमेरिकाको मध्यस्थतामा युद्धविराम भएपछि लेबनानमा भएको यो सबैभन्दा ठूलो आक्रमण भएको कतारी सञ्चार माध्यम अल जजिराले जनाएको छ। हिजबुल्लाहको ड्रोन आक्रमणमा आफ्ना 3 सैनिक घाइते भएपछि जवाफी कारवाही स्वरूप आक्रमण गरेको इजरायलको भनाइ छ। इजरायलले हिजबुल्लाहले एक मुख्यालयलाई लक्षित गरिएको दावी गरेको छ। अब खेल खबर। स्पेनको शीर्ष डिभिजन फुटबल लालिगाको नयाँ सिजन सुरु भएको छ। सन् 2026-27 सिजन हिजो पहिलो 2 खेलसँगै सुरु भएको हो। पहिलो खेलमा अलाभेस र सेभिल्लाले विजय सुरुवात गरेका छन्। यी दुई टोलीले 3 अङ्क जोडेका छन्। अलाभेसले गेटाफेलाई 3 गोलले हरायो। यस्तै 10 खेलाडीमा सीमित सेभिल्लाले रायो भल्कानोलाई 2-1 पराजित गरेको छ। स्पेनको रेफ्री कमिटीले यो सिजनका लागि केही नयाँ नियम पनि लागू गरेको छ। विशेष गरी समय खेर फाल्ने प्रवृत्ति घटाउन सब्स्टिट्युट खेलाडी 10 सेकेन्डभित्र मैदानबाट बाहिरिनुपर्ने र थ्रो इन लिन ढिला गरेमा विपक्षीले बल पाउने लगायत नयाँ नियम रहेका छन्। चार भन्ज्याङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। जाजरकोट र रोल्पामा पहिरोमा परि 2 ज्यान गयो। पृथ्वी राजमार्गको चितवन सिमल धारामा अवरुद्ध सडक खुल्यो। पर्सिसम्म नै ठुलो पानी पर्ने, सावधानी अपनाउन आग्रह। काठमाडौँमा आज 7 केन्द्रबाट ग्यास वितरण हुँदै हिजो 6,000 धेरै बिक्री भए पनि लाइन बस्ने पाउने सबैले ग्यास पाएनन्। नाइमा मोबिलिटी एक्सपो आज समापन हुँदै मेला अवलोकनकर्ताहरूको सङ्ख्या 1,50,000 नाग्यो। हर्मुज जलमार्ग खोल्नेबारे इरान र ओमानबीचको वार्ता निरन्तर। इजरायली आक्रमणमा दक्षिणी लेबनानमा 11 ज्यान गयो। र लालिगाको नयाँ सिजन सुरु, अलाभेस र सेभिल्लाको विजयी सुरुवात।

0: कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ। यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ। डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू, अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो। क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ, जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन्। उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बीबीएस र शिक्षाशास्त्र संकायतर्फ बीएड कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम, सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ। विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ। यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ। 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ। भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ।
1: नमस्ते दाइ।
2: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यो त भाइ।
1: विदेश जान आँटेको दाइ, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
2: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
3: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
4: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
0: हाम्रा विशेषताहरू:
4: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
0: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपीडी सेवा।
4: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
0: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिना हार्दिक आइपिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
0: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
4: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
0: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
4: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
0: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
5: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
6: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलास दर्शन होटल छँदैछ नि।
5: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
6: किन नहुनु ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
5: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
6: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-487-4666।

सुपा देउराली म्युजिक प्रालीको प्रस्तुतिमा सृजना घिमिरे, गीता जीसी र राहुल अधिकारीको संयुक्त तीजको कोसेली बारहाते साडी।

0: किशोर, बोम बहादुर खड्का र पूर्ण कला बिसी, लय सिर्जना अर्जुन बिसी, शब्द सिर्जना राहुल अधिकारी, सिर्जना घिमिरे र गीता जीसी, एरेन्जर यमन खनाल, विशेष सल्लाहकार खुमन भूषाल, सुशील परियार र धर्मराज उनार, उत्पादक तथा वितरक सुपा देउराली म्युजिक प्राली, प्रबन्धक यमन खनाल 9894940400, सुपा देउराली म्युजिक प्राली मार्फत सर्वत्र बजारमा उपलब्ध छ। सिर्जना घिमिरे, गीता जीसी र राहुल अधिकारीको संयुक्त 30 को कोसेली 12 हाते साडी।
1: बीर डेंटल
2: नेपालगंज शहरमा संचालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
3: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
2: सम्पर्क बीर डेन्टल क्लिनिक, भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
3: फोन नम्बर 081532375।
4: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन, कति ठाउँमा देखाएँ तर भएन।
5: ए, तिमी

0: हर सेवा पनि उपलब्ध छ।
1: ए त्यो त झन् राम्रो
0: हो नि। डाक्टर पूनम आचार्य एमबिबिएस एमडी केयू आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस एमएस केयू वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
1: वाह अब त मलाई धेरै ढुक्क लाग्यो।
0: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
0: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
0: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: toilet pony, yeah. Extreme energy drink.
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
4: फिर्ता फिर्ता 20% सम्म क्यास फिर्ता, जहिले पनि जहाँ पनि
5: क्यास फिर्ता लिनु भए त,
6: एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
7: यो कृष्ण सार एफएम
8: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085149451।

0: Koyle Paniya. Extreme energy drink.
1: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
2: फेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल फेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580304 र 98481380।
3: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
4: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
3: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
4: 24 घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
3: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
4: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
3: सम्पर्क नम्बर 081535717।
4: खुशीको खबर।
3: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
4: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसुति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
3: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
4: सम्पर्क नम्बर 081536465, 98239806665 र 98482804665। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
0: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: मेगाहर्ज कृष्णसार जत्तिको तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: यो कृष्णसार एफएम
0: 94 मेगाहर्ज कृष्णसार जत्तिको तेज
4: सुन्नु न सावित्रीजी मलाई सोफा दराज डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो कहाँ जाने होला
5: ए हो र यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ
4: ए हो र त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त
5: पाउँछ नि किन नपाउनु त्यहाँ अर्डर अनुसार बेड सोफा डाइनिङ टेबल अफिस टेबल ड्रेसिङ टेबल दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ टिकाउ सामग्री आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ एक पटक अवश्य भेट्नुहोस् तपाईँ निराश हुनुहुने छैन हजुर अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड सुर्खेत रोड नेपालगञ्ज फोन नम्बर 98448587535 र 98082504037

0: California. Extreme energy drink.
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्न हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 9816 14 16 99।

अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D बनाएको शर्माजीको घरलाई झन् धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा।

0: drip on ya. Extreme energy drink.
1: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
2: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सन्मिम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
1: हाम्रा विशेषताहरू:
2: अनुभवी तथा दक्ष शिक्षक भएको,
1: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
2: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
1: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
2: वातानुकूलित कक्षा कोठा,
1: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने।
2: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
1: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
2: सन्बिम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081-536-422, 98-580-36-422, 98-580-27-994।

0: कौशल्या मेमोरियल हस्पिटल द्वारा एक महिने फ्री ओपीडी सेवा सुरु भएको छ।
1: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञ द्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म एक महिनासम्म फ्री ओपीडी सेवा सञ्चालन भएको छ।
2: प्रदान गरिने सेवाहरू:
0: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
3: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
0: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
1: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
4: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
5: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
6: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
5: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5 नेपालगंज। सम्पर्क फोन नम्बर 081-530-244, 98-580-81-244।

0: किरहने जीर्ण रोग काने ढुसी कान चिलाउने कान कम सुन्ने कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई सिआइसी आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
1: ए त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
0: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
1: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
0: नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 6 फुलटेक्रा आर्मी ब्यारेक सामुन्ने राप्ती रोड बाके, सञ्चालक पुरन चौधरी।
1: सम्पर्क नम्बर 98 84 20 697, 98 85 23 697 र 98 014 83 697।
0: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौँ। कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ। यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ। डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू, अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो। क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ, जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन्। उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बिबिएस र शिक्षाशास्त्र संकायतर्फ बिएड कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम, सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ। विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ। यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ। 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ। भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: Toilet Pony, Extreme Energy Drink.
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो. सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर.
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन.
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ.
2: होइन, हामीसँग अझै आशा छ. मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ.
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित.
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो.
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा.
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ. फोन नम्बर 98 61 14 16 99.

0: लिनु भए त
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: टाइम टेक
2: यो कृष्णसार FM
0: 94 MHz कृष्णसार जत्तिकै तेज
3: वाउ प्लस टू परीक्षा पनि पास भयो अब कुन कलेजमा भर्ना हुने होला
4: ल है बधाई छ अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस NMC छ नि
3: ए हो र त्यहाँ के पढ्न पाइन्छ त अनि त्यहाँको विशेषता पनि भन्देऊ न
4: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडीज BBS तथा ACCA कार्यक्रमका लागि भर्ना खुला भइसकेको छ दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण वातानुकूलित AC कक्षा कोठा समृद्ध पुस्तकालय अतिरिक्त क्रियाकलाप नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ
3: ल तिमीलाई धेरै धेरै धन्यवाद त्यसो भए म पनि यही भर्ना हुन्छु
5: हजुर प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस NMC ब्याचलर अफ बिजनेस स्टडिज BBS तथा ACCA कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ
3: नेपालगञ्ज बहुमुखी क्याम्पस NMC आदर्श ग्रुपद्वारा सञ्चालित ठेगाना नेपालगञ्ज 10-12 औद्योगिक क्षेत्रको ठिक अगाडि थप जानकारीका लागि सम्पर्क 98-580-36-577 98-580-28-195 र 98-580-36-811 नेपालगञ्ज बहुमुखी क्याम्पस NMC सफल भविष्यको बलियो आधार

0: drip on ya.
1: Extreme energy drink.
2: कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ। यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ। डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू, अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो। क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ, जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन्। उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बीबीएस र शिक्षाशास्त्र संकायतर्फ बीएड कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम, सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ। विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ। यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ। 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ। भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ।

0: toilet pony, yeah.
1: Extreme energy drink.
2: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
3: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
2: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
3: सम्पर्क नम्बर 081-536-465 98-239-80-665 र 98-482-80-465 नेपालगञ्ज नेसनल अस्पताल बिपी चोक नेपालगञ्ज।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड काठमाडौँ, फोन नम्बर 98-61-14-16-99।

0: कौशल्या मेमोरियल हस्पिटल द्वारा एक महिने फ्री ओपिडी सेवा शुरू भएको छ।
1: कोहलपुर नौ हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञ द्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म 1 महिनासम्म फ्री ओपिडी सेवा सञ्चालन भएको छ।
2: प्रदान गरिने सेवाहरू:
0: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतो पानी बग्ने समस्या,
3: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
0: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसुति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
1: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-389।
0: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
4: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
4: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
4: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए, साँच्चै?
4: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए, त्यो त झन् राम्रो
4: हो नि। डाक्टर पुनमाचारी एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
4: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
4: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
5: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: toilet bunny, yeah. Extreme energy drink.
1: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
2: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
1: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
2: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
1: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
2: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छानामुनि।
1: सम्पर्क नम्बर 081-535-717।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा सन् 2016 डाक्टर लियोनार्ड लिङको फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बिडिएस दिल्ली एफएजीसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-0-85-49-451।

0: Toilet Pony, Extreme Energy Drink.
1: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
2: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
1: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
2: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
1: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
2: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224392377।
3: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।

0: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
1: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
0: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
1: किन नहुनु? ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
0: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
1: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98487745।

0: मेगाहर्ज कृष्णसार जत्तिको तेज।
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ।
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
3: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। जाजरकोट र रोल्पामा गरी पहिरोमा ज्यान गुमाउनेको संख्या 4 जना पुग्यो। आज 28 जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम। काठमाडौँमा आज 7 केन्द्रबाट ग्यास वितरण, विक्रेता मार्फत पनि नियमित रूपमा बिक्री गर्न सम्बन्धित उद्योगीलाई आग्रह। भदौ महिनाका लागि वाणिज्य बैङ्कहरूको ब्याजदर सार्वजनिक 5 वटाले घटाए। सुनको भाव आज तोलामा 3,600 रुपियाँले बढ्यो। कतारले आफ्ना 3 जना पाइलट नियन्त्रणमा लिएको दावीसहित रिहा गर्न इरानको माग, इरानको दावी कतारद्वारा अस्वीकार। र लालिगाको नयाँ सिजनमा अलावेस र सिभिल्लाको विजय सुरुवात। नेपाल खबरमा अब पूरा खबर। जाजरकोट र रोल्पामा गरी पहिरोमा ज्यान गुमाउनेको संख्या 4 जना पुगेको छ। जाजरकोटको भेरी नगरपालिका 2 रिसाङ क्षेत्रमा लेदोसहितको पहिरोमा परि 3 जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा भेरी नगरपालिका 2 सालधारा बस्ने 52 वर्षीय केदार कार्की, 54 वर्षीय उमासिंह खत्री र 83 वर्षीय रति खत्री रहेको सशस्त्र प्रहरीले जनाएको छ। कार्कीको उपचारको क्रममा नेपालगञ्जमा ज्यान गएको हो भने पहिरोमा हराइरहेका 4 जनामध्ये उमा र रतिको शव भेटिएको हो। रिसाङ क्षेत्रमा हिजो बेलुका पहिरो खसेको थियो। नेपाली सेना सशस्त्र प्रहरी बल नेपाल गुल्म जाजरकोटबाट सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको कमान्डमा विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली आज बिहान पहिरो प्रभावित क्षेत्रमा परिचालन भएको हो। यो पहिरोका कारण स्थानीय रामबहादुर शाही, सिद्धिबहादुर कामी, कमला कार्की, अनिता कार्की, युनिस शाही, सुन्तली चदरा र भद्रकला कार्की घाइते हुनुहुन्छ। घाइतेमध्ये रामबहादुर र भद्रकलालाई थप उपचारको लागि नेपालगञ्ज र सुर्खेत रिफर गरिएको छ। भेरी नगरपालिका 2 चिसापानी बस्ने भीमबहादुर कार्की र गैरी गाउँ बस्ने हरिश विकको खोजी भइरहेको छ। हरिश पहिरो लगत्तै घरबाट निस्केकोमा सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ। पहिरोले 8 वटा घरमा क्षति गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो। यस्तै रोल्पाको लुङ्ग्री गाउँपालिका 5 धैरेनीमा पहिरोले घर पुरिँदा 72 वर्षीय अम्मी गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताउनु भएको छ। आज काठमाडौँ उपत्यकासहित 28 जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बुलेटिन मार्फत देशका विभिन्न जिल्ला भई बहने ससाना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको हो। आज काठमाडौँ, भक्तपुर र ललितपुरसहित सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, गोर्खा, धादिङ, काभ्रे, मकवानपुर, तनहुँ, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, स्याङ्जा, पाल्पा, जाजरकोट, रुकुम पश्चिम, सुर्खेत, बाँके, बर्दिया, बैतडी, डोटी, डडेलधुरा, कैलाली र कञ्चन पुर आसपास जिल्ला भई बहने ससानो नदीमा पानीको बाब उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउने सम्भावना रहेको छ। आज पनि काठमाडौँमा खाना पकाउने ग्यास वितरण भइरहेको छ। नेपाल आयल निगमले आज विभिन्न 7 वटा भित्री केन्द्रबाट ग्यास वितरण गर्ने जनाएको छ। निगमको टेकु परिसर, त्यसै गरी पशु सेवा शाखा बुढा नीलकण्ठ, त्यसै गरी राधास्वामी परिसर काठमाडौँ किर्तिपुर, नयाँ बजार नयाँ बानेश्वर, त्यसै गरी पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबर महल र चन्द्रगिरी नगरपालिका कार्यालयबाट ग्यास वितरण भइरहेको छ भने राष्ट्रिय आयुर्वेद केन्द्र किर्तिपुरबाट पनि विभिन्न ब्रान्डका ग्यास बिक्री वितरण भइरहेको छ। उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचय पत्रको आधारमा नजिकको बिक्री केन्द्रबाट ग्यास खरिद गर्न सक्ने व्यवस्था गरिएको निगमले जनाएको छ। निगमले बिक्री वितरणलाई सहज बनाउन सम्बन्धित व्यवसायीलाई आफ्ना विक्रेता मार्फत नियमित रूपमा ग्यास बिक्री गर्न समेत अनुरोध गरेको छ। यसअघि हिजो निगमले अत्यावश्यक उपभोक्ताको लागि विभिन्न ब्रान्डका 6,802 सिलिन्डर बिक्री गरेको थियो। हिजो 6,000 सिलिन्डर वितरण भए पनि घर घामझरी झेल्दै लाइनमा बसेका धेरै उपभोक्ता रित्तोहात फर्किन बाध्य भएका थिए। वाणिज्य बैङ्कहरूले भदौ महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन्। साउन महिनाको तुलनामा भदौमा व्यक्तिगत र संस्थागत दुवैतर्फको औसत ब्याजदर घटेको छ। 20 वाणिज्य बैङ्कमध्ये भदौ महिनाका लागि 5 ब्याजदर घटाएका छन् भने बाँकी 15 पुरानै ब्याजदरलाई निरन्तरता दिएका छन्। भदौका लागि नेपाल बैङ्क, सिटिजन्स, स्ट्यान्डर्ड चार्टर्स बैङ्क, कुमारी र सिद्धार्थ बैङ्कले मुद्दतीको ब्याजदर घटाएका छन्। सबैभन्दा धेरै ब्याजदर घटाउनेमा सिद्धार्थ बैङ्क र नेपाल बैङ्क रहेका छन्। सिद्धार्थले व्यक्तिगततर्फ 0.29% र संस्थागततर्फ 0.20% ब्याजदर कटौती गरेको छ। त्यस्तै नेपाल बैङ्कले व्यक्तिगततर्फ 0.1% र संस्थागततर्फ 0.5% ब्याजदर घटाएको छ। नबिल, प्रभु, नेपाल इन्भेस्टमेन्ट मेगा, एनएमबी, सानिमा, माछापुछ्री, कृषि विकास, नेपाल एसबीआई, एभरेस्ट, हिमालयन, लक्ष्मी सनराइज, एनआइसी एसिया, राष्ट्रिय वाणिज्य, प्राइम, कमर्सियल र ग्लोबल आइएमई गरी 15 बैङ्कले आफ्नो व्यक्तिगत र संस्थागत दुवै मुद्दती ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव बढेको छ। सुनको भाव आज तोलामा 3600 रुपियाँले बढेको नेपाल सुन चाँदी व्यवसाय महासङ्घले जनाएको छ। भाव बढेर सुन आज तोलाको 3,05,200 रुपियाँ पुगेको छ। यसअघि कारोबार हुने हप्ताको अन्तिम दिन अस्ति शुक्रबार सुनको भाव तोलाको 3,01,600 रुपियाँ रहेको थियो। त्यस्तै चाँदीको भाव आज तोलामा 50 रुपियाँले बढेको छ। चाँदी आज तोलाको 4,710 रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। अस्ति शुक्रबार चाँदीको भाव तोलाको 4,660 रुपियाँ रहेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबरमा नाइमा मोबिलिटी एक्सपोको आज अन्तिम दिन लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
5: हरेक सामानको खरिदमा 1,000-20,000 सम्म छुट, 10-15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
4: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
5: सम्पर्क 97051148 70।
4: सोफा हब नेपालगञ्ज,
5: विश्वासमा नम्बर 1,
4: क्वालिटीमा सबैभन्दा बेस्ट।
6: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नुभयो त, सर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

सिधाकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले जाँजरकोट र रोल्पामा गरी पहिरोमा ज्यान गुमाउनेको संख्या 4 जना पुग्यो। आज 28 जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम, काठमाडौँमा आज 7 केन्द्रबाट ग्यास वितरण लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। काठमाडौँको भिरकुटी मण्डपमा गएको मंगलबारदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 आज समापन हुँदैछ। मेलाको 5औं दिन हिजो एकै दिन 42,000 अवलोकनकर्ताले एक्सपो भ्रमण गरेका आयोजकले जनाएको छ। यससँगै 5 दिनमा मेला अवलोकनकर्ताको संख्या 1,50,000 नागेको छ। नेपाल अटोमोबाइल्स इम्पोर्ट्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन नाइमाका अनुसार एक्सपोको उद्घाटनको दिन साउन 26 गते 29,000, दोस्रो दिन 26,000, तेस्रो दिन 22,000 र चौथो दिन 31,000 भन्दा धेरैले मेलाको अवलोकन गरेको तथ्याङ्क छ। मेलामा 55 भन्दा बढी बडानका गाडी प्रदर्शनीमा राखिएका छन्। अब विदेशको खबर। इरानले आफ्ना 3 जना पाइलटलाई कतारले नियन्त्रणमा लिएको दावीसहित तत्काल रिहा गर्न माग गरेको छ। इरान अमेरिका युद्धको सुरुवाती चरणमा सैन्य अभियानको क्रममा 2 लडाकु विमान खसालेपछि ती पाइलट कतारको नियन्त्रणमा रहेको इरानको दावी छ। अन्तर्राष्ट्रिय रेडक्रस समितिका प्रमुखलाई लेखेको पत्रमा इरानी ब्रिगेडियर जनरल मोहम्मद बागेर जादेहले जवाहद सालेही, अब्दुल माजिद दस्तियान र इमरान बिहरौसियनलाई कतारले 6 महिनादेखि बन्दी बनाएर राखेको दावी गर्नुभएको हो। उहाँका अनुसार युद्धको तेस्रो दिन अर्थात् सन् 2026 मार्च 2 मारिएका चौथो पाइलट माजिद काजेमीको शव भने इरानलाई फिर्ता गरिएको थियो, तर कतारले इरानको यो दावीलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। कतारका परराष्ट्र मन्त्रालयका प्रवक्ता माजिद मोहम्मद अल अन्सारीले पाइलटहरूले कतारी हवाई क्षेत्र उल्लङ्घन गरेपछि आवश्यक कदम चालिएको बताउनु भएको छ। उहाँका अनुसार कतारी खोज तथा उद्धार टोलीले पाइलटहरूको अवशेष खोज्ने काम गरेको थियो। अब खेल खबर। स्पेनको शीर्ष डिभिजन फुटबल लिग लालिगाको नयाँ सिजन सुरु भएको छ। सन् 2026-27 सिजन हिजो पहिलो 2 खेलसँगै सुरु भएको हो। पहिलो खेलमा अलावेस र सेभिल्लाले विजय सुरुवात गरेका छन्। यी दुई टोलीले 3 अङ्क जोडेका छन्। अलावेसले गेटाफेलाई 3 गोलले हरायो। त्यस्तै 10 खेलाडीमा सीमित सेभिल्लाले रायो भल्कानोलाई 2-1 पराजित गरेको छ। स्पेनको रेफ्री कमिटीले यो सिजनका लागि केही नयाँ नियम पनि लागू गरेको छ। विशेष गरी समय खेर फाल्ने प्रवृत्ति घटाउन सब्स्टिच्युट खेलाडी 10 सेकेन्डभित्र मैदानबाट बाहिरिनुपर्ने, थ्रो इन लिन ढिला गरेमा विपक्षले बल पाउने लगायत रहेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। जाँजरकोट र रोल्पामा गरी पहिरोमा ज्यान गुमाउनेको संख्या 4 जना पुग्यो। आज 28 जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम। काठमाडौँमा आज 7 केन्द्रबाट ग्यास वितरण, विक्रेता मार्फत पनि नियमित रूपमा बिक्री गर्न सम्बन्धित उद्योगीलाई निगमको आग्रह। भदौ महिनाका लागि वाणिज्य बैङ्कहरूको ब्याजदर सार्वजनिक 5 वटाले घटाए। सुनको भाव आज तोलामा 3,600 रुपियाँले बढ्यो। कतारले आफ्ना 3 जना पाइलट नियन्त्रणमा लिएको दावीसहित रिहा गर्न इरानको माग, इरानको दावी कतारद्वारा अस्वीकार। र लालिगाको नयाँ सिजनमा अलावेस र सेभिल्लाको विजयी सुरुवात। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ।

0: मेरो एभरेस्ट। कौशल्या मेमोरियल हस्पिटल द्वारा एक महिने फ्री ओपीडी सेवा सुरु भएको छ।
1: कोहलपुर नौ हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञ द्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म एक महिनासम्म फ्री ओपीडी सेवा सञ्चालन भएको छ।
2: प्रदान गरिने सेवाहरू:
0: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या, एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी, पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
1: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
3: बीर डेंटल
4: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमाडौं तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामिछाने द्वारा उपचार गरिन्छ।
5: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
4: सम्पर्क बीर डेन्टल क्लिनिक, भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
5: फोन नम्बर 081-532-375।
6: ओहो, आज डाई नै मजा लागत हो, मजासे दवाई करेना कहटो।
7: ए तो ओकर लाग कान्ति आरोग्य अस्पताल जाइ न, पश्चिम नेपालके अनुभवी व उत्कृष्ट विशेषज्ञ चिरफार कैना डाक्टर से विश्वासिलो स्वास्थ्य सेवा यही कान्ति आरोग्य अस्पताल नेपालगञ्जमा मिलत।
6: ए बात त ठिक कैलो, साच्ची कि अस्पतालमा का सुविधा मिलत त?
7: उहाँ त 24 घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन ओ लेजर प्रविधि से शल्यक्रिया, जरल घाउ उपचार करना संगे एनआईसीयू, पीआईसीयू, आईसीयू, हाईटेक अपरेशन थिएटर हो, सुरक्षित प्रसूति सेवा फे उहाँ पा जाइत। छोट बच्चा हो, भर्खर जन्मल बच्चन के सामान्य से लैके जटिल रोग संगे सकु प्रकार के रोग के उपचार फे उहाँ कै जाइत।
6: ए ओसिनो कला से उहाँ जाई मन फे ढुक्क हुइना चाहल रह।
7: हो तो स्वास्थ्य हेरचाह कहले ठीक ठाउँ रोजना हो। कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगंज, सक्कुमेरिक उत्कृष्ट स्वास्थ्य सेवा अक्क ठाउँमा। सम्पर्क नम्बर 081-535-717। कान्ति आरोग्य अस्पताल, अपने हुकरन के स्वास्थ्य हमार स्नेहा।
8: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु, कहाँ जाँदा राम्रो होला?
9: म पनि पहिला ग्यास्ट्रिक, पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ, त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
8: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
9: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्तथैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
8: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
9: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97649 11786 र 98224 92377।
0: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोट, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
3: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाए तर भएन।
4: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
3: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा वचन आउँदा मलाई झन् टेन्सन भइरहेको छ।
4: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
3: कस्तो खबर?
4: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
3: ए, साँच्चै?
4: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
3: ए, त्यो त झन् राम्रो
4: हो नि। डाक्टर पूनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
3: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
4: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
3: यो त पुरा प्याकेज जस्तै भयो नि।
4: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
3: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
2: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: energy drink.
1: आज म एकदम खुसी छु.
2: होइन, आज किन यसरी हाँस्दै आएकी छौ त?
1: आज मैले रेडियो कृष्ण शर्मा एउटा राम्रो कलेजको विज्ञापन सुने. मलाई त्यहाँको विशेषता एकदम मन पर्यो. म त भोलि नै बाबालाई भनेर जान्छु.
2: ए हो र, ल ल भन न त, तिम्रो रोजाई कस्तो रहेछ, हामी पनि जानु.
1: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जिएम कलेजको बिबिएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ. अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, सिए काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, आइसिटी क्लास, एसी क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्. यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यही जाने निर्णय गरे. अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
2: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त. अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जिएम कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु.
1: ल सुन, त्यसो भए 98580 40388, 98045086 26 र 98580 85040 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है.
2: ल ल हुन्छ हुन्छ ल.
3: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
4: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सनबीम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि.
3: हाम्रा विशेषताहरू:
4: अनुभवी तथा दक्ष शिक्षक भएको,
3: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
4: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
3: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
4: वातानुकूलित कक्षा कोठा,
3: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
4: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ.
3: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्.
4: सनबीम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके. सम्पर्क नम्बर 081536422, 98580 36422, 98580 27994.

0: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
1: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवानिवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 9850303479 र 9840821380।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: böyle konuya.
1: Extreme Energy Drink.
2: वाओ, प्लस टू परीक्षा पनि पास भयो। अब कुन कलेजमा भर्ना हुने होला?
3: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
2: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देउ न।
3: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
2: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
4: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
2: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 9816 14 16 99।

0: Toilet Pony, Extreme Energy Drink.
1: नमस्ते दाई.
2: नमस्ते नमस्ते. धेरै दिनपछि देख्यौ त भाइ.
1: विदेश जान आटेको दाई, प्रोसेस गर्दै थिए. अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको.
2: समयमै सही ठाउँमा गएछौ त. अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि.
3: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान.
4: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
5: हाम्रा विशेषताहरू:
4: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
5: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
4: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
5: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
5: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
4: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
5: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
4: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
5: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
6: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
7: म पनि पहिला ग्यास्ट्रिक, पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
6: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
7: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
6: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक, जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
7: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97-6-39-11-786 र 98-224-92-377।
8: मेडिकेयर क्लिनिक, महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
9: Back to back, back to back.
10: In this song,
9: on stay tuned.

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
2: डाक्टर भेट्ने समय सोमबारदेखि शुक्रबारसम्म बिहान 7:30 बजेदेखि 8:50 सम्म, साँझ 5:15 बजेदेखि 7 बजेसम्म, शनिबार र आइतबार बिहान 9 बजेसम्म, शनिबार र आइतबार बिहान

छन्। उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बीबीएस र शिक्षाशास्त्र संकायतर्फ बीएड कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम, सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ। विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ। यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ। 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ। भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ।

0: रंगा उदय देश मेरो एवरेस्ट।
1: कौशल्या मेमोरियल हस्पिटल द्वारा एक महीने फ्री ओपीडी सेवा शुरू भएको छ।
2: कोहलपुर नौ हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञ द्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म एक महिनासम्म फ्री ओपीडी सेवा सञ्चालन भएको छ।
3: प्रदान गरिने सेवाहरू:
1: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
2: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
1: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
2: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
4: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउनै गाह्रो।
5: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
4: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
5: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटर द्वारा नाम लेखाई गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
6: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
7: सम्पर्क टेलिफोन नम्बर 081-536-410 र 98-480-26-435।

0: Insomnia Extreme Energy Drink.
1: Beer Dental.
2: नेपालगञ्ज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेन्टलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
3: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
2: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
3: फोन नम्बर 081-532-375। नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बीडीएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
2: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
4: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-085-49-451।
5: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
6: अम्मा के दवाई करावे है, लेकिन समझ में नहीं आवत है कि कौन अस्पताल में ले जाए।
7: कांति आरोग्य अस्पताल है, ये है, काहे चिंता लेत हो। पश्चिम नेपाल के अनुभवी और उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सक द्वारा विश्व स्तरीय स्वास्थ्य सेवा भी यहाँ उपलब्ध है।
6: अच्छा, माने अस्पताल में यहाँ कौन कौन सुविधा है? तो
7: 2400 घंटा इमरजेंसी सेवा, दैनिक ओपीडी सेवा, दूरबीन और लेजर पर विधि से शल्य क्रिया, जलेक घाव के उपचार करे साथ NICU, PICU, ICU, हाईटेक ऑपरेशन थिएटर, सुरक्षित प्रसूति सेवा, बाल बालिका और नवजात बच्चन के सामान्य रोग से लेके जटिल रोग तक सब मेरे उपचार भी उपलब्ध है।
6: अस है तो अम्मा कहीं आज लेके जाये थे कांति आरोग्य अस्पताल में। यहाँ
7: कांति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगंज, सब मेयर के उत्कृष्ट स्वास्थ्य सेवा एक छत के नीचे। संपर्क नंबर 081-535-717।

0: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
2: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
3: अहिले धमाधम बिक्री भइरहेको छ।
1: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
2: सम्पर्क 97051148 70।
1: सोफा हब नेपालगञ्ज,
2: विश्वासमा नम्बर 1,
1: क्वालिटीमा सबैभन्दा बेस्ट।

0: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
2: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस NMC छ नि।
1: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
2: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज BBS तथा ACCA कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित AC कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
1: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
3: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस NMC ब्याचलर अफ बिजनेस स्टडिज BBS तथा ACCA कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
1: नेपालगञ्ज बहुमुखी क्याम्पस NMC आदर्श ग्रुपद्वारा सञ्चालित, ठेगाना नेपालगञ्ज 10-2 औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस NMC सफल भविष्यको बलियो आधार।
4: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो, तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
5: किन चिन्ता गर्नुहुन्छ? न्यु कैलाश दर्शन होटल छँदैछ नि।
4: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
5: किन नहुनु? ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
4: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
5: हजुर, न्यू कैलाश दर्शन होटल नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20 राजा। सम्पर्क फोन नम्बर 98 487 56 66।
6: नमस्ते दाई।
7: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
6: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
7: समयमै सही ठाउँमा गएछौ त, अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
8: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
9: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
10: हाम्रा विशेषताहरू:
9: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
10: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट OPD सेवा।
9: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाँझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
10: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
9: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
10: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा।
9: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
10: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% सम्म विशेष छुट सेवा।
9: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NICS या ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822। आज म एकदम खुसी छु।
5: हैन, आज किन यसरी हाँस्दै आएकी छौ त?
4: आज मैले रेडियो कृष्ण शर्मा एउटा राम्रो कलेजको विज्ञापन सुने, मलाई त्यहाँको विशेषता एकदम मन पर्यो, म त भुल्ली नै बाबालाई भनेर जान्छु।
5: ए हो र, ल ल भन न त, तिम्रो रोजाई कस्तो रहेछ, हामी पनि जानु।
4: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जीएम कलेजको बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ। अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, सिए काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, आइसिटी क्लास, एसी क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्। यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यहीँ जाने निर्णय गरेँ। अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
5: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त। अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जीएम कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु।
4: ल सुन, त्यसो भए 98-580-40-388, 98-045-086-26 र 98-580-85-040 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है।
5: ल ल हुन्छ हुन्छ ल।
11: Back to back, back to back.
12: In this song,
11: on. Stay tuned.

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोट, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
3: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
4: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
3: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा उनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन्

0: यस एमडी केयू आईभीएफ स्पेशलिस्ट इंडिया र डाक्टर सूरज राज भट्टराई एमबीबीएस एमएस केयू वरिष्ठ कंसल्टेंट जनरल तथा लैप्रोस्कोपिक सर्जन बाट सेवा पाइन्छ।
1: वाह अब त मलाई धेरै ढुक्क लाग्यो।
0: अझै अरु सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ईसीजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
0: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
0: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: रंगा उदय देश मेरो एवरेस्ट
1: फिरता फिरता 20% समक्यास फिरता
2: जहिले पनि जहाँ पनि
3: क्याश फिरता लिनुभयो त
0: एनसेल प्याक किन्नुभयो त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिरता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नुभयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
4: ओहो हामी बिरामी भएपछि कहाँ जाने त
5: तपाईलाई थाहा छैन नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली
4: हो र त्यहाँ सुविधाहरू के रहेछ त
5: एउटै छातामुनि विभिन्न सेवाहरू रहेको छ नि जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने मुख बाङ्गो हुने बाथ रोग ढाड दुख्ने मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ
4: अनकल सेवाहरू
5: नवजात तथा बाल रोग विशेषज्ञ मृगौला तथा मूत्र रोग विशेषज्ञ हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ प्याथोलोजी भिडियो एक्सरे डिजिटल एक्सरे ईसीजी कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत दिशा पिसाब खकार थाइराइड बायोप्सी कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ
4: डाक्टर भेट्ने समय सोमबारदेखि शुक्रबारसम्म बिहान 7:30 बजेदेखि 8:50 सम्म साँझ 5:15 बजेदेखि 7 बजेसम्म शनिबार र आइतबार बिहान 9 बजेदेखि 11 बजेसम्म साँझ 3:30 बजेदेखि 6:30 बजेसम्म
5: सम्पर्क फोन नम्बर 081-533-719 98-480-22-229 र 98-605-22-229
6: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221 साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क शर्त र नियमहरू लागू हुनेछ थप जानकारीका लागि www.subisu.net.np सुविसु
7: अपन स्वास्थ्य के ख्याल रखब सच्चा आत्मविश्वास होए वही से तो नेपाल परिवार नियोजन संघ बाके शाखा विगत लंबा समय से आप लोगन के सेवा में यहाँ समर्पित है
8: हमरे यहाँ पूर्ण गोपनीयता के साथ गर्भपतन परिवार नियोजन के साधन बच्चेदानी के मुंह और स्तन कैंसर के परीक्षण और यौन और प्रजनन स्वास्थ्य संबंधी परामर्श सेवा उपलब्ध है
7: विशेष सुविधा
8: अब हरेक इतवार के दोपहरे 3 बजे से 5 बजे तक स्त्री और प्रसूति रोग विशेषज्ञ डॉक्टर संदेश आचार्य के द्वारा विशेष परामर्श और उपचारों भी पावा जाए
9: देर न कीन जाए आज स्वास्थ्य परामर्श लीन जाए पता नेपालगंज उप महानगर पालिका वार्ड नंबर 9 रामलीला रोड नापी शाखा के अगारी फोन नंबर 081-530-598
10: Back to back.
11: In this song on
10: Stay tuned.

0: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: नमस्कार म सम्झना महर्जन उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ सबैभन्दा पहिले मुख्य खबर जाजरकोटमा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या 4 पुग्यो जोखिममा रहेका झण्डै 200 जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय सम्मेलनमा प्रस्तुत 5 प्रतिवेदन पारित सम्मेलन आजै सक्ने तयारी गाडीमा हुने ओभरलोड नियन्त्रण गर्न 5,00,000 रुपैयाँसम्म जरिवाना प्रस्ताव तोकिएको सीमाभित्र ढुवानी गर्न सरकारको आग्रह मस्तिष्कभित्रको गोप्य सरसफाई प्रणाली पहिलो पटक मापन अल्जाइमर्स जस्ता जटिल रोगको उपचारमा ठूलो सफलता मिल्ने विश्वास र बङ्गलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई हराउँदै इतिहास रच्यो नेपाल खबरमा अब पूरा खबर जाजरकोटको भेरी नगरपालिका वडा नम्बर 2 चिसापानीमा पहिरो जाँदा बेपत्ता भएका थप एकजनाको शव भेटिएको छ 70 भीमबहादुर कार्कीको शव घरभन्दा झण्डै 50 तल पहिरोमा पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ यो सँगै पहिरोमा ज्यान गुमाउनेको संख्या 4 पुगेको छ यसअघि पहिरोमा घाइते भएका भेरी नगरपालिका 2 52 केदार कार्कीको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै ज्यान गएको थियो यसै गरी पहिरोमा बेपत्ता भएका 54 ओम सिंह खत्री र उहाँकी आमा रती खत्रीको शव पनि पहिरोबाट निकालिएको प्रहरीले जनाएको छ यस्तै पहिरोको उच्च जोखिममा रहेका भेरी नगरपालिका 2 रिसाङ क्षेत्रका झण्डै 70 घर परिवारका 2 स्थानीयवासीलाई सुरक्षित ठाउँमा सारेको प्रहरीले जनाएको छ विस्थापितलाई अहिले रिसाङमा रहेको त्रिभुवन आधारभूत विद्यालयको भवनमा राखेको प्रहरीले जनाएको छ पानी पर्ने क्रम चलिरहेकाले रिसाङ क्षेत्रका अन्य जोखिमयुक्त बस्तीको समेत निगरानी बढाइएको छ यसअघि प्रसारित समाचारमा 200 अन्यत्र सारिएको हुनुपर्नेमा अन्यथा भएकोमा सच्याएका छौँ नेपाली काङ्ग्रेसको संस्थापन इतर अर्थात् पूर्व सभापति शेरबहादुर देउवा पक्ष समूहले काठमाडौँमा आयोजना गरेको राष्ट्रिय सम्मेलनमा प्रस्तुत 5 प्रतिवेदन परिमार्जनसहित पारित भएका छन् इतर समूहले उद्घाटन कार्यक्रम भेला भनेर सुरु गरे पनि बन्द सत्रमा नाम संशोधन गरेर सम्मेलन बनाएको अस्ति शुक्रबार सुरु भएको सम्मेलन अन्तर्गत हिजोको बन्द सत्रमा 5 प्रतिवेदनहरू प्रस्तुत गरिएका थिए सम्मेलनमा पूर्व उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव पूर्व कोषाध्यक्ष उमाकान्त चौधरीले सांगठनिक प्रस्ताव एनपी साउदले समसामयिक नीति र विषय सम्बन्धी प्रस्ताव डाक्टर प्रकाश शरण महतले नेपालको आर्थिक नीति सम्बन्धी प्रस्ताव र नेता रमेश लेखकले कानून तथा विधान सम्बन्धी प्रस्ताव पेश गर्नुभएको हो प्रस्तावमाथि राष्ट्रिय सम्मेलनमा सहभागी भएका विभिन्न विषय र प्रदेशका आधारमा समूह विभाजन गरी छलफल गरिएको थियो समूहका टोली नेताले ती प्रस्तावमा के विषय परिमार्जन गर्नुपर्छ भन्ने धारणा राख्नुको साथै प्रतिनिधिहरूबाट आएका धारणाबारे प्रतिवेदन प्रस्तुतकर्ताले जवाब दिएपछि प्रतिवेदनहरू परिमार्जनसहित पारित भएका छन् सम्मेलन आज सम्पन्न गर्ने तयारी छ उद्घाटन समारोहमा सहभागी बन्नुभएको काङ्ग्रेस पूर्व सभापति देउवा आजको बन्द सत्रमा पनि उपस्थित हुनुहुन्छ सरकारले सडक तथा पुलको संरक्षणका लागि मालवाहक गाडीको भार वहन क्षमतामा कडाई गर्ने तयारी गरेको छ क्षमताभन्दा बढी लोड बोकेर सडक र पुलमा क्षति पुर्याउने मालवाहक गाडीलाई प्रतिपटक 5,00,000 रुपियाँसम्म जरिवाना गर्ने गरी सार्वजनिक सडक विधेयकमा प्रस्ताव गरिएको छ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जङ थापाका अनुसार प्रति किलोमिटर 25-30 करोड रुपियाँसम्मको लागतमा बन्ने आधुनिक 4-लेन सडकलाई दिगो बनाउन कानुनी सीमा लागू गर्न लागि हो। उहाँका अनुसार नेपालमा एउटा एक्सल अर्थात् पाङ्ग्रा जोड्ने धुरीबाट सडकमा पर्ने भार 10.2 टनसम्म हुनुपर्ने कानुनी प्रावधान छ। मल्टिपल एक्सल प्रयोग गरेर एउटै ट्रकमा 100 टनसम्म सामान ढुवानी गर्न सकिने तर एउटै एक्सलमा बढी भार पार्न नपाइने उहाँले बताउनु भएको छ। विधेयकमा प्रस्तावित जरिवाना प्रति ट्रक व्यवसायीले असन्तुष्टि जनाएका छन् तर आयोगका सदस्य थापाले कानुनी दायरा भित्र रहेर सामान ढुवानी गर्ने गाडीले जरिवाना तिर्नु नपर्ने स्पष्ट पार्नुभयो। हाइड्रो पावरका ट्रान्सफर्मर जस्ता टुक्र्याउन नसकिने भारी उपकरणको हकमा भने पूर्व स्वीकृति लिएर डाइभर्सन वा टेकको भर व्यवस्था गरी ढुवानी गर्न सकिन्छ भने त्यस्तो खर्च ढुवानीकर्ता स्वयंले बिहोर्नु पर्नेछ। भुटानको जेलबाट रिहा भएका दुईजना पूर्व राजनीतिक बन्दीहरूलाई झापाको बेलडाँगीमा आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। 18 वर्षभन्दा लामो समय जेल जीवन बिताएर गएको जुन एकमा चामगाङ कारागारबाट रिहा भएका चतुरमान तामाङ र हस्तबहादुर राईलाई भुटानी राजनीतिक बन्दीहरूको रिहाईका लागि विश्वव्यापी अभियानले सङ्कलन गरेको रकम हस्तान्तरण गरेको हो। अभियान मार्फत सङ्कलित 2,43,809 रुपियाँ दुवैजनालाई बराबर बाँडिएको छ। सन् 2008 पक्राउ परेका उहाँहरू अहिले बेलडाङ्गी शिविरमा फर्किनु भएको छ। यो सहयोगले उहाँहरूलाई तत्कालका आवश्यकता पूरा गर्न र जीवन पुनर्निर्माणमा राहत पुग्ने विश्वास लिएको छ। भुटानका विभिन्न कारागारमा अझै 28 राजनीतिक बन्दी रहेको र उहाँहरूको सुरक्षित रिहाईका लागि पनि निरन्तर पहल भइरहेको अभियानले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला। खुशीको खबर,
3: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
4: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
3: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
4: सम्पर्क नम्बर 081-536-465, 98-2-39-80-665 र 98-482-80-465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
5: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
6: हरेक सामानको खरिदमा 1,000-20,000 छुट, 10-15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
5: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
6: सम्पर्क 97-05-11-48-70।
5: सोफा हब नेपालगञ्ज,
6: विश्वासमा नम्बर 1,
5: क्वालिटीमा सबैभन्दा बेस्ट।

सिधा कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू। पोखरा महानगरपालिकाले नगरभित्रका ठूला विकास आयोजनाहरूलाई तीव्र गतिमा अघि बढाउने घोषणा गरेको छ। विकास साझेदारहरूको सहयोगमा सञ्चालित आयोजनाहरू भदौ पहिलो हप्ताभित्रै टेन्डर प्रक्रियामा लैजाने तयारी भएको मेयर धनराज आचार्यले जानकारी दिनुभयो। एडिबी, कोइका र विश्व बैङ्कको सहयोगमा सञ्चालित विभिन्न पूर्वाधार आयोजनाका लागि छुट्टा छुट्टै आयोजना कार्यालय स्थापना भइसकेका छन्। नगर विकास कोषको साझेदारीमा पोखरा सभागृहको मर्मत सम्हार र टेरा सोल कम्पनी मार्फत फोहोर मैला संशोधन केन्द्रको निर्माण कार्य छिट्टै सुरु हुनेछ। यसै गरी पृथ्वीचोक, विन्ध्यवासिनी र लामे आहाल बस पार्कको स्तरोन्नतिका लागि सर्वेक्षण भइरहेको छ। बस पार्क क्षेत्रका सुकुम्बासीहरूलाई उचित व्यवस्थापन गरेर मात्र पूर्वाधार निर्माण अघि बढाइने महानगरले जनाएको छ। फिर्के खोला अतिक्रमण हटाउन भदौ 15 समय सीमा दिएको छ भने असोज 1 फिर्के करिडोरको डिपिआर सुरु हुनेछ। असोज महिनालाई सार्वजनिक जग्गा संरक्षण अभियानका रूपमा मनाउने योजना बनाएको महानगरले यसै आर्थिक वर्षभित्र 20,106 भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई लाल पूर्जा वितरण गर्ने लक्ष्य राखेको छ। अब विदेशको खबर। वैज्ञानिकहरू मानिस निदाएको बेला मस्तिष्कभित्र हुने गोप्य सरसफाई प्रणालीलाई पहिलो पटक प्रत्यक्ष हेर्न र मापन गर्न सफल भएका छन्। साइन्स एडभान्सेज जर्नलमा प्रकाशित नयाँ अनुसन्धान अनुसार वैज्ञानिकहरूले आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईको सहयोगले मस्तिष्कभित्र तरल पदार्थ बहने गति पत्ता लगाएका हुन्। युनिभर्सिटी अफ रोचेस्टर र ब्राउन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले मस्तिष्कभित्र फोहोर सफा हुने दुईवटा भिन्दा भिन्दै बाटो रहेको पत्ता लगाएका छन्। मस्तिष्कको बाहिरी भागमा तरल पदार्थ निकै तीव्र गतिमा बग्छ भने गहिरो भागमा यो 50 सुस्त गतिमा बग्ने गर्छ। हामी सुद्धा मस्तिष्कले दिनभर जम्मा भएका हानिकारक र विषाक्त प्रोटिनहरू पखालेर सफा गर्छ, तर यो उमेर ढल्किँदै जाँदा वा निन्द्रा नपुग्दा सरसफाई प्रक्रिया सुस्त हुन्छ, जसका कारण अल्जाइमर्स र पार्किन्सन्स जस्ता जटिल रोगहरू लाग्ने गर्छन्। एआई प्रविधिको यो नयाँ प्रयोगले मस्तिष्कको गहिरो भागमा रहेको फोहोरलाई कसरी तीव्र गतिमा सफा गराउने भन्ने बारे नयाँ औषधि र उपचार प्रविधि बनाउन ठूलो मद्दत पुग्नेछ। यो खोजले मानिसका लागि पर्याप्त र राम्रो निन्द्रा कति आवश्यक छ भन्ने कुरालाई पुनः पुष्टि गरेको छ। मस्तिष्कलाई स्वस्थ र तन्दुरुस्त राख्नका लागि दैनिक पर्याप्त निन्द्रा लिन वैज्ञानिकहरूले सुझाव दिएका छन्। अब खेल खबर। बङ्गलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई 9 हराउँदै इतिहास रचेको छ। अस्ट्रेलियाले दिएको 57 लक्ष्य बङ्गलादेशले खाना समयपछि 1 गुमाएर भेट्टायो। बङ्गलादेशले टेस्ट क्रिकेटमा पहिलो पटक अस्ट्रेलियालाई उसकै घरमा हराएको हो। समग्रमा टेस्ट क्रिकेटमा अस्ट्रेलियामाथि बङ्गलादेशको यो दोस्रो जित हो। यसअघि सन् 2017 घरेलु मैदान मिरपुरमा भएको टेस्ट क्रिकेटमा बङ्गलादेशले अस्ट्रेलियालाई 20 हराएको थियो। पहिलो टेस्टको पहिलो पारीमा बङ्गलादेशले 426 बनाएको थियो। यस्तै अस्ट्रेलियाले पहिलो पारीमा 198 र दोस्रो पारीमा 284 बनाएको थियो। अस्ट्रेलिया र बङ्गलादेश बीचको अन्तिम तथा दोस्रो टेस्ट आउँदो शनिबारदेखि म्याकीको ग्रेट ब्यारियर रिफ एरिनामा सुरु हुनेछ। चारभन्ज्याङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। जाजरकोटमा पहिरोमा ज्यान गुमाउनेको संख्या 4 पुग्यो। जोखिममा रहेका झण्डै 200 सुरक्षित ठाउँमा स्थानान्तरण। नेपाली काङ्ग्रेस युवा पक्षको राष्ट्रिय सम्मेलनमा प्रस्तुत 5 प्रतिवेदन पारित। सम्मेलन आजै सक्ने तयारी। गाडीमा हुने ओभरलोड नियन्त्रण गर्न 5 रुपियाँसम्म जरिवाना प्रस्ताव। तोकिएको सीमाभित्र ढुवानी गर्न सरकारको आग्रह। मस्तिष्कभित्रको गोप्य सरसफाई प्रणाली पहिलो पटक मापन। अल्जाइमर्स जस्ता जटिल रोगको उपचारमा ठूलो सफलता मिल्ने विश्वास। र बङ्गलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई हराउँदै इतिहास रच्यो।

0: अया कान दुखेर हैरान भइराछ, के गर्ने कहाँ जाने होला।
1: बहिनी किन चिन्ता लिनुहुन्छ, ब्रिनोस कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान जम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
2: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
1: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज, सम्पर्क फोन नम्बर 081530244 98580-81244।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड काठमाडौँ, फोन नम्बर 98-61-14-16-99।
6: फिर्ता फिर्ता 20% सम्म क्यास फिर्ता, जहिले पनि जहाँ पनि
7: क्यास फिर्ता लिनु भए त,
8: एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला,
10: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सनबीम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
9: हाम्रा विशेषताहरू,
10: अनुभवी तथा दक्ष शिक्षक भएको,
9: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
10: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
9: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
10: वातानुकूलित कक्षा कोठा,
9: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
10: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
9: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
10: सनबीम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081536422, 98580-36422, 98580-27994।
11: Back to back, back to back.
12: In this song,
11: on, stay tuned.

0: कौशल्या मेमोरियल हस्पिटल द्वारा एक महीने फ्री ओपीडी सेवा शुरू भएको छ।
1: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञ द्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म एक महिनासम्म फ्री ओपीडी सेवा सञ्चालन भएको छ।
2: प्रदान गरिने सेवाहरू:
0: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
3: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
0: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
1: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
4: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
5: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
4: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
5: 24 घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
4: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
5: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज। सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
4: सम्पर्क नम्बर 081-535-717।
6: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
5: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक

0: कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
1: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
0: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
1: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
0: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके, सञ्चालक पुरन चौधरी।
1: सम्पर्क नम्बर 98 84 20 697, 98 85 23 697 र 98 014 83 697।
0: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
2: In this song on Stay

0: रंगा उदय देश मेरो एवरेस्ट
1: फिरता फिरता 20% समक्या सुफिरता जहिले पनि जहाँ पनि
2: क्याश फिरता लिनु भयो त
0: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिरता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
3: नमस्ते दाई
4: नमस्ते नमस्ते धेरै दिनपछि देख्यौ त भाइ
3: विदेश नाटकको दाई प्रोसेस गर्दै थिए अहिले भर्खरै एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको
4: समयमै सही ठाउँमा गएछौ त अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि
5: तपाई पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान
6: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस् ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस् अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो
7: हाम्रा विशेषताहरू
6: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ
7: प्रत्येक दिन पेट छाती मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा
6: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा
7: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा
6: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा
7: अत्याधुनिक प्रयोगशाला इको कार्डियोग्राम इको ईसीजी डिजिटल एक्सरे सेवा
6: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा
7: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा
6: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला कारकान्तो चोक नेपालगञ्ज
7: सम्पर्क फोन नम्बर 081530274 र 98580212

0: toilet bunny, yeah. Extreme energy drink.
1: कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ। यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ। डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू, अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो। क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ, जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन्। उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बीबीएस र शिक्षा शास्त्र संकायतर्फ बीएड कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम, सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ। विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ। यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ। 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ। भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ।

0: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन। के गर्ने होला?
1: किन चिन्ता गर्नुहुन्छ? न्यू कैलाश दर्शन होटल छँदैछ नि।
0: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
1: किन नहुनु? ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
0: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
1: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98 84 66।
2: कौशल्या मेमोरियल हस्पिटलद्वारा 1 महिने फ्री ओपिडी सेवा सुरु भएको छ। कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञद्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म 1 महिनासम्म फ्री ओपिडी सेवा सञ्चालन भएको छ।
1: प्रदान गरिने सेवाहरू:
2: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
3: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
2: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसुति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
3: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081 41 40 07 र 98 4 82 63 399।
4: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउने गाह्रो।
5: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
4: भन्न त सजिलो छ तर कहाँ खोज्न जाने होला?
5: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
6: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
7: सम्पर्क टेलिफोन नम्बर 081 536 410 र 98 4 80 26 435।

0: Really funny, yeah. Extreme energy drink.
1: Subisu Opportunity 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ Subisu Opportunity. यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221 साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क शर्त र नियमहरू लागू हुनेछन् थप जानकारीका लागि www.subisu.net.np Subisu
2: यो कृष्ण सार FM
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: sip on ya.
1: Extreme energy drink.
2: Aya, kan dukhera hairan bhairacha. Ke garne kahan jane hola?
3: Baini, kina chinta linuhuncha? Birnos kan swasthya samudayik sewa hudaahudai हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिक द्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेशन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
4: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
3: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज, सम्पर्क फोन नम्बर 081530244 98580812।
5: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बीडीएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
6: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
3: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगंज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085449451।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री एफई 550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
8: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
9: कान्ति आरोग्य अस्पताल छँदैछ नि, पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
8: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
9: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
8: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
9: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
8: सम्पर्क नम्बर 081535717। हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
9: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगो सम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटीई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
8: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
9: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
8: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
9: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
8: सम्पर्क नम्बर 98480-2697, 98580-2697 र 98580-2697 र 98014।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
3: कौशल्या मेमोरियल हस्पिटलद्वारा 1 महिने फ्री ओपिडी सेवा सुरु भएको छ।
4: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञद्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म 1 महिनासम्म फ्री ओपिडी सेवा सञ्चालन भएको छ।
5: प्रदान गरिने सेवाहरू:
3: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
4: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
3: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसुति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
4: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081 41 40 07 र 98 4 82 63 300 99।
6: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
7: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ। त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
6: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक छार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
8: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा भगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
9: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
8: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98 4 80 27 590 र 081 534 328।
10: आज म एकदम खुसी छु।
11: होइन, आज किन यसरी हाँस्दै आएकी छौ त?
10: आज मैले रेडियो कृष्णसारमा एउटा राम्रो कलेजको विज्ञापन सुने, मलाई त्यहाँको विशेषता एकदम मन पर्यो, म त भुल्लिने बाबालाई भनेर जान्छु।
11: ए हो र, ल ल भन न त, तिम्रो रोजाई कस्तो रहेछ, हामी पनि जानौँ।
10: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जिएम कलेजको बिबिएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ। अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, सिए काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, आइसिटी क्लास, एसी क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्। यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यहीँ जाने निर्णय गरेँ। अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
11: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त। अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जिएम कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु।
10: ल सुन, त्यसो भए 98 5 80 40 388, 98 0 45 0 86 26 र 98 5 80 85 0 40 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है।
11: ल ल हुन्छ हुन्छ ल।
12: यो कृष्ण सार एफएम
13: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 5 बजेको छ
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: वाओ प्लस टू परीक्षा पनि पास भयो अब कुन कलेजमा भर्ना हुने होला
3: ल है बधाई छ अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि
2: ए हो र त्यहाँ के पढ्न पाइन्छ त अनि त्यहाँको विशेषता पनि भन्देऊ न
3: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडीज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण वातानुकूलित एसी कक्षा कोठा समृद्ध पुस्तकालय अतिरिक्त क्रियाकलाप नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ
2: ल तिमीलाई धेरै धेरै धन्यवाद त्यसो भए म पनि यही भर्ना हुन्छु
4: हजुर प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ
2: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि थप जानकारीका लागि सम्पर्क 98 5 80 36 5 77 98 5 80 28 195 र 98 5 80 36 811 नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी सफल भविष्यको बलियो आधार

0: बीर डेंटल
1: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दात तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामी छाने द्वारा उपचार गरिन्छ।
2: डाक्टर लामी छाने द्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-532-375।

0: रङ्गा हुँदै देश मेरो एभरेस्ट
1: फिर्ता फिर्ता 20% सम्म क्यास फिर्ता जहिले पनि जहाँ पनि
2: क्यास फिर्ता लिनु भयो त
0: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: California. Extreme energy drink.
1: नमस्ते दाइ.
2: नमस्ते नमस्ते. धेरै दिनपछि देख्यौ त भाइ.
1: विदेश जान आटेको दाइ. प्रोसेस गर्दै थिए. अहिले भर्खरै एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको.
2: समयमै सही ठाउँमा गएछौ त. अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि.
3: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान.
4: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
5: हाम्रा विशेषताहरू:
4: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
5: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपीडी सेवा।
4: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
5: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
5: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
4: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
5: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
4: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला कारकान्तो चोक नेपालगञ्ज।
5: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज। कृष्ण सार जत्तिकै तेज।
8: शुभारम्भ डिजिटल म्युजिक प्राली प्रस्तुत गर्दछ।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौं, कति उपचार गरायौं, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।

0: Mania.
1: Extreme energy drink.
2: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
3: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतल नगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
2: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
3: एउटै छातामुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुले रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
2: अनकल सेवाहरू,
3: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
2: डाक्टर भेट्ने समय सोमबारदेखि शुक्रबारसम्म बिहान 7:30 बजेदेखि 8:50 सम्म, साँझ 5:15 बजेदेखि 7 बजेसम्म, शनिबार र आइतबार बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 3:30 बजेदेखि 6:30 बजेसम्म।
3: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
2: कौशल्या मेमोरियल हस्पिटलद्वारा 1 महिने फ्री ओपिडी सेवा सुरु भएको छ।
4: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञद्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म 1 महिनासम्म फ्री ओपिडी सेवा सञ्चालन भएको छ।
5: प्रदान गरिने सेवाहरू,
2: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
4: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
2: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
4: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
6: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
7: कान्ति आरोग्य अस्पताल छँदैछ नि, पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
6: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
7: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
6: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
7: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
6: सम्पर्क नम्बर 081-535-717।
8: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
9: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सनबीम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
8: हाम्रा विशेषताहरू,
9: अनुभवी तथा दक्ष शिक्षक भएको,
8: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
9: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
8: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
9: वातानुकूलित कक्षा कोठा,
8: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
9: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
8: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
9: सनबीम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081-536-422, 98-580-36-422, 98-580-27-994।
0: यो कृष्ण सार एफएम
10: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: सूचना सूचना सूचना, भेरी बस व्यवसायी प्राइवेट लिमिटेड नेपालगञ्जले नेपाल अधिराज्यभरिका क्यान्सर पीडितहरूलाई देशका विभिन्न स्थानमा रहेको क्यान्सर अस्पतालसम्म उपचारको लागि जान आउन सक्ने गरी यस प्रालीबाट सञ्चालित गाडीहरूमा फ्री पास अर्थात् निशुल्क यात्रा गराउने व्यवस्था गरेको हुँदा क्यान्सर बिरामी भएको प्रमाणित कागजात र नेपाली नागरिकताको फोटोकपी लिई यस प्रालीको नजिकको टिकट बुकिङ काउन्टरमा सम्पर्क राखी यात्रा गर्नुहुन सम्बन्धित सबैलाई जानकारी गरिन्छ। भेरी बस व्यवसायी प्राइवेट लिमिटेड, प्रधान कार्यालय नेपालगञ्ज बाँके। सम्पर्क फोन नम्बर 98580 27 882।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: नमस्ते दाइ।
1: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
0: विदेश नाटेको दाइ, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: दर्पणमा अब खबरको सिलसिला। सरकार आफै खुद्रा विक्रेता बनेर विभिन्न ठाउँबाट ग्यास बाँड्न थालेपछि ग्यासको वितरण प्रणाली झनै भद्र गोल बनेको छ। स्थापित वितरण संयन्त्रलाई पन्छाएर ऑयल निगम र जिल्ला प्रशासन कार्यालय काठमाडौँले तोकेका केन्द्रहरूबाट ग्यास बिक्री गर्दा वितरण प्रणाली झनै भद्र गोल बनेको हो। ग्यास विक्रेता महासङ्घका अनुसार घर दैलोका डिलरहरूसँग उपभोक्ताको वास्तविक विवरण हुने भए पनि सरकारले डिलरको ग्यास कटौती गर्दा आपूर्ति झन अस्तव्यस्त बनेको छ। महासङ्घले डिपोहरूमा ग्यास पठाउन आग्रह गरेको छ। सहरका टोल टोलमा रहेका डिपोहरू कैयौँ दिनदेखि ग्यास नझर्दा आफूहरूले ग्राहकलाई दिन नसकेको र पसलमा रित्ता सिलिन्डर राखेर बस्नु परेको गुनासो गर्छन्। अनि सर्वसाधारण नागरिक घर दैलोका डिलर छाडेर घन्टौँ लाइन बस्न बाध्य भएका छन्। नजिकैका डिलरमा ग्यास नहुँदा उपभोक्ताहरू 4-6 घन्टासम्म लाइनमा उभिनु परेको छ भने कतिपय रित्तै फर्कनु परेको छ। ग्यास लिन टाढा जाँदा ढुवानीमै 1,000 रुपियाँ धेरै थप आर्थिक भार परेको छ, जसको प्रत्यक्ष मार वृद्धवृद्धा महिला र बालबालिकालाई परेको छ। निगमले वितरण गर्ने स्टलहरूमा ग्यास लिनका लागि नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको छ। सरकारको यो अव्यवहारिक निर्णयले आम नागरिकलाई थप अप्ठ्यारो बनाएको छ। ललितपुरको राधा स्वामी सत्सङ परिसरमा रहेको वितरण केन्द्रमा लाइन लागेका उपभोक्ताहरू सरकारले समस्या बढाएको बताउँछन्।
1: मेरो नाम बबाल कार्की हो, किर्तिपुर ढल्पा चोकमा बस्छु। बिहान 6 बजेबाट एउटा सिलिन्डरको लागि घुमिरहेको छु। किर्तिपुर पस्ने मेरो पसलको वरिपरि 2-3 पसलमा चाहिँ ग्यास भरेको छ भने त्यो 2-3 दिन अगाडि गाडी आएको आफ्नो आँखाले देखेको छ, तर हामीलाई दिनुहोस् भन्दाखेरि दिँदैन नि उहाँहरूले चाहिँ। तपाईँ हाम्रोबाट रासन खाने भएपछि तपाईँलाई ग्यास मिल्छ भनेपछि कारवाही चाहिँ कसलाई गर्नु पर्यो? देश परिवर्तन भनेको जम्मै हामीले घन्टी बजाएर मात्रै हुँदैन, घन्टी त बजाइसक्यो नि। हाम्रो भविष्य त ठिक छ, खेलबाड भइरहेछ, पछिको भविष्यलाई खेलबाड नहोस् भन्ने हाम्रो चाहना। हामी आफ्नो बालबच्चालाई पढाउन काठमाडौँ आएको, पश्चिम छोडेर आएको।
2: जमुना कुमारी ढकाल, धोबीघा। बिहानै 10 बजीदेखि छोरो बस्यो, अनि अहिले उसलाई खाना खानु पठाएर फेरि म आएको। अहिले यस्तो लाइन बस्नु परेछ। घरमा फल परेको सासु हुनुहुन्छ, उहाँलाई छोडेर डाइपर लगाएर उहाँलाई छोडेर यस्तो घाममा पानी घाम नभनिकन बस्नु परेछ, गाह्रो छ। जे कुरा पनि सजिलो होस् त्यही हो, दुःख नपाऊ।
3: रमेश बुढा, कृतिपुर। 9 बजे आएको हो लाइनमा बसेको, 3-4 घन्टा पछि ग्यास त पाएँ। पेमेन्ट गर्दाखेरि, पैसा बुझाउँदाखेरि, बिल माग्दाखेरि बिल चाहिँ उपलब्ध भएन। अर्थ मन्दिरलाई नै प्रश्न गर्न चाहन्छु म, किन भन्दा बिल पेस गरेर लकी ड्रमा प्राइज वितरण गर्ने कुरा छ नि, त्यो अन्तर्गत पनि कुरा भयो। अनि अब पर्सनली पनि आफूले कति खर्च गरे त दैनिक जीवनमा घरबाट पैसा माग्ने कुरा हुन्छ, त्यही भएर मैले बिल माग्न खोज्दाखेरि बिल चाहिँ सहजै उपलब्ध भएन, इन्कार गरियो। पुलिस पनि हुनुहुन्थ्यो साइड, पुलिस उहाँले नै किन चाहियो बिल पैसा दिएर निस्किहाले जस्तो कुरा गर्नु डाइरेक्ट। त्यही भएर मेरो गुनासो यति नै हो, बिल चाहिँ उपलब्ध हुनुपर्ने हो भन्ने हो। ग्यास चाहिँ पाइरहेछ अलिकति लाइनमा बसेर भए पनि।
4: कीर्तिपुर चोबार गेट, शान्ति पाण्डे। सर्टेजले अब हल्का त भयो, के गर्नु, सबैतिर भइरहेको छ, मलाई खासै नराम्रो लागेको छ। पहिले पनि भइरहेको थियो, अहिले पनि यो अब उतै अर्काको देशमै नपाएर यस्तो सर्टेज भयो हो नि त, यो त हामी सबैले बुझ्नुपर्छ अहिलेको उसले गर्दा। अनि पसलमा हुँदा चाहिँ अब आफ्नो मान्छेलाई दिने के गर्ने गर्नुहुन्थ्यो, हामीलाई चाहिँ छैन पनि भन्न सक्नुहुन्थ्यो नि त। यहाँ भएपछि त सबै लाइन बसेका छौँ, सबैले पाइन्छ, सबैलाई सामान्य व्यवहार छ, यो चाहिँ मलाई राम्रो लाग्यो। सधैँ यस्तै गऱ्यो भने सबैले पाउनुहुन्छ ग्यासहरू, यस्तै गरेर बाँड्दा राम्रो लाग्यो मलाई।
5: शिव बहादुर मगर, फेरि चोभर। पहिला चाहिँ पाइरहेको चिज पहिला सरकार आएपछि झनै सर्टेज भयो, ग्यास ग्यास त्यतिकै सर्टेज, दुःख दुःख त्यतिकै दुःख। अब छुट्टी लिइ लिए ग्यास लिन दौडिनु पर्छ, दिनै दिन्छ। अहिले 2-3 जना खटिनु पर्थ्यो एउटा सिलिन्डर लिनलाई, कम गाह्रो छ। जस्तै पनि 2 जनाको त 2,000 रुपियाँ गयो नि, ग्यास बराबरको चाहिँ खर्च बेसी हुन्छ, हिसाब गर्ने हो नि। सहजीकरण होस् राम्रोसँग, चाहिँ डिलेटरमा बसल बसलमा दिउन्, त्यो नै हाम्रो जनताको लागि राम्रो हो।
6: सरिता सुनाम, पाजनल। पहिले हामी अब पा होइन, लाइनमा राखिरह, लाइनमा राखेकै लिएर आऊ। अहिले पनि हामीले इन्डक्सन पकाइरहेछौँ पकाउनु त। यहाँ हिजो एकछिन पुरेर गयौँ, लाइन बसेर गयौँ, अनि पाएन, अनि फेरि फिर्ता गयौँ, अनि फेरि आज आएको।
7: चेतन खतिवडा हो, अहिले कीर्तिपुर। सहज तरिकाले अगाडि ग्यासको जुन आपूर्ति भइरहेको थियो, अब अहिले यसरी घन्टौँसम्म लाइन बस्नुपर्ने तातो घाममा, होइन, बिल्कुल असहज नै छ। यहाँको व्यवस्थापनमा अलिकति मैले समस्या नै देखेँ, चिनजानको मान्छेहरूलाई स्वाट छिराउने लिने, अब यो चाहिँ कहिले नजाने रहेछ नेपालबाट भन्ने पनि थाहा भयो। धेरै परिवर्तनको आशा गरिएको थियो, ठिकै छ, यस्तै होला परिवर्तन। नागरिकको चुलो बालेर भात खाने एउटा अधिकार चाहिँ छिटोभन्दा छिटो सरकारले सुनिश्चित गरोस्। यत्रो धेरै सकस बेहोर्नु नपरोस्।
8: सुरेन्द्र यादव, मेरो आज क्लास पनि थियो, अनि त्यसपछि क्लास सकेर म यहाँ ग्यास लिन आएको थिएँ। लगभग 10 बजीतिर म आएको थिएँ। अब रुममा गयो भने कति रुपियाँ बाबु ग्यास किन्यो भने भन्नु त पऱ्यो मैले नि, न त अनलाइन लिन्छ, न त के भन्छ बिल दिन्छ। अनलाइन लिए पो हामीले यति ट्रान्जेक्सन गरेका छौँ, मसँग स्क्रिनसट यतिको छ, क्यास लिन्छ भने कसरी हामीसँग त्यो बिल हुन्छ? यो सिस्टम अलिक मलाई मन परेन, अरू सब ठिकै हो।
9: लुमा कान्त भण्डारी, कीर्तिपुर 4 गरी रोडमा बस्छु। ग्यासको समस्या बढिरहेछ, नेपाल नेपाली जनतालाई धेरै दुःख भइरहेछ। सरकारले के गर्नु पर्यो भने खुद्रा व्यापारी तिनीहरू कहाँ गएर बरु चाहिँ नाम लेखाएर यो दिन पालो आउँछ यो दिन आउनु होला भन्ने चाहिँ वातावरण त्यो सिर्जना भयो भने दिनभरि काम गरेर खाना पाउँथ्यो र बेलुका पनि ग्यास आयो भने चाहिँ उपलब्ध गराउने थियो।
10: नेत्र प्रसाद जोशी होइन कृतिहरूमै बस्छु। जनताहरूले चाहिँ जति जो अपेक्षा गरेको थियो अहिलेको पार्टीबाट त्यो चाहिँ भइरहेको छैन जस्तो लाग्छ मलाई। सरकारले पनि ध्यान आकर्षण जाओस् यो कुराहरूमा, कालो बजारी जस्ता कुराहरूमा एकदम रोकआउट गराएकै राम्रो। आजदेखि चाहिँ यो भइरहेको जस्तो लाग्यो मलाई चाहिँ, जहाँसम्म ग्यास स्टोरमा जाँदाखेरि पनि भेटाएनौँ हामीले, तर छन चाहिँ छ जस्तो लाग्छ तर अब छैन।
0: यसैबीच खाना पकाउने ग्यासको गुनासो सम्बोधन गर्न बनाएको क्विक रेस्पोन्स टिम QRT आफ्नो कामलाई तीव्रता दिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यही साउन 20 गते यता टिमले 3,444 गुनासो प्राप्त गरेको छ। 9 दिनमा यति धेरै संख्यामा गुनासो आएको र त्यसको सम्बोधन गर्ने काम भएको मन्त्रालयले दावी गरेको छ। मन्त्रालयका अनुसार साउन 1 गतेदेखि 29 गतेसम्म 2,781 ग्यास बुलेट आयात भएको छ। औसतमा अहिले दैनिक 100 भन्दा बढी बुलेट ग्यास भारतबाट आयात भइरहेको मन्त्रालयले जनाएको छ। औसतमा यसअघि दैनिक 110,000 सिलिन्डर ग्यास बजारमा पठाउने गरिएको थियो।
11: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
12: Where do we begin?
11: With international news you can trust, BBC News.
12: Journeys into the heart of global events.
11: And voices from around the globe.
13: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
11: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
12: Where do we begin?
11: With international news you can trust, BBC News.
12: Journeys into the heart of global events.
11: And voices from around the globe.
13: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
11: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
14: नेपालबाट सुरु गर्नुभएको छ। अघिल्लो महिना भारतीय सेनाको नेतृत्व सम्हाल्नुभएका सेटले भोलि राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गर्नुका साथै प्रधान सेनापति अशोक राज सिग्देल र रक्षा मन्त्रीको समेत जिम्मेवारीमा रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्ने कार्यक्रम छ। विज्ञहरूका अनुसार दुई देशका सेना प्रमुख बीच एक अर्काको मानार्थ जनरल हुने परम्परा रहे पनि यस भ्रमणले दिल्लीको विशेष रणनीतिक अभिरुचि दर्शाउँछ। सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार भ्रमणका क्रममा सैन्य आदान प्रदान, तालिम र संयुक्त अभ्यासबारे छलफल हुनेछ। कूटनीतिक तहमा संवाद निरन्तर हुन नसकिरहेका बेला दुई देशबीचको सुरक्षा चिन्ता, सीमा सम्बन्धी विषय तथा भारतीय सेनामा अवरुद्ध गोर्खा भर्ती, अग्निपथ योजनाका सन्दर्भमा यो उच्चस्तरीय सैन्य भ्रमणलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
16: सुबिसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुबिसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: चारैजनाको शव प्रहरीले आफन्तलाई बुझाएको छ। बेपत्ता भएका 70 वर्षीय भीमबहादुर कार्कीको शव घरभन्दा झण्डै 50 मिटर तल पहिरोमा पुरिएको अवस्थामा भेटिएसँगै ज्यान गुमाउनेको संख्या 4 पुगेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधीर कुमार खड्काले जानकारी दिनुभएको हो। यसअघि पहिरोमा घाइते भएका भेरी नगरपालिका 2 52 वर्षीय केदार कार्कीको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै ज्यान गएको थियो। यसै गरी पहिरोमा बेपत्ता भएका 54 वर्षीय ओम सिंह खत्री र उहाँकी आमा रति खत्रीको शव पनि पहिरोबाट निकालिएको प्रहरीले जनाएको छ। यस्तै पहिरोको उच्च जोखिममा रहेका भेरी नगरपालिका 2 रिस्याङ क्षेत्रका झण्डै 70 घर परिवारका 200 भन्दा बढी स्थानीयवासीलाई नजिकको निम्न माध्यमिक विद्यालयमा राखिएको उहाँले जानकारी दिनुभएको छ। साथै घाइते 9 मध्ये 3 घर फर्काइएको छ भने बाँकी 6 सुर्खेत र जाजरकोटको अस्पतालमा उपचार भइरहेको छ। यसैबीच कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका 2 रिस्याङका पहिरो पीडित परिवारलाई राहत सामग्री पठाएको छ। प्रदेश सरकारले आज खाद्यान्न सहित आवश्यक बन्दोबस्तका सामग्री प्रभावित क्षेत्रमा पठाएको हो। 150 थान त्रिपाल कम्बल, 350 थान ब्ल्याङ्केट, 185 थान टेन्ट, 20 सेट, 4 क्विन्टल चामल, 200 प्याकेट चाउचाउ र चिउरा पठाइएको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय सुर्खेतले जनाएको छ। तत्कालका लागि नगरपालिका र प्रहरी प्रशासनले खाने व्यवस्था मिलाएको छ।
2: यसैबीच बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले 8 घरमा क्षति पुर्याएको छ भने 40 घर परिवार उच्च जोखिममा परेका छन्। मनसुन सक्रिय भएसँगै निसीखोला गाउँपालिका 2 धाराटोलमा पहिरो खस्दा 8 घरमा क्षति पुगेको निसीखोला 2 वडा अध्यक्ष कुबीर विश्वकर्मा जानकारी दिनुभयो। पहिरोले कतिपय स्थानीय बासिन्दाका घर गोठ तथा शौचालयमा आंशिक क्षति पुर्याएको जनाउँदै उहाँले घरको पारी भत्किने, छानो उप्किने, घर चर्कने लगायत क्षति पुगेको बताउनुभयो। लगातार वर्षा भइरहेकाले पहिरो थप खस्न सक्ने सम्भावना रहेको भन्दै जोखिममा रहेका परिवारलाई सतर्क रहन उहाँले आग्रह गर्नुभएको छ।
1: अहिले काठमाडौँ उपत्यका लगायत देशका धेरै जसो भागमा पानी परिरहेको छ। पछिल्लो 6 सबैभन्दा धेरै अर्घाखाँचीको सिम्बल पानीमा 55 मिलिमिटर, काठमाडौँको बुढानी कण्ठमा 47 र ललितपुरको गोदावरीमा 45 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बागमती र लुम्बिनी प्रदेशका केही ठाउँ तथा कोशी, मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मध्यमसम्मको वर्षा भइरहेको छ। यी क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन पनि महाशाखाले आग्रह गरेको छ। आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका 1-2 ठाउँमा धेरै ठूलो वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अप्नाउन आग्रह गरिएको छ। महाशाखाका अनुसार पर्सि मङ्गलबारसम्मै देशका केही भागमा मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेको छ।
2: नेपाली काङ्ग्रेसको देउवा समूहले आयोजना गरेको राष्ट्रिय सम्मेलन 14 महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिले नै आउँदो 15 महाधिवेशन गर्ने निर्णय गर्दै सम्पन्न भएको छ। काङ्ग्रेस संस्थापन इतर पक्षले अस्ति शुक्रबार काठमाडौँमा सुरु गरेको भेला हिजो बन्द सत्रदेखि राष्ट्रिय सम्मेलनमा परिणत भएको हो। सम्मेलनमा पेश भएका 5 प्रतिवेदनहरू पारित सहित 5 मुद्दे निर्णय गर्दै आज भेला सम्पन्न भएको हो। सम्मेलनले देउवा नेतृत्वमा 15 महाधिवेशन गर्ने र बिपी कोइरालाको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिलाई अनुसरण गर्दै देशको विद्यमान परिस्थितिमा लोकतन्त्रवादी शक्तिहरूसँग सम्वाद गरी राष्ट्रियता सुदृढ गर्ने निर्णय गरेको छ। यस्तै नेपालको धार्मिक सहिष्णुता र स्वतन्त्रताको रक्षा गर्दै सनातन धर्मलाई राष्ट्रिय पहिचानको रूपमा अघि बढाउने, नागरिकको अपेक्षा र संवैधानिक व्यवस्था अनुसार सरकारवालाहरूसँग सम्वाद गरी आवश्यक संविधान संशोधन गर्ने र सम्मेलनका प्रस्ताव तथा सुझावहरूलाई परिमार्जन गरी अन्तिम रूप दिन केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको छ। समापन समारोहमा पूर्व सभापति शेरबहादुर देउवा ले अदालतमा विचाराधीन काङ्ग्रेस विवाद सम्बन्धी मुद्दाबारे बोल्दै पञ्चायतकालदेखि नै न्यायालय निष्पक्ष रहेको र त्यही अनुसार निर्णय आउने विश्वस्त रहेको बताउनुभयो। उहाँले न्यायालयको निर्णय मान्ने पनि बताउनु भएको छ।
1: यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको नाममा अनुशासन विपरीतका गतिविधि र नेतृत्व परिवर्तनको प्रयास सह्य नहुने चेतावनी दिनुभएको छ। झापामा आयोजित मिशन पार्टी जागरण अभियानको उद्घाटन गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा स्ट्याटस लेखे दिएर वा हस्ताक्षर अभियान चलाएर अध्यक्ष हटाउने प्रयास गर्नु अराजक शैली भएको बताउनु भएको छ। उहाँले एमाले अहिले पुनर्गठन नभई पुनर्जागरणको चरणमा रहेको दावी गर्नुभयो। पार्टीबाट पर्याप्त अवसर पाएका नेताहरू नै नेतृत्व विरुद्ध उभिएको उहाँको आरोप छ। अवसर नपाएका कार्यकर्ता प्रतिबद्ध रहे पनि पटक पटक अवसर पाएकाहरू थप स्वार्थका लागि असन्तुष्ट बनेको दावी गर्दै उहाँले पार्टीभित्रका हावा कुराका पछि नलागी प्रतिगमन विरुद्धको आन्दोलन र आगामी स्थानीय तहको निर्वाचनमा जुट्न उहाँले कार्यकर्ता पंक्तिलाई आह्वान गर्नुभएको छ। पार्टीको अध्यक्ष हटाउने विषय पार्टीको विधि र प्रक्रियाबाट मात्रै सम्भव हुने उहाँको भनाइ छ। यसैगरी इलामको फिक्कलमा आयोजित कार्यक्रममा ओलीले पार्टीमा उठेका असन्तुष्टिलाई केही हुल्याको हुलदङ्गाको संज्ञा दिँदै उनीहरूमाथि कारवाही हुने बताउनुभयो।
2: भदौ महिनाका लागि वाणिज्य बैङ्कहरूको औसत ब्याजदर घटेको छ। साउन महिनाको तुलनामा भदौमा व्यक्तिगत र संस्थागत दुवैतर्फको औसत ब्याजदर घटेको हो। 20 वाणिज्य बैङ्कमध्ये भदौ महिनाका लागि 5 ब्याजदर घटाएका छन् भने बाँकी 15 पुरानै ब्याजदरलाई निरन्तरता दिएका छन्। भदौका लागि नेपाल बैङ्क, सिटिजन्स, स्ट्यान्डर्ड चार्टर्ड बैङ्क, कुमारी र सिद्धार्थ बैङ्कले मुद्दतीको ब्याजदर घटाएका हुन्। सबैभन्दा धेरै ब्याजदर घटाउनेमा सिद्धार्थ बैङ्क र नेपाल बैङ्क रहेका छन्। सिद्धार्थले व्यक्तिगततर्फ 0.29% र संस्थागततर्फ 0.20% ब्याजदर कटौती गरेको छ। यस्तै नेपाल बैङ्कले व्यक्तिगततर्फ 0.1% र संस्थागततर्फ 0.5% ब्याजदर घटाएको छ। नबिल प्रभु, नेपाल इन्भेस्टमेन्ट मेगा, एनबी, सानिमा, माछा पुछ्रे, कृषि विकास नेपाल, एसबिआई, एभरेस्ट, हिमालयन, लक्ष्मी सनराइज, एनआइसी एसिया, राष्ट्रिय वाणिज्य, प्राइम कमर्सियल र ग्लोबल आइएमए गरी 15 बैङ्कले आफ्नो व्यक्तिगत र संस्थागत दुवै मुद्दती ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्।
1: सरकारले सडक तथा पुलको संरक्षणका लागि मालवाहक गाडीको भार वहन क्षमतामा कडाई गर्ने तयारी गरेको छ। क्षमताभन्दा बढी लोड बोकेर सडक र पुलमा क्षति पुर्याउने मालवाहक गाडीलाई प्रति पटक 5,00,000 रुपियाँसम्म जरिवाना गर्ने गरी सार्वजनिक सडक विधेयकमा प्रस्ताव गरिएको छ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जङ थापाका अनुसार प्रति किलोमिटर 25-30 करोड रुपियाँसम्मको लागतमा बन्ने आधुनिक 4-लेन सडकलाई दिगो बनाउन कानुनी सीमा लागू गर्न लागि हो। विधेयकमा प्रस्तावित जरिवाना प्रति ट्रक व्यवसायीहरूले भने असन्तुष्टि जनाएका छन्। तर आयोगका सदस्य थापाले कानुनी दायराभित्र रहेर सामान ढुवानी गर्ने गाडीले जरिवाना तिर्नु स्पष्ट पार्नुभयो। हाइड्रो पावरका ट्रान्सफर्मर जस्ता टुक्र्याउन नसकिने भारी उपकरणको हकमा पूर्व स्वीकृति लिएर डाइभर्सन वा टेकोको व्यवस्था गरी ढुवानी गर्न सकिन्छ भने त्यस्तो खर्च ढुवानीकर्ता स्वयंले बिहोर्नु पर्नेछ।
2: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
4: हरेक सामानको खरिदमा 1,000-20,000 छुट, 10-15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
3: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
4: सम्पर्क 97051148 70।
3: सोफा हब नेपालगञ्ज,
4: विश्वासमा नम्बर 1,
3: क्वालिटीमा सबैभन्दा बेस्ट।
5: यो कृष्ण सार एफएम
0: 94 मेगाहर्ज। कृष्णसार जत्तिकै तेज।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। भुटानको जेलबाट रिहा भएका दुईजना पूर्व राजनीतिक बन्दीहरूलाई झापाको बेलडाङ्गीमा आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। 18 वर्षभन्दा लामो समय जेल जीवन बिताएर गएको जुन एकमा चामगाङ कारागारबाट रिहा भएका चतुर्मान तामाङ र हस्तबहादुर राईलाई भुटानी राजनीतिक बन्दीहरूको रिहाईका लागि विश्वव्यापी अभियानले सङ्कलन गरेको रकम हस्तान्तरण गरेको हो। अभियान मार्फत सङ्कलित 2,43,809 रुपियाँ दुवैजनालाई बराबर बाँडिएको छ। सन् 2008 पक्राउ परेका उहाँहरू अहिले बेलडाङ्गी शिविरमा फर्किनु भएको छ। यो सहयोगले उहाँहरूलाई तत्कालका आवश्यकता पूरा गर्न र जीवन पुनर्निर्माणमा राहत पुग्ने विश्वास लिएको छ। भुटानका विभिन्न कारागारमा अझै 28 राजनीतिक बन्दी रहेको र उहाँहरूको सुरक्षित रिहाईका लागि पनि निरन्तर पहल भइरहेको अभियानले जनाएको छ।
0: भाटपटेनीको भक्तपुर स्टोर भोलिदेखि 24 घन्टा खुल्ने भएको छ। आफ्ना स्टोर्सलाई अन्तर्राष्ट्रिय मोडल अनुसार 24 घन्टा सञ्चालन गर्ने तयारी अनुसार नमुनाका रूपमा भक्तपुर स्टोर भोलिदेखि दिनरात 24 घन्टा खोल्न लागेको भाटपटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले जानकारी दिनुभयो। यसअघि बिहान 7 बजेदेखि राति 9 बजीसम्म मात्रै खुल्दै आएकोमा यो निर्णयले ग्राहकले थप सहज हुने र ट्राफिक व्यवस्थापनमा पनि सहयोग पुग्ने विश्वास छ।
1: पोखरा महानगरपालिकाले नगरभित्रका ठूलो विकास आयोजनाहरूलाई तीव्र गतिमा अघि बढाउने घोषणा गरेको छ। विकास साझेदारहरूको सहयोगमा सञ्चालित आयोजनाहरू भदौ पहिलो हप्ताभित्रै टेन्डर प्रक्रियामा लैजाने तयारी भएको मेयर धनराज आचार्यले जानकारी दिनुभएको छ। एडिबी, कोइका र विश्व बैङ्कको सहयोगमा सञ्चालित विभिन्न पूर्वाधार आयोजनाका लागि छुट्टा छुट्टै आयोजना कार्यालय स्थापना भइसकेका छन्। नगर विकास कोषको साझेदारीमा पोखरा सभागृह को मर्मसम्हार र टेरासोल कम्पनी मार्फत फोहोर मैला प्रशोधन केन्द्रको निर्माण कार्य छिट्टै सुरु हुनेछ। यसै गरी पृथ्वीचोक विन्ध्यवासिनी र लामे आहाल बस पार्कको स्तरोन्नतिका लागि सर्वेक्षण भइरहेको छ। बस पार्क क्षेत्रका सुकुम्बासीहरूलाई उचित व्यवस्थापन गरेर मात्र पूर्वाधार निर्माण अघि बढाइने महानगरले जनाएको छ। फिर्के खोला अतिक्रमण हटाउन भदौ 15 समय सीमा दिइएको छ भने असोज 1 फिर्के करिडोरको डिपिआर सुरु हुनेछ।
0: नेपाल दर्पणमा अब विदेशका खबर। वैज्ञानिकहरू मानिस निदाएको बेला मस्तिष्कभित्र हुने गोप्य सरसफाई प्रणालीलाई पहिलो पटक प्रत्यक्ष हेर्न र मापन गर्न सफल भएका छन्। साइन्स एडभान्सेस जर्नलमा प्रकाशित नयाँ अनुसन्धान अनुसार वैज्ञानिकहरूले आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईको सहयोगले मस्तिष्कभित्र तरल पदार्थ बहने गति पत्ता लगाएका हुन्। युनिभर्सिटी अफ रोचेस्टर र ब्राउन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले मस्तिष्कभित्र फोहोर जम्प सफा हुने दुईवटा भिन्दा भिन्दै बाटो रहेको पत्ता लगाएका छन्। मस्तिष्कको बाहिरी भागमा तरल पदार्थ निकै तीव्र गतिमा बग्छ भने गहिरो भागमा यो 50 गुणा सुस्त गतिमा बग्ने गर्दछ। हामी सुत्दा मस्तिष्कले दिनभर जम्मा भएका हानिकारक र विषाक्त प्रोटिनहरू पखालेर सफा गर्छ, तर उमेर ढल्कँदै जाँदा वा निद्रा नपुग्दा यो सरसफाई प्रक्रिया सुस्त हुन्छ, जसका कारण अल्जाइमर्स र पार्किन्सन्स जस्ता जटिल रोगहरू लाग्ने गर्दछन्। एआई प्रविधिको यो नयाँ प्रयोगले मस्तिष्कको गहिरो भागमा रहेको फोहोरलाई कसरी तीव्र गतिमा सफा गराउने भन्ने बारेमा नयाँ औषधि र उपचार प्रविधि बनाउन ठूलो मद्दत पुग्नेछ। यो खोजले मानिसका लागि पर्याप्त र राम्रो निद्रा कति आवश्यक छ भन्ने कुरालाई पनि पुनः पुष्टि गरेको छ। मस्तिष्कलाई स्वस्थ र तन्दुरुस्त राख्नका लागि दैनिक पर्याप्त निद्रा लिन वैज्ञानिकहरूले सुझाव दिएका छन्।
1: बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानको भारत भ्रमण तत्कालका लागि रद्द भएको छ। बङ्गलादेशको विदेश मन्त्रालयले भ्रमणका लागि अनुकूल वातावरण सृजना गर्नुपर्ने बताएको बीबीसी हिन्दीले जनाएको छ। बङ्गलादेशको विदेश मन्त्रालयका प्रवक्ता एकेएम सहिदुल करिमले आज दिउँसो पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री रहमानको भ्रमण रद्द भएको जानकारी दिनुभएको छ। यसअघि भारतीय सञ्चार माध्यमले तारिक रहमान अर्को हप्ताको मध्यतिर 2 भ्रमणका लागि भारत आउन सक्ने संकेत गरेका थिए। यसका साथै बङ्गलादेशी अधिकारीहरूले गएको हप्ता प्रधानमन्त्रीको भारत भ्रमणको तयारीबारे पनि संकेत गरेका थिए। विदेश मन्त्रालयका प्रवक्ता करिमले भारतीय अधिकारीहरूसँग पूर्व प्रधानमन्त्री शेख हसिना र अन्य फरार व्यक्तिहरूलाई तत्काल स्वदेश फर्काउन तथा सैयद शरीफ उस्मान हादीको हत्याका आरोपीलाई द्विपक्षीय सुपुर्दगी सन्धि बमोजिम बङ्गलादेशको जिम्मा लगाउन अनुरोध गरेको उल्लेख गर्नुभयो। बङ्गलादेशले भारतको जवाफ कुरिरहेको उहाँको भनाइ छ। भारतका लोकसभा अध्यक्ष ओम बिरलाले तारिक रहमानको शपथ ग्रहण समारोहमा सहभागी हुँदा प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट उहाँलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिनुभएको थियो।
0: नेपाल दर्पणमा अब खेल खबर। नेपाली फाइटर सुस्मिता थापा मगर प्रोफेसनल मिक्स मार्शल आर्ट्स एमएमएमा जित हासिल गर्ने पहिलो नेपाली महिला खेलाडी बनेकी छन्। गैराति भारतको बेङ्गलुरुमा भएको रोनिन एफसी 3 अन्तर्गतको खेलमा उनले भारतकै सालु शर्मालाई हराएकी हुन्। गण्डकी प्रदेशकी फाइटर सुस्मिताले डेब्यू खेलमै जित हासिल गरेकी हुन्। तेक्वान्दोबाट खेल यात्रा सुरु गरेकी उनले किक बक्सिङ र मुआथाईमा पनि प्रतिस्पर्धा गर्दै आएकी छन्। सुस्मिताले आफ्नो खेलको पहिलो खेलमा जित हासिल गर्दा निकै खुसी लागेको बताइन्। साथै उनले यो केवल सुरुवात मात्र भएको र अझ धेरै कुरा हासिल गर्न बाँकी रहेको उल्लेख गरिन्।
1: र बङ्गलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई 9 विकेटले हराउँदै इतिहास रचेको छ। अस्ट्रेलियाले दिएको 57 रनको लक्ष्य बङ्गलादेशले खाना समयपछि 1 विकेट गुमाएर भेट्टायो। बङ्गलादेशले टेस्ट क्रिकेटमा पहिलो पटक अस्ट्रेलियालाई उसकै घरमा हराएको हो। समग्रमा टेस्ट क्रिकेटमा अस्ट्रेलियामाथि बङ्गलादेशको यो दोस्रो जित हो। यसअघि सन् 2017 घरेलु मैदान मिरपुरमा भएको टेस्ट क्रिकेटमा बङ्गलादेशले अस्ट्रेलियालाई 20 रनले हराएको थियो। पहिलो टेस्टको पहिलो पारीमा बङ्गलादेशले 426 रन बनाएको थियो। यसैगरी अस्ट्रेलियाले पहिलो पारीमा 198 रन र दोस्रो पारीमा 284 रन बनाएको थियो। अस्ट्रेलिया र बङ्गलादेश बीचको अन्तिम तथा दोस्रो टेस्ट आउँदो शनिबारदेखि म्याकीको ग्रेट ब्यारियर रिफ एरिनामा सुरु हुनेछ।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: सरकार आफै खुद्रा विक्रेता बन्दा ग्यासको वितरण झनै भद्रगोल। डिपोहरूमा कैयौँ दिनदेखि ग्यास पुग्नै छाड्यो। सहज रूपमा चुलो बाल्न पाउने व्यवस्था गर्न सरकारलाई उपभोक्ताको आग्रह।
0: जाजरकोटको पहिरोमा ज्यान गुमाएका 4 जनाको शव आफन्तले बुझे। बागलुङमा पहिरोका कारण 8 घरमा क्षति, 40 परिवार उच्च जोखिममा। पर्सि मङ्गलबारसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना।
1: नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला 5 बुधे निर्णयसहित सकियो। देउवाकै नेतृत्वमा 15 महाधिवेशन गर्ने। एमालेमा पनि नेतृत्व रक्षाको कसरत। परिवर्तनको प्रयास सह्य नहुने अध्यक्ष ओलीको चेतावनी।
0: मस्तिष्क भित्रको गोप्य सरसफाई प्रणाली पहिलो पटक मापन। अल्जाइमर्स जस्ता जटिल रोगको उपचारमा ठूलो सफलता मिल्ने विश्वास।
1: र सुस्मिता थापा मगर प्रोफेसनल एमएमएमा जित्ने पहिलो नेपाली महिला खेलाडी बनिन्। बङ्गलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई हराउँदै इतिहास रच्यो।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी सम्झना महर्जन र बोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: नमस्ते दाई।
2: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
1: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
2: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
3: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
4: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
5: हाम्रा विशेषताहरू:
4: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
5: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
4: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
5: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
5: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
4: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
5: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
4: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
5: सम्पर्क फोन नम्बर 081 530 274 र 98 580 21 800 22।

0: lip on ya. Extreme energy drink.
1: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
2: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
1: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
2: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
1: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072ले प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
2: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदियौ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ, र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
3: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
4: बाल विवाह रोकौं, बाल बालिकाको भविष्य जोगाऊं।
5: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
6: यो कृष्णसार FM
7: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: नमस्ते दाई।
1: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
0: विदेश जान आटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपीडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
5: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो, तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन। के गर्ने होला?
6: किन चिन्ता गर्नुहुन्छ? न्यू कैलाश दर्शन होटल छँदैछ नि।
5: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
6: किन नहुनु? ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
5: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
6: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-487-56-466।

0: एक्सट्रीम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 7 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: हाय के गर्ने होला अब सुगर पनि बढ्दै छ थायराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाए तर भएन
4: ए तिमी यति चिन्तित किन के भयो फेरि
3: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
4: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
3: कस्तो खबर
4: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टर्नल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
3: ए साँच्चै
4: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
3: ए त्यो त झन् राम्रो
4: हो नि डाक्टर पूनमाचारी एमबिबिएस एमडी केयु आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस एमएस केयु वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
3: वा अब त मलाई धेरै ढुक्क लाग्यो
4: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
3: यो त पुरा प्याकेज जस्तै भयो नि
4: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
3: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
4: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बीडीएस दिल्ली एफएजीसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक
1: विशेषताहरू दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने किरा लागेको दाँतलाई भर्ने दाँत निकाल्ने दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने मेटल क्राउन बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने दाँतलाई प्रत्यारोपण गर्ने चाउरी परेको अनुहारलाई राम्रो पार्ने आँखा तल खाल्टो भएकोलाई भर्ने सबै उपचारहरू दूरपिनबाट गरिने डिजिटल एक्सरे सेवा
2: सम्पर्क गणपति क्लिनिक सुर्खेत रोड नेपालगञ्ज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने पासङलाम रोड जाने बाटोमा फोन नम्बर 081531366 र 98085049451।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक सोल्टीमोड काठमाडौँ, फोन नम्बर 98614169।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। पहिरोको कहर बढ्दै 5 दिनमै 22 जनाको मृत्यु। रोल्पा, बाजुरा र जाजरकोटका सयौं परिवार विस्थापित। पहिरो प्रभावित क्षेत्रमा सरकारले भौगर्भिक अध्ययन गर्ने। पहिरोको संकेत चिन्ह विज्ञको आग्रह।
1: मा छ भने रुखहरू ढल्किने, पुलहरू ढल्किने हुन्छ। कतिपय ठाउँमा चाहिँ नि त्यो आवाज नै चट चट चट चट जस्तो आवाज आउने।
0: क्षमताभन्दा बढी भारी बोक्ने गाड़ी धनीलाई अब 5 लाख रुपियाँसम्म जरिवाना गरिँदै। कांग्रेसको पार्टी नेतृत्व आधिकारिकता विवाद अब अदालतले टुंग्याउने। एमाले पुनर्गठन नभई पुनर्जागरणको अवस्थामा रहेको ओलीको दावी।
2: कोही हस्ताक्षर गर्दै हिँडेका छन् अध्यक्ष हटाउने। यसका पछाडि केही दम छैन, केही छैन, न पार्टीको तरिका, न विधान।
0: पर्याप्त पानी नपर्दा धान रोपाई अझै सकिएन। भोलिदेखि देशभरका म्यान पावर बन्द। भिसाइसकेका श्रमिक समेत नउडाउने निर्णय। कैलालीका 375 किसानलाई राहत स्वरूप अनुदान स्वरूप 5.5 करोड अनुदान।
3: जथाभावी चाहिँ यो कानूनको उल्लङ्घन गरेर यो कानूनले दिएको भारवहन क्षमता भन्दा बढी लोड ल्याएर सडक चाहिँ क्षति गरेको अवस्था देखिन्छ।
0: र टप एन्ड टी20 खेल्न नेपाल ए टोली अस्ट्रेलिया प्रस्तुत।

0: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: पहिरोमा परि 5 दिनमा नै 22 जनाको मृत्यु हुनु प्राकृतिक विपत्ति भन्दा पनि बढी हाम्रो कमजोर पूर्व तयारी र अव्यवस्थित विकासको परिणाम हो। डोजरमुखी सड़क निर्माण, वन विनाश र जोखिमयुक्त बस्ती विस्तारले पहाड़ी क्षेत्रमा पहिरोको जोखिम झन बढ़ाएको छ। सरकारले पूर्व सूचना प्रणाली, जोखिम नक्साङ्कन, सुरक्षित बस्ती र वैज्ञानिक सड़क निर्माणलाई प्राथमिकता दिई विपद न्यूनीकरणमा ठोस कदम चाल्नुपर्छ। मानवीय क्षतिपछि राहत बाँड्ने होइन, विपद आउनु अघि नै जोखिम घटाउने नीति र जिम्मेवारीको प्रभावकारी कार्यान्वयन आजको आवश्यकता हो। अब खबर सन्तोषी रावलबाट।
2: गएको 5 दिनमा रोल्पा, बाजुरा र जाजरकोट पहिरोमा 22 जनाको मृत्यु भएको छ। रोल्पाको थवाङ गाउँपालिकामा 27 गते आएको पहिरोमा परे मृत्यु हुनेको संख्या 12 जना पुगेको छ भने सुनसहरी गाउँपालिकाका 4 जनाको मृत्यु भएको छ भने हिजो मात्रै थप 1 जनाको पहिरोमा परेर मृत्यु भएको हो। यस्तै बाजुराको त्रिवेणी नगरपालिकामा पनि पहिरोमा परेर 1 जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार हिजो मात्रै जाजरकोटमा गएको पहिरोमा परि मृत्यु हुनेको संख्या 4 पुगेको छ भने 200 घर परिवार प्रभावित भएका छन्। जाजरकोटको भेरी नगरपालिका 2 रिसाङमा पहिरोको कारण जोखिम बढेपछि 200 भन्दा बढी सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ। पहिरोको उच्च जोखिममा रहेका करिब 60-70 घर परिवारका 150-200 जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा आश्रय दिएको छ। त्यसै गरी झ्याली खेत डाँडामा 16, चिसापानीमा 20, राउटेरी डाँडामा 15 र रिसाङ फारुलामा 3 जनालाई सुरक्षित स्थानमा सारिएको छ। सरकारले सम्भावित विपत्ताको खोजी, घाइतेको उद्धार तथा जोखिममा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने कामलाई निरन्तरता दिइरहेको प्राधिकरणका सूचना अधिकारी रामबहादुर केसीले सिआइएनलाई जानकारी दिनुभयो।
3: मुख्य रूपमा पछिल्लो पटक चाहिँ 3 जिल्लामा अलिकति बढी प्रभाव देखिएको छ। जस्तो कि रोल्पा जिल्लामा यो थवाङ गाउँपालिका मा चाहिँ सुरुमा चाहिँ यही 27 गते पहिरोबाट करिब करिब 15 जना मानिसहरू प्रभावित भएका थिए। त्यसमा चाहिँ 12 जनाको मृत्यु भएको, 1 जना अहिले पनि बेपत्ता र 2 जना घाइते हुनुहुन्छ भने रोल्पा जिल्लाकै सुनसहरी गाउँपालिकामा फेरि अर्को पहिरोमा परेर 4 जनाको दुःख निधन भयो र हिजो मात्रै पनि रोल्पामा 1 जनाको पहिरोमा परेर मृत्यु भएको छ। यसरी रोल्पा जिल्लामा मात्रै पनि पहिरोको कारणले गर्दा हालसम्म 17 जना मान्छेको मृत्यु भएको छ, 1 जना बेपत्ता हुनुहुन्छ र केही चाहिँ घाइते हुनुहुन्छ भने दर्जनौ घर परिवार चाहिँ प्रभावित हुनुभएको छ। त्यस्तै गरेर अर्को बाजुरा जिल्लामा पनि यो त्रिवेणीकामा पहिरोको कारणले गर्दा 1 जनाको मृत्यु भयो र 2 जना घाइते हुनुभयो। त्यहाँ पनि करिब करिब 20 घर परिवार चाहिँ प्रभावित हुनुभएको छ र उहाँहरूलाई अहिले व्यवस्थापन भइराखेको छ। र हिजो मात्रै हाम्रो जालकोट जिल्लामा यो चाहिँ भेरी नगरपालिका अर्न 2 रिसाङ लगायतका चाहिँ क्षेत्रमा पहिरोले ठुलो क्षति गरेको छ र पहिरोमा परेर अहिलेसम्म 9 जना घाइते हुनुभएको छ, करिब 4 जनाको चाहिँ मृत्यु भइसकेको अवस्था छ भने अब त्यसमा चाहिँ करिब करिब 200 भन्दा बढी मानिसहरू चाहिँ प्रभावित भएको अवस्था छ र उहाँहरूलाई अहिले चाहिँ सुरक्षित ठाउँमा ल्याएर चाहिँ राखिएको छ। यसरी पछिल्लो पटक चाहिँ मुख्य रूपमा चाहिँ यो रोल्पा, त्यस्तै गरेर जाजरकोट र तपाईँको चाहिँ बाजुरा जिल्लामा चाहिँ पहिरोले अलिकति वितण्डा मचाएको स्थिति छ र हामीले ती जिल्लाका चाहिँ स्थानीय तह, त्यस्तै गरेर जिल्ला प्रशासन कार्यालय, जिल्ला सुरक्षा समितिसँग निरन्तर रूपमा सम्पर्क कायम गरी ती जिल्लाका को वस्तुस्थितिको बारेमा चाहिँ जानकारी लिइराखेका छौँ र अहिले चाहिँ त्यहाँ विस्थापित घर परिवारहरूको सन्दर्भमा उहाँलाई तत्काल राहत दिने कुरा, उहाँहरूलाई चाहिँ अस्थायी रूपमा व्यवस्थापन गर्ने कुरा मा चाहिँ अहिले स्थानीय तह, जिल्ला, त्यस्तै प्रदेश सरकार र सङ्घीय सरकार लगायत यो विकास साझेदार सङ्घ संस्था रेड क्रस लगायतले चाहिँ सहयोग गरिराख्नु भएको छ। अहिले चाहिँ हाम्रो चाहिँ सुरक्षा निकायदेखि लिएर सबै संयन्त्रहरू ती ठाउँहरूमा परिचालित भइराखेको छ र थप पानी पर्ने भएको हुनाले हामीले सब सतर्कताको लागि पनि हामीले चाहिँ उहाँहरूलाई सबैलाई चाहिँ अनुरोध गरेका छौँ। निरन्तर रूपमा चाहिँ हामीले सूचना सम्प्रेषण गरिराखेका छौँ, समन्वय गरिराखेका छौँ, सञ्चार भइराखेको छ।
2: सरकारले लगातारको वर्षाका कारण पहाड़ी क्षेत्रमा पहिरोको जोखिम रहेकाले सतर्क रहन आग्रह गरेको छ। जमिन भिरालो छ र लगातार पानी परिरहेको छ भने त्यस्ता स्थानका बासिन्दा अझ सतर्कता रहनुपर्ने पहिरो विज्ञहरूले सुझाव दिएका छन्। सीआईएनसँग कुरा गर्दै पहिरो विज्ञ बसन्त राज अधिकारीले भन्नुभयो,
4: खानाबाट झ्याप्पै पहिरो पनि जान सक्छ कहिलेकाहीँ। कहिलेकाहीँ हामीलाई कस्तो हुन्छ नि, यहाँ पहिरो जाँदैन जस्तो लाग्छ कि, तर वास्तवमा त्यहाँ प्रक्रिया चाहिँ डेभलप भइसकेको हुन्छ, त्यो अवस्थामा पनि पहिरो जान्छ। अर्को चाहिँ कस्तो हुन्छ भने एकदम धेरै पानी परेर अब हामी बसेको ठाउँ भनौँ न, हामी अब हाम्रा बुवा आमाहरू बाजे बजेहरू सयौँ वर्षदेखि बसिरहेको ठाउँमा पहिरो नगएको ठाउँमा पनि पहिरो जान्छ नि त। त्यो चाहिँ कतिपय अवस्थामा हामीले गरेका मानवीय क्रियाकलाप एउटा, अर्को चाहिँ हाम्रो हिमालय पर्वत श्रृङ्खला त बनिरहेछ नि त, यो त उचाइ लिइरहेछ, त्यस कारण गर्दा यहाँ भौगर्भिक हलचलहरू पनि छन् जसले गर्दा पहिलाभन्दा अलिकति फरक भइसकेको, र अहिले पछिल्लो चरणमा जलवायु परिवर्तनले गर्दाखेरि जुन पानी पर्ने क्रम चाहिँ अलिकति परिवर्तन भएको छ, एकैचोटि धेरै पानी पर्ने त्यसले गर्दा चाहिँ त्यो जुन माटो हुन्छ नि, माटोमा पानी छिरिसकेपछि एउटा चाहिँ बिस्तारै चाहिँ पहिरो जान्छ, अर्को चाहिँ एकैचोटि झ्याप्पै पहिरो जाने हुन्छ। त्यस कारण चाहिँ कहिलेकाहीँ हामीलाई चाहिँ पहिरो जाँदैन जस्तो लाग्छ, तर त्यहाँ चाहिँ भौगर्भिक हिसाबले भौगोलिक हिसाबले त्यो चाहिँ बनिरहेको हुन्छ, यत्तिकै चाहिँ
5: पहिरो जाँदैन, संकेत चाहिँ हामीलाई दिइरा हुन्छ कि हुँदैन,
4: हुन्छ पहिरोका संकेतहरू हुन्छन्। जस्तै बिस्तारै बग्ने पहिरोमा छ भने रुखहरू ढल्किने, पोलहरू ढल्किने हुन्छ, कतिपय ठाउँमा चाहिँ नै त्यो आवाज नै चट चट चट चट जस्तो आवाज आउने सुनिन्छ, माटो मुनिबाट बाहिर निस्किँदाखेरि, कतिपय चाहिँ पहिरो जाने ठाउँमा चाहिँ नै त्यो चिराहरू पर्ने होइन, त्यस्तो प्रक्रियाहरू पनि देखिन्छ, र कतिपय अवस्थामा सामान्य रूपमा चाहिँ पहिला भनौँ न अब राति सुत्दाखेरि चाहिँ त्यो खेत अथवा चाहिँ बारी त्यस्तै थियो, भोलिपल्ट बिहान उठ्दाखेरि अलिकति परिवर्तन भइरहेको जस्तो, अलिकति खाल्डो परे जस्तो, अलिकति सरे जस्तो, त्यस्तो भयो भने चाहिँ त्यहाँ पहिरो जान सक्ने लक्षणहरू देखिन्छन्।
5: यो संकेत दिने पहिरो त ठिकै हो, अगाडि पनि थाहा पाउन सक्यो, अब संकेतै नदिने पहिरोमा चाहिँ लास्टै डर मर्दो हुने भयो, त्यो चाहिँ कसरी थाहा पाउने त्यस्तो बेलामा
4: चाहिँ? हो, यसको लागि चाहिँ वैज्ञानिक विधिहरू छन्। नेपालको कुन जिल्लाको कुन पालिकामा को कुन जिल्लाको कुन पालिकामा को कुन

0: दिगटोली खटाउने निर्णय गरेको हो। एक स्थानीय तह दुई उत्पादन अभियान अन्तर्गत कैलालीका 373 किसानले गएको गत आर्थिक वर्षमा 5,50,00,000 अनुदान पाएका छन्। भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार कार्यक्रम मार्फत कैलालीका 13 स्थानीय तहमा विशेष पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गरी उक्त अनुदान उपलब्ध गराएको हो। बाख्रा भैँसी बङ्गुर र मत्स्य पालन तर्फका फार्म समूह तथा सहकारीलाई 5,50,00,000 रुपियाँ अनुदान उपलब्ध गराएको हो। सरकारले सडक तथा पुलमा हुने क्षति न्यूनीकरण गर्न मालवाहक गाडीको भारवहन क्षमतामा कडाई गर्ने तयारी गरेको छ। प्रस्तावित सार्वजनिक सडक विधेयकमा क्षमताभन्दा बढी भार बोकी र सडक तथा पुलमा क्षति पुर्याउने मालवाहक गाडीलाई प्रतिपटक 5,00,000 रुपियाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जङ थापाले थापाका अनुसार प्रति किलोमिटर 25-30 करोड रुपियाँसम्म लागतमा निर्माण हुने आधुनिक सडकलाई दिगो बनाउन भारवाहन सीमा कडाई गर्न लागेको बताउनुभयो।
1: जथाभावी चाहिँ यो कानुनको उल्लङ्घन गरेर यो कानुनले दिएको भारवहन क्षमताभन्दा बढी लोड ल्याएर सडक चाहिँ क्षति गरेको अवस्था देखिन्छ। त्यसो भावनाले त्यसलाई नियन्त्रण गर्न र चाहिँ सडकलाई दिगो र लामो समयसम्म टिकाउनको लागि हामीले कानुनी जुन प्रावधान छ त्यसलाई हुबहु लागू गर्न मात्रै खोजेको हो, अरू केही गर्न खोजेको होइन। लोड ल्याउनलाई कुनै प्रब्लम छैन, एउटै ट्रकले तपाईँको चाहिँ 100 टन ल्याउनुहुन्छ भने पनि कुनै समस्या छैन, 100 टन पनि ल्याउन सक्नुहुन्छ एउटा ट्रकमा। तर एउटा एक्सलबाट पिचमा जाने चाहिँ भार भनेको 10.2 टन हाम्रो कानुनी प्रावधान छ। भार चाहिँ 10.2 टनमा चाहिँ सीमित राखेर एउटै ट्रकमा धेरैवटा एक्सल राखेर तपाईँले 100 टन ल्याउनुहोस् त्यसले कुनै बन्देज छैन।
0: नेपाली काङ्ग्रेसभित्रको आन्तरिक विवाद तत्काल राजनैतिक सहमतिबाट टुङ्गिनुभन्दा अब सर्वोच्च अदालतको फैसलातर्फ मोडिएको छ। आज पत्रकारसँग कुरा गर्दै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट न्याय पाएपछि पार्टीभित्रको विवाद समाधान भई काङ्ग्रेस एकबद्धता हुने बताउनुभयो।
2: पहिलेको पार्टी अधिवेशनलाई मैले माने पनि थिएन, त्यो चाहिँ त्यसलाई मैले भनेको थिएँ सबै पार्टीको सहमतिले गरौँ विशेष महाधिवेशन, यसरी नगर्नु भन्दा भन्दै जबरजस्ती विशेष महाधिवेशन गरेर अन्यपूर्ण तरिकालाई धेरै साथीहरूलाई बाहिर राख्यो। त्यसको खिलाफमा हामीले अदालतमा गयौँ, अदालतले भनेको छ यो त न्याय भयो भनेर। मलाई विश्वास छ अदालतको पूर्ण पठाउनु बाँकी छ, अदालतको पूर्ण निर्णय आउनु बाँकी छ। त्योभन्दा अगाडि मैले धेरै कुरा भन्नु छैन, मैले अदालतको विषयमा केही बोल्नु छैन। त्यसै कारण अदालतलाई म हार्दिक पुरा विश्वास गर्दै अदालतलाई अदालतको कुरालाई पनि मान्छु।
0: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व परिवर्तनको माग गर्दै भइरहेको गतिविधिप्रति असन्तुष्टि जनाउँदै एमाले अहिले पुनर्गठन नभई पुनर्जागरणको अवस्थामा रहेको बताउनु भएको छ। झापा एमाले आयोजना गरेको मिशन पार्टी जागरण अभियान उद्घाटन गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा स्टाटस लेख्ने वा हस्ताक्षर अभियान चलाएर अध्यक्ष हटाउने प्रयास पार्टीभित्र स्वीकार्य नहुने चेतावनी दिनुभयो।
3: यसका पछाडि केही दम छैन, केही छैन, न पार्टीको तरिका न विधान। अस्ति महाधिवेशन भएको तपाईँ हामी सबैलाई थाहा छ, हामी आफै पनि सहभागी भयौँ होला, आफै केन्द्रीय सदस्य थुप्रै छानिएका होला। अध्यक्ष हटाउँछु भने आएछ, के भने आएछ, अहिले यी सबै कुराहरू बेकारका कुरा। त्यसर्थ साथीहरू पार्टीप्रति एकदम दृढ विश्वासका साथ अगाडि बढ्नुहोस् मेरो आग्रह छ, केही हुनेवाला होइन।
0: साझा खबरमा अब खेल खबर। नेपाल ए क्रिकेट टोली अस्ट्रेलियामा आयोजना हुने टप N20 प्रतियोगिता खेल्न त्यसतर्फ प्रस्थान गरेको छ। प्रतियोगिता डर्बिनमा August 20-30 हुनेछ। अस्ट्रेलियाको घरेलु तथा अन्य अन्तर्राष्ट्रिय टोलीसँग खेल्ने अवसरलाई नेपाली खेलाडीका लागि महत्वपूर्ण अनुभवका रूपमा हेरिएको छ। नेपालले यसअघि पनि टप एन्ड T20 सहभागिता जनाइसकेको छ र अस्ट्रेलियामा नेपाली क्रिकेटको समर्थक आधार समेत बलियो रहेको आयोजकले जनाएको छ।
4: कतै अविरल वर्षाले बाढी पहिरो, कतै पानी नपर्दा खेत बाँझै।
5: 2 महिनाको बिउ भइसक्यो, पानी आकाशबाट आउँदैन,
6: पानी ठिलो फैर यस्तो फैर, बिहार पनि छिप्पिएको, पानी पनि यस्तो छ, खेती।
4: सिंचाई अभावले थलियो धान खेती दाङमा सयौं बिघा बाँझै रिपोर्ट

0: पहिरोको पीड़ामा बालबालिका सुरक्षाको खोजीमा सरकार कुर्दै संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
2: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ। त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
1: माँ पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
3: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा बास सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
4: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
3: मा पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
5: सोचे भन्दा सस्तोमा हाई क्वालिटी।
0: सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। कतिपय स्थानमा लगातार पानी पर्दा बाढ़ी पहिरोले जनजीवन प्रभावित भइरहेको छ, तर दाङमा भने समयमै पानी नपर्दा धान रोपाई अझै सकिएको छैन। दाङमा 36,400 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। आकाशबाट पानी नपरेको र सिंचाईको लागि कुलोको राम्रो व्यवस्थापन नभएका कारण दाङमा 100 बिघा जमीनमा धान खेती हुन सकेको छैन भने रोपाईका लागि राखेको ब्याड पनि सुक्न थालेको छ।
6: दाङमा सिंचाई सुविधा नपुगेका धेरै ठाउँमा अहिले पनि किसानका खेत बाँझे छन्। रोपाईका लागि भनेर राखेको ब्याड पानी नपाएर सुक्न थालेको छ। कतिपय किसान पिउने पानीका लागि खनेको इनारबाट मोटर लगाएर दैनिक 1-2 गरा रोपाई गरिरहेका छन् भने कतिपय किसान अझै पनि पानी आउँछ कि भन्ने आशामा छन्। घोराही उपमहानगरपालिका 9 पर्सिनीका किसान छोटकन्या चौधरी:
7: पानीले खेलो भयो, पहिले त साउनको पानी ठिलो भएर यस्तो भयो, बिहार पनि सिक्किएको, पानी पनि यस्तो छ, बल्ल गर्न लाग्छन् खेती।
6: समयमै पानी पर्ला र रोपाई गरौंला भन्ने सोचेका किसान पर्याप्त पानी नभएको र सिंचाई सुविधा पनि नभएका कारण निराश छन्। अहिले जे जस्तो भए पनि आगामी वर्षहरूमा सरकारले सिंचाईको सुविधा मिलाइदिए हुन्थ्यो भन्नुहुन्छ घोराही 8 ढिकपुरकारका किसान जगदीश कुमार हरिजन:
8: हामीले धेरै मार्खा परेछ, अर्को कुवाबाट हामी के भन्छन् कुवाबाट पानी तानेर त्यो पनि आजसम्म के भन्छन् 2 महिनाको बिउ भइसक्यो, पानी आकाशबाट आउँदैन, हाम्रो गरिब जनताहरूको कहीँ व्यवस्था छैन, के गर्ने? अब हामीहरू साउनको पहिले हप्तामा हामी रोपिसकेका थियौँ, अब पानी आकाशबाट पनि आन्न, कहीँबाट पनि आन्न, हामी किसानले कहाँबाट कसरी खुन्छ, के गरौँ?
6: किसानले पर्याप्त मात्रामा रासायनिक मल त पाउन सकेका छैनन् नै, त्यसमाथि अहिलेको अनियमित वर्षाका कारण पीड़ा थपिएको उनीहरूको भनाइ छ। किसानका यी समस्यालाई तीनै तहका सरकारले बेलैमै सम्बोधन गर्नुपर्ने बताउँदै कुराही 8 ढिकपुरका किसान टेकबहादुर खड्का:
9: हामी किसानीहरूलाई पानीको यहाँ सिंचाईको व्यवस्था पनि छैन, र एक त प्रकृतिले पनि अलिक ठग्यो, आकाशबाट पनि पानी परिराखेको अवस्था छैन। अघि पछिको समयमा हामीले असारको लास्टदेखि साउनको पहिलो हप्तासम्म सिद्धा हुन्थ्यो भने अहिलेको अवस्थामा खेती लागे पनि छैन, अझै बाँझै छ। हामीले कुवाबाट एउटा दुइटा गरा गर्दै सिंचाई गर्दै लगाउँदै गरिरहेको छौँ, त्यो पनि भने जस्तो भइरहेको छैन, ब्याड छिपेर पनि त्यो समय गएको अवस्था जस्तो पनि छ, मोल बिउको पनि समस्या छ, सिंचाइको पनि समस्या छ, त्यही भएर अलि भने जस्तो समय भएको छैन हाम्रो यतातिर खेती।
6: यस वर्ष दाङमा पर्याप्त मात्रामा पानी परेन, असारको अन्तिम सातादेखि साउन पहिलो हप्तासम्म लगभग रोपाई सकिन्थ्यो, यस वर्ष साउनको महिना सकिन लाग्दा अझै रोपाई सकिएको छैन। कृषि ज्ञान केन्द्र दाङको तथ्याङ्क अनुसार दाङ जिल्लामा साउन 22 गतेसम्म 95% रोपाई रोपाई भएको भने पनि धेरै किसानको खेत भने बाँचे छन्। कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारी,
10: हाम्रो अनुमान पूर्व अनुमान भनेको श्रावणको 10 गते भित्र दाङमा रोपाई भइसक्छ भन्ने हो। तथापि हालसम्म कुल हाम्रो अनुमानित क्षेत्रफल भनेको 36,400 हेक्टर छ, तर चाहिँ नि अब यो समयमा पानी नपरेको कारणले गर्दा केही ठाउँहरू चाहिँ सुक्खा भएको कारणले केही क्षेत्रफल घटेको छ।
6: कृषि ज्ञान केन्द्र दाङको तथ्याङ्क अनुसार हालसम्म 34,200 हेक्टर अर्थात 95.03% धान रोपाई भएको छ। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम दाङ।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पहिरोपछि असुरक्षित बालबालिका खोज्दैछन् सुरक्षित आश्रयसँगै शिक्षाको अधिकार।
11: डरको माथिबाट पहिरो झरिरहेको छ, यस्तो अवस्थामा हामीहरू विद्यालय जान असुरक्षित हुन्छौँ र हामीले यस्तो वातावरणमा कसरी आफ्नो अध्ययनलाई निरन्तर दिइरहने भनेर हामी निकै चिन्तित छौँ र हजुरहरूले यसको बारेमा केही व्यवस्था गर्नुभएको छ।
0: पहिरो प्रभावित बालबालिकालाई जोगाउने सरकारको पहलबारे बालबालिकाको प्रश्न सहित सरोकारवालाको जवाब संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाए तर भएन।
13: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
12: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
13: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
12: कस्तो खबर?
13: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गंगाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
12: ए, साँच्चै?
13: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
12: ए, त्यो त झन् राम्रो
13: हो नि। डाक्टर पूनम आचार्य एमबीबीएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबीबीएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
12: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
13: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
12: यो त पुरा प्याकेज जस्तै भयो नि।
13: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
12: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
13: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
14: यो कृष्ण सार एफएम
15: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
11: जाजरकोटको खेडागाड नगरपालिका वार्ड नम्बर 12 सन्दर्शती माध्यमिक विद्यालयमा अत्यन्त छात्र। हाम्रो विद्यालय गाउँघरतिर चाहिँ सडकको माथिबाट पहिरो झरिरहेको छ, यस्तो अवस्थामा हामीहरू विद्यालय जान असुरक्षित हुन्छौँ र हामीले यस्तो वातावरणमा कसरी आफ्नो अध्ययनलाई निरन्तर दिइरहने भनेर हामी निकै चिन्तित छौँ र हजुरहरूले यसको बारेमा केही व्यवस्था गर्नुभएको छ होला?
16: स्थानीय तहसम्म चाहिँ कोअर्डिनेट गर्छौँ। जुन किसिमको हाम्रो विद्यार्थी भाइ बहिनीले प्रश्न गर्नुभएको छ, नलगाड नगरपालिकासँग सम्बन्धी रहेछ। नलगाडको हाम्रो विपद फोकल पर्सनलाई कुन बाटोको कुन विद्यालय हो अवरोध भएको हामीलाई जानकारी प्राप्त भयो भने स्थानीय तत्काल स्थानीय तहमा भएको विपद उद्धारको सामान हामी डोजर मार्फत चाहिँ विद्यालयसम्म पहुँच पुग्ने बाटोहरूलाई सहज रूपमा चाहिँ तपाईँको खुल्ले वातावरण हामी सिर्जना गर्छौँ। त्यसरी विद्यालय जानै नसक्ने अवस्था चाहिँ सिर्जना हुन दिँदैनौँ। यो प्रश्नको लागि भाइ बहिनीलाई धन्यवाद दिन चाहन्छु।
17: मेरो नाम चाहिँ प्रतिज्ञा, म चाहिँ अहिले पढ्ने 10मा। हाम्रो यो विपद व्यवस्था सम्बन्धी अब के व्यवस्थापन गरिएको छ, विद्यार्थीहरूलाई के कतिको सुविधा दिएको छ, अनि बाढी पहिरो व्यवस्थापन निम्ति हामीले स्थानीय सरकारवालाको के भूमिका रहेको छ, अनि बाढी पहिरो कति अपेक्षा गरिएको छ, कति योजनाहरू बनाइएका छन्, यसलाई कसरी हामीले न्यूनीकरण गर्न सक्छौँ, र यस विभिन्न कस्ता तालिमहरू पनि हाम्रो विद्यालयमा अथवा हाम्रो समुदायमा कस्तो कस्तो तालिमहरू व्यवस्थापन गरिएको छ?
16: धन्यवाद प्रश्नको लागि। जाजरकोटमा विशेष गरेर भूकम्पपछि धेरै ठाउँमा चाहिँ जमिनको चाहिँ अलि हलचलको कारण र एकचोटि मनसुनको कारणले गर्दा धेरै बाटोहरू अवरुद्ध छन्। यसको लागि पूर्व तयारीको निम्ति हामीले प्रत्येक स्थानीय तहमा चाहिँ स्थानीय तह र मातहतका निकायहरूबाट हाम्रो सुरक्षा निकाय मार्फत कसरी विपदमा चाहिँ सुरक्षित हुने भन्ने विषयमा हामीले चाहिँ प्रचार प्रसार पनि गरेका थियौँ र स्थानीय तहबाट यसरी विपदमा कसरी चाहिँ तपाईँ सेभ हुने भन्ने विषयमा पनि हामीले टाइम टाइममा चाहिँ तपाईँको सार्वजनिक चाहिँ सूचना दिने र स्कुलहरूमा गएर पढाउने चाहिँ पनि काम गरेका थियौँ। र हाम्रो विपद पूर्व तयारीको विषयमा चाहिँ उहाँले कुरा गर्नुभएको छ। विपद पूर्व तयारीमा हामीले मनसुन जाने विपदबाट कसरी हामी सेभ हुने, हाम्रो टिमहरू कसरी परिचालन हुने, कुन ठाउँमा विपदको यदि घटना भइहाल्यो भने सम्बन्धित स्थानीय तहको विपद फोकल पर्सन र नजिकको सुरक्षा निकायमा कसरी चाहिँ सूचना छिटोभन्दा छिटो पुर्याउने भनेर टोल फ्री नम्बर 1234 हामीले त्यो नम्बर कायम गरेका छौँ। जुनसुकै व्यक्तिले जुनसुकै प्रकारको चाहिँ विपद पर्दा पनि त्यो फोनमा चाहिँ तपाईँ कल गरेपछि हामी तत्काल रिस्पोन्ड गरेर क्विक रिस्पोन्स टिमहरू चाहिँ हामीले चाहिँ गठन गरेका छौँ। अब ब्याड लक भनौँ, अनलक्की भनौँ, हिजो राति चाहिँ तपाईँ ठुलो चाहिँ वर्षा र विपदको कारणले गर्दा भेरी नगरपालिकाका विभिन्न ठाउँमा चाहिँ ठुलो चाहिँ बाढी र पहिरो जाँदाखेरि केही चाहिँ विद्यालय आगमन जहाँ हामी दिनभरि चाहिँ राहत उद्धारको कार्यक्रममा खट्यौँ र केही विद्यालयमा एक दुई दिन चाहिँ त्यो बाटोहरू सञ्चालन गर्न हामी समन्वय गरिरहेका छौँ। स्थानीय विपद व्यवस्थापन समिति र भोलि चाहिँ हामी डिडिएमसीको बैठक बसेर कुन कुन ठाउँका विद्यालय पहुँचका बाटो, ग्रामीण क्षेत्रमा पुग्ने बाटाहरू कुन कुन बाटाहरू अवरोध छन् त्यो डिडिएमसीको बैठकले तत्काल चाहिँ तपाईँको कार्ययोजना बनाएर ती कुराहरू चाहिँ तपाईँ बाटोहरू चाहिँ तपाईँको खुलाउने र विपद प्रभावितलाई राहार र चाहिँ अस्थायी बसोबासको व्यवस्था गर्ने भन्ने कुरा चाहिँ हामी योजनामा छौँ। पर्सनको लागि भाइ बहिनीलाई धेरै धेरै धन्यवाद र विपन्नमा कसरी सुरक्षित हुने भनेर हाम्रो निरन्तर चाहिँ जिल्ला प्रहरी कार्यालय केही चाहिँ एनजिओ आइएनजिओ र संस्थाहरूबाट र स्थानीय विपद व्यवस्थापन बाट पनि हाम्रा चाहिँ तपाईँको प्रसार प्रसार र जानकारीमूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेका छौँ। यसको लागि प्रश्नकर्ता नानीलाई धेरै धेरै धन्यवाद।
18: नमस्कार, मेरो नाम ईश्वर कक्षा 9 पढ्छु, यही जाजरकोट खेडाबाद नगरपालिका वडा नम्बर 12। मेरो स्कुलको नाम चाहिँ श्री जनकल्याण माध्यमिक विद्यालय खेडाघाट नगरपालिका। अहिले जाजरकोटमा बढी बाढी पहिरो गएको छ अनि त्यसपछि हाम्रा विद्यालयका या धेरै विद्यालयका बालबालिकाहरूका किताबहरू भिजिसकेका छन् र त्यसपछि यो बाढी पहिरो जोखिममा तपाईँहरूले कस्तो भूमिका लिनुभएको छ
16: हस्? धन्यवाद प्रश्नकर्ता भाइ बहिनीलाई धन्यवाद दिन चाहन्छु। विशेष गरेर हामी आज केन्द्रित भेरी नगरपालिका अन्तर्गतको वडा नम्बर 2 विपद प्रभावित क्षेत्रमा हामी केन्द्रित थियौँ। प्रश्नकर्ताको छेडागा नगरपालिकामा हाम्रो विपद सम्बन्धित त्यस्तो खालको घटना घटेको, बाटो अवरोध भएको भन्ने हामीलाई जानकारी प्राप्त भएको छैन। तथापि ठुलो चाहिँ वर्षा भएको कारणले गर्दा केही स्थानीय रोडहरू अवरोध हुन सक्छन्। यो प्रश्नसँगै मैले चाहिँ विपद फोकल पर्सनसँग फोन गराएर कुन कुन बाटाहरू चाहिँ कहाँ अवरोध छन् स्थानीय तहको सहकार्यमा र सडक चाहिँ डिभिजन कार्यालय र पूर्वाधार विकास कार्यालयबाट हामी त्यो अवरोध भएका चाहिँ बाटाहरू तत्कारहरू चाहिँ खुलाउने विद्यालयहरू चाहिँ सुचारु रूपमा भाइ बहिनीहरूलाई सहज रूपमा पुग्ने वातावरण सिर्जना गर्छौँ र स्थानीय आगमनलाई सहज बनाउनतिर चाहिँ हामी केन्द्रित रहन्छौँ। र हाम्रो एउटा विपद पूर्व तयारी हाम्रो कार्ययोजना छ, त्यो कार्ययोजना अनुसार तत्काल हाम्रो रिस्पोन्स गर्ने टिम छ। त्यो टिम पनि त्यस्तो विपद चाहिँ अथवा बाटो अवरोध भयो, विद्यार्थीले पढ्नै अवरोध हुने स्थिति सिर्जना भयो भने हाम्रो टिम पनि त्यहाँनिर चाहिँ तपाईँ उपस्थित हुन्छ। स्थानीय तहको विपद व्यवस्थापनको फोकल पर्सनलाई सम्पर्क गरेर यसको लागि चाहिँ हामीले जुन किसिमको जानकारी दिनुभयो हामी त्यसको लागि रिस्पोन्स गर्छौँ। हाम्रो चाहिँ क्विक रिस्पोन्स टिम तयार छ। केही समस्या भएछ भने यो टेलिफोन मार्फत र हाम्रो टोल फ्री नम्बर 1234 तपाईँले सिधै कल गर्न सक्नुहुन्छ। बाबु नानीहरूलाई म त्यही किसिमको चाहिँ मेसेज दिन चाहन्छु। प्रश्नको लागि हार्दिक धन्यवाद।
19: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 0152 68 66 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
0: पछिल्लो समय नेपालमा पहिरोको कहर बढ्दै 5 दिनमै 22 जनाको मृत्यु। रोल्पा, बाजुरा र जाजरकोटका 100 परिवार पहिरोका कारण विस्थापित भएका छन्। पहिरो प्रभावित क्षेत्रमा सरकारले भौगोलिक अध्ययन गर्ने भएको छ। पहिरोको संकेत चिन्ह विज्ञले आग्रह गरेका छन्। क्षमताभन्दा बढी भारी बोक्ने गाड़ी धनीलाई अब 5 लाख रूपियाँसम्म जरिवाना गरिँदै कांग्रेसको पार्टी नेतृत्व आधिकारिकता विवाद अब अदालतले टुंग्याउने भएको छ। एमाले पुनर्गठन नभई पुनर्जागरणको अवस्थामा रहेको नेकपा एमालेका अध्यक्ष ओलीको दावी छ। पर्याप्त पानी नपर्दा धान रोपाई अझै सकिएन। भोलिदेखि देशभरका म्यान पावर व्यवसाय बन्द हुने भएका छन्। भिसा आइसकेका श्रमिकलाई समेत नउडाउने व्यवसायीहरूको निर्णय रहेको छ। कैलालीका 337 किसानलाई राहत स्वरूप 5.5 करोड़ अनुदान उपलब्ध गराइएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 1 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक
2: टाइम चेक अहिले ठीक 8 बजेको छ
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
4: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फोन सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छन् तर एकछिनमा भूकम्प रोकिन्छ शर्माजीले श्री एफई 550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौँपछि फेरि एक दिन ठुलो भूकम्प आउँछ श्री एफई 550D

0: Böyle konuya
1: Extreme Energy Drink.
2: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना
3: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580304 र 98481380।
4: उत्कृष्ट शिक्षा कहाँ पाइएला?
5: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सनबीम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
4: हाम्रा विशेषताहरू
5: अनुभवी तथा दक्ष शिक्षक भएको,
4: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
5: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
4: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
5: वातानुकूलित कक्षा कोठा,
4: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
5: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
4: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
5: सनबीम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081536422, 98580364022, 98580279094।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: मलाई माया गर्छु कि नै? अँ। अनि मलाई?
1: उम्।
2: आहा। ए, सुइटी।

0: हाय के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
1: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टर्नल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए साँच्चै?
1: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पुनमाचारी MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वा, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: Toilet pony, yeah.
1: Extreme energy drink.
2: खुशीको खबर।
3: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
2: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
3: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निःशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465। नेपालगञ्ज नेशनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
7: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
3: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
7: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
3: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
7: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
3: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदेऊ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ, र उनी पढेर सक्षम भएपछि मात्रै विवाह बारे सोच्नेछु।
8: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
9: बाल विवाह रोकौ, बाल बालिकाको भविष्य जोगाऊ।
2: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
10: नमस्ते दाई।
11: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
10: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
11: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
0: तपाईं पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
12: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
13: हाम्रा विशेषताहरू:
12: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
13: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
12: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
13: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
12: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
13: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
12: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
13: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
12: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
13: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
14: यो कृष्ण सार एफएम
15: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुले रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
2: डाक्टर भेट्ने समय सोमबारदेखि शुक्रबारसम्म बिहान 7:30 बजेदेखि 8:50 सम्म, साँझ 5:15 बजेदेखि 7 बजेसम्म, शनिबार र आइतबार बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 3:30 बजेदेखि 6:30 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
3: अहिया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
1: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
4: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
1: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081-530-244, 98-580-81-244।
0: आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै साँचो आत्मविश्वास हो। त्यसैले त नेपाल परिवार नियोजन संघ बाँके शाखा विगत लामो समयदेखि यहाँहरूको सेवामा समर्पित छ।
5: हामी कहाँ पूर्ण गोपनीयताका साथ सुरक्षित गर्भपतन, परिवार नियोजनका साधन, पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण तथा यौन र प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध छन्।
0: विशेष सुविधा: अब प्रत्येक आइतबार दिउँसो 3-5 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा विशेष परामर्श र उपचार पनि पाउनुहुनेछ।
5: ढिला नगर्नुहोस्, आजै स्वास्थ्य सम्बन्धी परामर्श लिनुहोस्। ठेगाना: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 9, रामलीला रोड, नापी शाखा अगाडि।
0: फोन नम्बर 081-530-398।
6: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
7: हरेक सामानको खरिदमा 1,000-20,000 सम्म छुट, 10-15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
6: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान: राजा चोक राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
7: सम्पर्क: 97-05-11-48-70।
6: सोफा हब नेपालगञ्ज,
7: विश्वासमा नम्बर 1,
6: क्वालिटीमा सबैभन्दा बेस्ट।
8: यो कृष्ण सार एफएम
9: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ। त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
4: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
5: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
4: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
5: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एकपटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448 87535 र 98082054037। वाओ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
6: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
5: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
6: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
5: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
7: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका

0: सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा बैचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
1: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी सफल भविष्यको बलियो आधार।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ।
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
2: हाय के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थायराइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
3: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
2: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
3: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
2: कस्तो खबर?
3: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
2: ए साँच्चै?
3: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
2: ए त्यो त झन् राम्रो
3: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस एमडी केयु IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS MSKU वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
2: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
3: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
2: यो त पुरा प्याकेज जस्तै भयो नि।
3: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
2: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज, फोन नम्बर 081531860 र 081531861।
3: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: Toilet Pony, Extreme Energy Drink.
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो. सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर.
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन.
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ.
2: होइन, हामीसँग अझै आशा छ. मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ.
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित.
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो.
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा.
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ. फोन नम्बर 98 61 14 16 99.
4: नमस्ते दाई.
5: नमस्ते नमस्ते, धेरै दिन पछि देखियो त भाइ.
4: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए. अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको.
5: समयमै सही ठाउँमा गएछौ त. अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि.
6: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान.
7: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो.
8: हाम्रा विशेषताहरू:
7: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ.
8: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा.
7: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा.
8: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा.
7: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा.
8: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा.
7: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा.
8: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% विशेष छुट सेवा.
7: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज.
8: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822.
9: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो, तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन. के गर्ने होला?
10: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि.
9: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
10: किन नहुनु ल, सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ. एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ.
9: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ.
10: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 20, राजा. सम्पर्क फोन नम्बर 98-487-56-466.

0: बीर डेंटल
1: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दात तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामिछाने द्वारा उपचार गरिन्छ।
2: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-532-375।

अब सुबिसुको इन्टरनेट तथा टिभीको नयाँ जडान र नवीकरणमा पाउनुहोस् रु 1,00,000 निःशुल्क स्वास्थ्य बिमा। शर्त तथा नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि 01-4217-444 वा www.subisu.net.np।

0: Toilet Pony, Extreme Energy Drink.
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
2: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
1: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
2: सम्पर्क 97051148470।
1: सोफा हब नेपालगञ्ज,
2: विश्वासमा नम्बर 1,
1: क्वालिटीमा सबैभन्दा बेस्ट।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छातामुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुले रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
2: डाक्टर भेट्ने समय सोमबारदेखि शुक्रबारसम्म बिहान 7:30 बजेदेखि 8:50 सम्म, साँझ 5:15 बजेदेखि 7 बजेसम्म, शनिबार र आइतबार बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 3:30 बजेदेखि 6:30 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
3: कौशल्या मेमोरियल हस्पिटलद्वारा 1 महिने फ्री ओपिडी सेवा सुरु भएको छ।
4: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञद्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म 1 महिनासम्म फ्री ओपिडी सेवा सञ्चालन भएको छ।
5: प्रदान गरिने सेवाहरू:
6: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
7: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
8: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
9: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।

0: अपर्च्युनिटी 1900 बार शिक्षित सबको अवसर में प्रस्तुत सुविशु अपर्च्युनिटी यस योजना अंतर्गत ग्राहक 25 MBPS इंटरनेट र क्लियर टीवी को फुल HD पैकेज प्रति महीना मात्र रु 1040 मा र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टीवी को पैकेज प्रति महीना रु 221 मा साथै दामी म्युजिक को प्रीमियम पैकेज 3 महीना का लागि निशुल्क शर्त र नियमहरू लागू हुने छन् थप जानकारी का लागि www.subisu.net.np subisu
1: हाय के गर्ने होला अब सुगर पनि बढ्दै छ थाइराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाए तर भएन
2: ए तिमी यति चिन्तित किन के भयो फेरि
1: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
2: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
1: कस्तो खबर
2: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही MD इन्टर्नल मेडिसिन TU एन्डोक्राइनोलोजिस्ट सर गंगाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
1: ए साँच्चै
2: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
1: ए त्यो त झन् राम्रो
2: हो नि डाक्टर पूनम आचार्य MBBS MD KU IVF स्पेशलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई MBBS MS KU वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
1: वाह अब त मलाई धेरै ढुक्क लाग्यो
2: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
1: यो त पुरा प्याकेज जस्तै भयो नि
2: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
1: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर BP चोक नेपालगञ्ज फोन नम्बर 081-531-860 र 081-531-861
2: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक

0: Really funny, yeah.
1: Extreme energy drink.
2: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
3: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
4: अहिले थमाथम बिक्री भइरहेको छ।
2: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
3: सम्पर्क 97051148 70।
2: सोफा हब नेपालगञ्ज,
3: विश्वासमा नम्बर 1,
2: क्वालिटीमा सबैभन्दा बेस्ट।
5: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65+ HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np।
6: यो कृष्ण सार FM
7: 94 MHz कृष्ण सार जत्तिकै तेज।